सुप्रभात, नमस्कार आदरणीय श्रोताहरू, हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोल्दैछौ। आज हो शनिबार, सितम्बर महिनाको 26 तारिक 2026 साल। तदनुसार विक्रम सम्वत 2083 सालको असोज 10 गते औ विक्रम सम्वत 1948 सालको असोज 4 गते। समय अहिले बिहानीको ठिक 6:25 भइरहेछ र अब हाम्रो आजको प्रभातकालीन प्रसारण आरम्भ गरिरहेका छौं एफएम 103.5 मेगाहर्जको ध्वनि तरंगमा। आकाशवाणी खरसाङ सुनिरहनुभएका समस्त नजिक अनि टाढाका अति आदरणीय श्रोताहरूमा म उद्घोषिका इशारा लगायत मेरो प्रसारण सहयोगी हरिकदेन अनि प्राविधिक सहयोगी सचिनको तर्फबाट पनि हार्दिक स्वागत सहित सप्रेम नमस्कार।

जीवनको व्यस्तताबाट केही क्षण आफूभित्र फर्किने, मनलाई शान्त बनाउने र ईश्वरप्रतिको श्रद्धा अनि विश्वासलाई अझ प्रगाढ बनाउने एउटा सुन्दर यात्रामा यहाँहरूलाई स्वागत गर्दै अब प्रस्तुत गरिरहेका छौँ भक्ति, श्रद्धा र मधुर सङ्गीतले मनलाई आनन्दित बनाउने हाम्रो आध्यात्मिक सङ्गीतमय कार्यक्रम अर्चना।

जे बोल्छौ सोचेर बोल, तिमीले जे बोल्छौ अर्कोले त्यो सुन्नेछ र प्रभावित हुनेछ, चाहे त्यो राम्रो होस् या नराम्रो। नमस्कार आदरणीय श्रोता, भगवान गौतम बुद्धको यो महान बाणीलाई अघि राख्दै स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङको बिहानीको प्रस्तुति कार्यक्रम अर्चनामा।

श्रोता, हामीले समाजमा बसेपछि सबैसँग समभाव राखेर अगाडि बढ्यौँ भने हाम्रो जीवन सरल र सहज बन्दै जान्छ। जब एक अर्कामा समभाव हुँदैन तब नै द्वेष, कलह आदिको सिर्जना हुन जान्छ। आज यस्तै विषयलाई लिएर हाम्रो स्टुडियोमा उपस्थित हुनुभएको छ सुखबहादुर रायज्यू, र उहाँले प्रस्तुत गर्नुहुने विषय रहेको छ समभाव, एक आध्यात्मिक चिन्तन।

समभाव एक आध्यात्मिक चिन्तन। सामान्यतया समभाव भन्नाले समान भावना भन्ने बुझिन्छ। प्रयोगात्मक शब्दकोशभित्र समभावको निम्नलिखित अर्थहरू पाइन्छन्। एक, निष्पक्षता, तटस्थता। दुई, समानताको भावना। तीन, सद्भाव, समता, समान दृष्टि। आत्मज्ञान वा तत्त्वज्ञानसित प्रत्यक्ष रूपमा सम्मिलित गरेर समभावबारे चर्चा परिचर्चा गर्न गहन अध्ययन, मनन, चिन्तनको अति आवश्यकता अनुभूत हुँदछ। साधारण दृष्टिकोणबाट समभावलाई मानवको अन्य जीवित अजीवित प्राणी तथा वस्तुप्रतिको उसको एक दृष्टि वा एक दृष्टिकोणलाई स्वीकार गर्न सकिन्छ। संसारमा स्थित हरेक प्राणी वा वस्तुमाथि फरक फरक भावना नराखेर एकै किसिमको विचार मत राख्नु त्यस विशेष वस्तु वा प्राणीमाथि समभाव राख्नु हो। ज्ञानी ध्यानीजनले भनेर गएका छन्, सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु। समभावलाई अझ बृहत्तर क्षेत्रबाट चर्चा गर्दा बुझ्न सकिन्छ कि यस संसारमा समस्त सजीव प्राणी मात्रले मनबाट सुख वा दुःखको अनुभव गर्छ, अथवा उसले कि त मनले चाहेको सकारात्मक भाव वा मनले नचाहेको नकारात्मक भाव बोध गर्छ, अथवा यसो भनौँ, उसको मन दुवै अवस्थाहरूमा विचलित हुन्छ। यो सृष्टिको सर्वश्रेष्ठ प्राणीको मन यदि मानमा वा अपमानमा, लाभमा वा नोक्सानमा, सुखमा वा दुःखमा, स्तुतिमा वा निन्दामा, यशमा वा अपयशमा, हारमा वा जितमा विचलित भइरहे त्यो विशेष व्यक्तिमा समभाव छैन भनेर इङ्गित गर्न सकिन्छ। यी दुवै स्थितिहरूलाई एक समान मान्नु, दुवै स्थितिहरूमा निष्पक्ष वा तटस्थ रहनु समभाव प्राप्त गर्नु हो। यसरी समभावको प्रत्यक्ष सम्बन्ध मनसित भएको बुझ्न सकिन्छ। यसको धरातल मानवीय मनको

आरोह र अवरोहसितै सोझै सम्पर्कित छ। सन्त महात्माहरूले भनेका छन् कि यो संसारमाथि विजय प्राप्त गर्ने भन्दा आफ्नो मनमाथि विजय गर्ने महान हो। मानिसको सफलता र असफलतामा, असल र खराब स्थितिमा छु भन्ने निर्कोल गर्नुमा मनको महत्त्वपूर्ण भूमिका हुन्छ। श्रीमद्भवद्गीतामा अर्जुनले श्रीकृष्णलाई स्थित प्रज्ञ को हो भनी प्रश्न गरेका छन्। भगवान् श्रीकृष्णको उत्तरबाट समभावलाई बुझ्नमा यथेष्ट रूपमा सहज हुन्छ। गीताको अध्याय 2:56 भगवान् श्रीकृष्ण भन्नुहुन्छ, दुःखेष्वनुद्विग्न मनः सुखेषु विगत स्पृह वीतराग भय क्रोधस स्थित धीर्मो निरुच्यते। अर्थात् दुःख आइपर्दा मन विचलित नहुने, सुख हुँदा इच्छा एवं अनुराग भय क्रोध नाश भइसकेको ज्ञानी पुरुष स्थित प्रज्ञ कहिन्छ। यस श्लोकबाट स्पष्ट हुन्छ कि स्थित प्रज्ञ पुरुष सबै अवस्थाहरूमा समान दृष्टिकोण राख्ने हुन्छ। ऊ मनको कुनै पनि अवस्थामा अविचलित रहन्छ तथा सबै स्थितिहरूलाई सहर्ष स्वीकार गर्दछ। जसले सबै स्तरको मानिसहरूलाई, गाईलाई, कुकुरलाई र चण्डाललाई समेत समदृष्टिकोणले हेर्छ, ऊ स्थित प्रज्ञ हो। यसरी समभाव निहित व्यक्ति नै स्थित प्रज्ञ हो, वा स्थित प्रज्ञले नै समभावको स्थिति प्राप्त गर्न सफल भएको हुन्छ। मानवले अब कसरी यो समभावको स्थिति प्राप्त गर्न सक्षम हुन्छ, यसबारे चर्चा गर्न आवश्यक ठहर्दछ। यहाँ कबीरको दोहा प्रस्तुत गर्नु अति समीचीन देखिन्छ। सन्त कबीर भन्छन्, जब मै था तब हरि नहीं, अब हरि हे मै नाही, प्रेम गली अति साकरी, इसमें दोन समाए। अर्थात् म अथवा अहंकार अथवा ममकार हुँदा हरि अथवा ईश्वर हुनुहुन्न, जब ईश्वर हुनुहुन्छ तब ममकार हुँदिन।

प्रेमको पगडन्दी यति साँगुरो छ कि यसमा कि त ईश्वर अटाउनुहुन्छ कि त आत्मा वा जीव वा मानिस। मानवदेखि माधव हुने विषयको चर्चा यहाँ गरिएको छ। बिउदेखि वृक्ष बनिनुको निम्ति बिउले आफ्नो अस्तित्व मेटाउनुपर्छ। जब बिउको अस्तित्व माटोमा मिल्छ तब मात्र वृक्ष बनिन्छ। आत्मा परमात्मामा लीन वा लय हुनुपर्छ भन्ने यसको आन्तरिक भाव मान्न सकिन्छ। ईश्वर चिन्तनले मात्र समभावको स्थिति प्राप्त गर्न सकिन्छ भनेर ज्ञानीजनले धेरै ठाउँमा उद्धृत गरेका छन्। मानवीय मन समभावमा कति बेला आइपुग्छ? जब मानिसका विभिन्न चित्तवृत्तिहरू मनस्थितिहरू शान्त भएका हुन्छन्, मनमा एक दृष्टिकोण हुन्छ। जब मानिसको मन पूर्ण रूपेण परमात्मामा स्थिर भएको हुन्छ त्यति बेला मात्र मानवीय मन समभावमा पुगेको हुन्छ। भगवान श्री सत्य साई बाबाले यस परिप्रेक्ष्यमा भन्नुभएको छ, सफलता र असफलता, उत्तम अनि खराब सबैलाई समान ठान। समभावको यो स्थितिमा पुग्नलाई इन्द्रिय निग्रह वा इन्द्रिय नियन्त्रण अनिवार्य छ। इन्द्रिय निग्रह प्रेमद्वारा मात्र सम्भव छ। प्रेमपूर्वक ईश्वर चिन्तन गर। यसरी उहाँले मानवीय ज्ञानेन्द्रियहरूको नियन्त्रणमाथि जोड दिएका छन्, जसले गर्दा मानवले समभावको स्थिति प्राप्त गर्न प्रेमपूर्वक ईश्वर चिन्तन मात्र उपाय रहेको स्पष्ट पार्नुहुन्छ। ज्ञानीजनले अझ भनेर गएका छन्, आत्मा परमात्मामा स्थिर भए पश्चात मात्र समभावको प्राप्ति हुँदछ। त्यस पश्चात उसले समदृष्टि प्राप्त गर्दछ, किनकि भनिन्छ, जस्तो दृष्टि उस्तै सृष्टि। ईर्ष्या र द्वेष मात्र भएको व्यक्तिले आफ्नो वरिपरि वा बाहिर ईर्ष्या र द्वेष मात्र देख्दछ। यसर्थ जबसम्म सांसारिक व्यक्तिको बाँदरे मन ईश्वरमा स्थिर हुन सक्दैन, उसले कदापि समभावको स्थितिलाई बोध गर्न सक्दैन। शास्त्रमा भनिएको छ, ईश्वर सर्वभूतानाम, अर्थात् सम्पूर्ण प्राणीहरूको अन्तरमा ईश्वरको बास हुन्छ। प्रत्येक जीवित अजीवित प्राणीभित्र ईश्वर उपस्थित हुनुहुन्छ। ईश्वर कण कणमा हुनुहुन्छ। वास्तवमा प्रत्येक प्राणीभित्र उपस्थित ईश्वर देख्न सक्नु नै मानवले समभाव प्राप्त गर्नु हो। मानव स्थित प्रज्ञ हुनु हो, अर्थात् मानव माधव हुनु हो। अनि यो स्थिति प्राप्त गर्नु निरन्तर प्रेमपूर्वक ईश्वर चिन्तन गरिरहनु मात्र उपाय हो। यस सन्दर्भमा बौद्ध मार्गको बोधिसत्वको प्राप्ति बारे संक्षिप्त रूपमा चर्चा गर्न उपयुक्त हुन्छ। बोधिसत्व भन्नाले बुद्ध बन्ने अथवा बुद्धत्व प्राप्त गर्न सक्ने अधिकारी बनेको अवस्था बुझिन्छ। जब व्यक्ति हरेक स्थितिहरूमा समभावमा रहन्छ वा कुनै पनि मानसिक शारीरिक अवस्थाहरूमा कदापि विचलित हुँदैन, समान दृष्टिकोण राख्दछ, भावनाविहीन हुँदछ, यस्तो अवस्थामा ऊ समभावमा रहेको हुन्छ। अनि यही स्थितिलाई नै बौद्ध मार्गीहरूले बोधिसत्वको प्राप्तिको अवस्था मानेका छन्। हामीले बाह्य रूपमा देख्दै गरेको संसार वास्तवमा केलाई मान्न सकिन्छ? यो संसार शरीर हो, मन हो, बुद्धि हो, इन्द्रियहरू हुन्। यिनीहरूले प्रदान गरेको विभिन्न प्रकारको सूचना, अनुभूति, अनुभव आदि नै हामीले भोगेको संसार हो। जब मानव यी इन्द्रियहरू र मनको अधीनमा हुन्छ ऊ पराधीन हुन्छ, अनि जब उसले यी इन्द्रियहरू मन तथा इच्छाहरूलाई पराजित गर्दछ ऊ स्वाधीन बन्दछ। यसर्थ मानव बाह्य आँखा बन्द गरेर भित्री आँखा खोली परमात्मामा स्थिर गर्न प्रयासरत रहनुपर्छ। ईश्वरमा स्थिर नहुनु नै मन विचलित स्थितिमा हुनु हो, मानवमा समभाव हुन नसक्नु हो। विद्वत्जनले मानेका छन् कि व्यक्ति जब हरेक अवस्थामा शान्त हुन्छ अथवा मनमा पूर्ण शान्ति हुन्छ, अन्तरमा असीम आनन्द हुन्छ
उसले हरेक क्षण मृदु मुस्कानहरू मात्र छरिरहेको हुन्छ। सिद्ध सन्त महात्माहरू जसले समभावको स्थिति प्राप्त गरेका हुन्छन् उनीहरू केवल मुस्कुराइरहन्छन्, मृदु मुस्कान छरिरहन्छन्। अन्त्यमा समभावको स्थिति प्राप्त गर्न निश्चित रूपमा अति नै कठिन कार्यको रूपमा देखा पर्दछ। विशेष आजको अत्याधुनिक मानिसलाई त यो असम्भव हुन जान्छ होला भन्न अतिशयोक्ति हुँदैन। यद्यपि समभावको धारणाको बोधले यसको चिन्तन मनन बुझाइ र निधि ध्यासनले आजको मानिसमा रूपान्तरणको प्रक्रियामा निश्चय नै सहयोग पुग्नेछ अनि यसले एक असल समाज व्यक्ति र राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। नमस्कार।

श्री रामचरित मानस रचनाको क्रममा तुलसी दासजीले आफ्ना सम्पूर्ण गुण र दोषहरूको वर्णन गर्नुहुँदै जो पूजनीय र वन्दनीय हुनुहुन्छ उहाँहरूको सामु बारम्बार शिर झुकाउनु भएको छ। यति गरे पश्चात नै श्री रामजीका निर्मल चरित्रको वर्णन आरम्भ गर्नुभएको छ। भक्त कविलाई यो विश्वास छ कि जुन उदार प्रभुले ढुङ्गालाई जहाज जस्तै तैरिने तथा बाँदर अनि भालुलाई बुद्धिमान मन्त्री बनाउनुभयो त्यस्ता प्रभुले तुलसी जस्ता अज्ञानी सेवकको मान अवश्य राख्नुहुनेछ। आराध्यप्रति उहाँको आस्थाको पराकाष्ठको दर्शन ती चौपायाहरूमा गर्न सकिन्छ जहाँ उहाँ भन्नुहुन्छ कि प्रभुको चित्तमा आफ्नो भक्तको भूल त्रुटिहरू याद रहँदैन, जबकि भक्तको सानोभन्दा सानो सत्कर्मको प्रभुले सयौँ बार स्मरण राख्नुहुन्छ। बाली, सुग्रीव, विभीषण यिनीहरू सबैको साथ यस्तै त भएको थियो। कहाँ राम रूपमा परब्रह्मा अनि कहाँ रुखको हागामा उफ्रिरहने बाँदर, तर ती बाँदरहरूलाई पनि प्रभु रामजीले आफू समान बनाउनुभयो।

श्रोताहरूले अहिलेसम्म सुनिरहनु भएको थियो कार्यक्रम अर्चना, र आजको अङ्कमा यहाँहरूले सुन्नुभयो समभाव, एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो सुखबहादुर राईज्यूले। दोस्रोमा सुन्नुभयो रामचरित मानस भाग 14, र साथमा सुन्नुभयो विभिन्न भक्ति सङ्गीतहरू। हवस् त श्रोता, भोलि फेरि भेट्ने बाचा गर्दै र हजुरहरू सबैको आजको दिन मङ्गलमय र सुखमय रहोस् भन्ने कामना ईश्वरगी राख्दै यस कार्यक्रमका प्रस्तोता मनन तामाङ र म कार्यक्रम सञ्चालिका झुनालाई पनि आज्ञा दिनुहोस्। नमस्कार, शुभ दिन।

यतिन्जेल प्रस्तुत थियो भक्तिमय कार्यक्रम अर्चना र अघिल्लो क्रममा अब समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउने प्रथम संस्कृत औ त्यसपछि हिन्दीमा समाचार।

आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणी खरसाङ केन्द्रमा फेरि पनि हाम्रा समस्त श्रोताहरूलाई स्वागत अभिवादन जनाउँदै अघिल्लो क्रममा अब प्रस्तुत गर्न लागिरहेका छौं बिहानी सूचनामा उद्भिदको रोग अनि औषधिको प्रयोगबारे केही जानकारी साथै आधुनिक गीतहरू पनि सुनाउनेछौ पेमा लामाको आवाजमा। साधारणतः रोग अनि किराद्वारा नै फसलको हानि हुन्छ। कृषक श्रोताहरूले रोगभन्दा पनि किरासित बेसी परिचित हुन आवश्यक छ, कारण उनीहरूले किरालाई देख्न सक्नुपर्छ, साथै हानि गरेको पनि बुझ्न सक्नुपर्छ। रोगसित बेसी परिचित नभए रोगको किटाणुहरूलाई खाली आँखाले देख्न सक्दैनौ। बिरुवा ठिकसित नबढे साथै त्यसमा कुनै लक्षणहरू देखा परे बोटमा रोग लागेछ भनेर बुझ्नुपर्छ। फंगस, ब्याक्टेरिया, भाइरस अनि माइक्रोप्लाज्माद्वारा रोगको आक्रमण हुन सक्छ। यदि फसलमा किरा लाग्यो भने इन्सेक्टिसाइड छर्नुपर्छ, त्यसरी नै रोगको कारण बुझेर फङ्गिसाइड छरिदिनुपर्छ। रोगको कारण किरा अनि झार जंगल कुनैमा पनि दवाई प्रयोग गर्दा यसले यस्तो प्रकारले गर्नुपर्छ जसमा दवाई बोटको सबै भागमा समान रूपमा लाग्न सकोस्। दवाई जमिनको सबै भागमा पुर्याउनलाई त्यस रासायनिक दवाईलाई अरू कुनै कुरासित मिलाएर प्रयोग गर्नुपर्छ। जस्तै स्प्रे गर्दा पानी मिसाएर गर्नुपर्छ, डस्टिङ गर्दा पाउडरलाई कुनै यन्त्र वा पातलो थाङ्नामा हालेर दाना दाना भएको दवाईसित माटो मिसाएर प्रयोग गर्नुपर्छ। पहाड़ी इलाकामा बेसी पानी पर्ने हुनाले दवाईलाई पानीले सहजै धोएर लैजान्छ, यसो हुँदा दवाई प्रयोग गरेको फाइदा पनि हुँदैन। यसकारण दवाईसित कुनै गम जातीय पदार्थसित मिसाएर छर्किदिनुपर्छ। जहिले पनि दवाई छर्दा बिहान अथवा बेलुकी छर्नुपर्छ, दिउँसो दवाई कहिले पनि छर्किनु हुँदैन। अर्को कुरा याद राख्नुपर्छ कि दवाईको खोलमा लेखेको दवाईको मात्रा अनि प्रयोग प्रणाली हेरेर मिश्रण बनाउनुपर्छ। निर्दिष्ट जमिनको निम्ति जति दवाईमा पानी हाल्नुपर्छ त्यति नै हालेर स्प्रे गर्नाले दवाईले राम्रो काम गरेको थाहा लागेको छ। त भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो उद्भिदको रोग अनि औषधिको प्रयोग विषयमा केही जानकारी। अब केही क्षण हाम्रा श्रोताहरूलाई आधुनिक गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौ पेमा लामाको आवाजमा।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो पेमा लामाको स्वरमा केही आधुनिक गीतहरू। समय बिहानको ठिक 7:15 भयो। यसको साथै श्रोताहरू हामी पनि प्रवेश गरिसकेका छौँ आकाशवाणीको नेपाली प्रसारण।

0: सुन्दै हुनुहुन्थ्यो वरुण र शालीको स्वरमा केही भक्ति गीतहरू। र यो अन्तिम भक्ति गीतमा शब्द अनि सङ्गीत रहेको थियो के विश्वकर्मको। अघिल्लो क्रममा अब समय भइसकेको छ बिहान 7:25 समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्।

0: प्रथम मुख्य समाचार। विदेश मंत्री सुब्रमण्यम जयशंकरले संयुक्त राष्ट्रमा सार्थक सुधारका लागि लिखित प्रस्तावमाथि आधारित वार्ता आवश्यक रहेको बताउनु भएको छ। जलशक्ति मन्त्री सिहार पाटिलले जल सुरक्षा सबै हितधारकहरूको साझा जिम्मेवारी रहेको बताउनु भएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले हिमालय क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीपछि जलवायु लचिलोपन संयन्त्र निर्माण गर्न आह्वान गर्नुभएको छ। इरानले हर्मुजको जल डमरू मध्य पुनः खोल्ने र 7 दिनभित्र आफ्नो परमाणु कार्यक्रममा वार्ता पुनः शुरू गर्ने प्रस्ताव गरेको छ। अनि जापानमा 20 एसियाई खेलहरूमा आज महिला अनि पुरूष वर्गमा भारतको कबड्डी टिमहरूले आफआफ्नो फाइनल म्याच खेल्नेछन्। अब समाचार विस्तारमा। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले भन्नुभएको छ, संयुक्त राष्ट्रमा सार्थक सुधारका लागि लिखित प्रस्तावमाथि आधारित वार्ता आवश्यक छ। उहाँले भन्नुभयो, संयुक्त राष्ट्रमा संरचनात्मक परिवर्तनमा भइरहेको ढिलाइलाई लिएर वैश्विक स्तरमा निराशा बढ़िरहेको छ। उहाँले भन्नुभयो, सुधारको विरोध गर्ने देशहरूले संस्थालाई बलियो बनाउनको सट्टा केवल शोषण गरिरहेको छ। डाक्टर जयशंकरले न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको 81 सत्रबाट बेग्ले रप्चर्स एण्ड रैम्पर्ट्स बदलती दुनिया के लिए सेतु निर्माण विषयमाथि आयोजित मन्त्रीस्तरीय सत्रलाई सम्बोधित गर्दै हुनुहुन्थ्यो। संयुक्त राष्ट्रमा सुधारमा आइरहेको प्रक्रियागत बाधाहरूको उल्लेख गर्दै डाक्टर जयशंकरले भन्नुभयो, संस्थागत परिवर्तनको सामूहिक इच्छा अब अझ बलियो भइरहेको छ। डाक्टर जयशंकरले यस विचारलाई पनि रद्द गर्नुभयो कि संयुक्त राष्ट्रमा सुधार सर्वसम्मतिद्वारा गर्न सकिनेछ। जलशक्ति मन्त्री सीआर पाटिलले जल सुरक्षा सबै हितधारकहरूको साझा जिम्मेवारी रहेको बताउनु भएको छ, जसमा नागरिक, सरकार र उद्योग सबै सामेल छन्। मन्त्रीले हिज नयाँ दिल्लीमा आयोजित 9 इण्डिया इन्टरनेशनल वाटर विक 2026 समापन सत्रलाई सम्बोधित गर्दै यसो भन्नुभएको हो। श्री पाटिलले जल संरक्षणमा जनभागीदारीको महत्वमाथि जोड दिनुभयो। उहाँले भन्नुभयो, जलसित सम्बन्धित चुनौतीहरूको समाधान देशहरू अनि संस्थाहरूबीच सहयोगको माध्यमद्वारा नै गर्न सकिन्छ। उहाँले अझ भन्नुभयो, यस क्षेत्रमा अनुसन्धान एवं विकास तथा नवाचारबाट प्राप्त लाभहरूलाई यस्तो प्रकारले लागू गर्नुपर्नेछ कि त्यसको प्रभाव जमिनी स्तरसम्म पुग्न सकोस्। उहाँले जल जीवन मिशन, नमामि गंगे, स्वच्छ भारत मिशन अनि जल संचयको क्रियान्वयनमा जनभागीदारीको आह्वान गर्नुभयो, ताकि टिकाउ अनि दीर्घकालिक परिणाम प्राप्त गर्न सकियोस्। जलशक्ति मन्त्री वी सोमन्नाले भन्नुभयो, जल सुरक्षाको अर्थ प्रत्येक परिवारसम्म सुरक्षित अनि विश्वसनीय पिउने पानी पुर्याउनु हो। यसमा स्वच्छता, स्वच्छ वातावरण अनि अपशिष्ट पानीको उचित प्रबन्धन गर्न सामेल छ। मन्त्रीले भन्नुभयो, जल जीवन मिशनले ग्रामीण भारतमा ठूलो परिवर्तन ल्याएको छ अनि करोडौं परिवारको घरमा पिउने पानी पुर्याएको छ। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले खाँडी, लाल सागर अनि कालो सागरमा वाणिज्यिक जहाजहरू अनि नाविकहरूमाथि लगातार भइरहेको हमलामाथि चिन्ता व्यक्त गर्दै यी हमलाहरू अब कुनै अपवाद नरहेको बताउनु भएको छ। डाक्टर जयशंकरले न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको 81 सत्रको अवधि जहाजहरू अनि नाविकहरूको सुरक्षामाथि मित्र समूहको उद्घाटन बैठकलाई सम्बोधित गर्दै हुनुहुन्थ्यो। विदेश मन्त्रीले जहाजहरू अनि नाविकहरूको सुरक्षामाथि अधिक ध्यान दिनको लागि भारत अनि लाइबेरियाद्वारा संयुक्त रूपमा शुरू गरिएको नयाँ पहलको घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, नाविकहरूको एक प्रमुख स्रोत भारत अनि विश्वको सबैभन्दा ठूलो पोत पञ्जीकरण देश लाइबेरिया समुद्री सुरक्षालाई बलियो बनाउनको लागि एकजुट भएका छन्। यस पहलको उद्देश्य समुद्री सुरक्षा बढाउनु अनि प्रमुख हितधारकहरूको चिन्तालाई मञ्च प्रदान गर्नको लागि परामर्श ढाँचा स्थापित गर्नु हो। डाक्टर जयशंकरले हालैमा ओमानको खाडीमा एन्टिगा अनि बारबुडाको ध्वज भएको मालवाहक पोत एमवी केप डाउमाथि भएको हमलाको उल्लेख गर्नुभयो, जसमा एक भारतीय नाविकको मृत्यु भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले ग्रामीण रूपान्तरण र महिला आत्मनिर्भरताले देशको प्रगतिलाई प्रतिबिम्बित गर्ने बताउनु भएको छ। उहाँले समाजसेवा, सामाजिक सुधार र सकारात्मक परिवर्तनको महत्वमाथि प्रकाश पार्नुभयो। सेवा संकल्प अभियानको एक भागको रूपमा प्रधानमन्त्रीले उत्तर प्रदेशको वाराणसीबाट गुजरातको वडनगरसम्म यात्रा गरिरहेका सेवा यात्रीहरूसँग भिडियो कन्फरेन्स मार्फत अन्तर्क्रिया गर्नुभयो। श्री मोदीले भन्नुभयो, विकसित भारतको परिकल्पना सबैको योगदान र सहभागिताबाट मात्र साकार हुन सक्छ।
1: हमें आत्मनिर्भर भारत बनाना है। चुनौतियां आएगी, चुनौतियों को चुनौती देने का तो संस्कार लेकर के हम चले हैं। इसलिए हमें हर दिन एक नई ऊर्जा लेकर सेवा भाव के साथ राष्ट्र कल्याण, राष्ट्र सेवा का काम, जन सेवा से राष्ट्र सेवा, इस मंत्र को जीना है। इस यात्रा में भी जितने ज्यादा लोगों को सेवा के काम में जोड़ेंगे, ये यात्रा उतनी ज्यादा सफल होगी।
0: नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले हिमालय क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीपछि जलवायु लचिलोपन संयन्त्र निर्माण गर्न आह्वान गर्नुभएको छ। उहाँले नेपाल, भारत र चीनको संयुक्त नेतृत्वमा यसलाई स्थापना गर्ने प्रस्ताव राख्नुभएको छ। संयुक्त राष्ट्र संघको 81औं महासभामा आफ्नो सम्बोधनमा प्रधानमन्त्री शाहले बढ्दो तापक्रमले हिमालय पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको बताउनुभयो। उहाँले यस संयन्त्र मार्फत तीन देशले उपग्रह डाटा, प्राविधिक विशेषज्ञता र विपद पूर्व सूचना जानकारी साझा गर्ने प्रस्ताव राख्नुभयो। उहाँले हालैको विपदका कारण नेपाल चीन सीमाको दुवैतिर व्यापक विनाश भएको र बाढीको पानी भारततिर बग्ने उल्लेख गर्नुभयो। श्री शाहले विपदपछि सहयोग गर्ने देशहरू विशेष गरी भारतप्रति नेपालको गहिरो आभार पनि व्यक्त गर्नुभयो। गत महिनाको 26 तारिकमा नेपालमा ठूलो आकस्मिक बाढी आएको थियो। यी बाढी नेपाल तिब्बत सीमा नजिकै हिम पहिरोका कारण उत्पन्न भएको थियो। बाढीले उत्तरी र मध्य नेपालका धेरै शहर र गाउँहरूमा विनाश निम्त्याएको थियो। यस विपदमा 1452 जनाको मृत्यु भएको छ भने लगभग 6000 जना बेपत्ता भएका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। इरानले हर्मुजको जलडमरू मध्य पुनः खोल्ने र 7 दिनभित्र आफ्नो परमाणु कार्यक्रममा वार्ता पुनः शुरू गर्ने प्रस्ताव गरेको छ। इरानले संयुक्त राज्य अमेरिकालाई इरानी बन्दरगाहहरूमा रहेको नौसेना नाकाबन्दी र इरानी तेल बिक्रीमा प्रतिबन्ध हटाउन पनि आह्वान गरेको छ। इरानी विदेश मन्त्री अब्बास अराक्चीले संयुक्त राष्ट्र सुरक्षा परिषद बाहिर पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै भन्नुभयो, यो प्रस्तावले इरानको परमाणु कार्यक्रममा संयुक्त राज्य अमेरिकासँग रोकिएको वार्ता पनि पुनः शुरू गर्नेछ। उहाँले भन्नुभयो, अमेरिकाले योजना स्वीकार गर्ने बित्तिकै 7 दिनको समयसीमा शुरू हुनेछ। भारतले क्वाड एट सीशिप अब्जर्भ अभियान प्रारम्भ भएकोमा स्वागत गरेको छ। यस अभियानको घोषणा 26 मईमा नयाँ दिल्लीमा आयोजित 11 क्वाड विदेश मन्त्रीहरूको बैठकमा गरिएको थियो। विदेश मन्त्रालयले सोशल मिडियामा भन्नुभयो कि भारतीय तटरक्षक बलको जहाज सौनक चारै क्वाड देशहरूका नाविकहरूसित चेन्नईबाट प्रस्थान भएको छ। मन्त्रालयले भनेको छ, यो अभियानले समुद्री सहयोगलाई बलियो बनाउँछ अनि मुक्त हिन्द प्रशान्त क्षेत्र प्रति क्वाडको साझा प्रतिबद्धतालाई दर्शाउँदछ। यसैबीच रक्षा मन्त्रालयले एक बयानमा भनेको छ कि यो अभियान क्वाड देशहरू भारत, अस्ट्रेलिया, जापान अनि अमेरिका बीच समुद्री सहयोगलाई अझ अघि बढाउने दिशामा एक महत्वपूर्ण कदम हो। देशको विदेशी मुद्रा भण्डार 18 सितम्बरको समाप्त अवधि लगभग 14.9 अरब डलर कम्ती भएर 765.9 अरब डलर भएको छ। भारतीय रिजर्व ब्याङ्कको तथ्याङ्क अनुसार यस भण्डारमा सबैभन्दा अधिक योगदान दिने विदेशी मुद्रा परिसम्पत्ति 14.8 अरब डलरको कमीको साथ 630.9 अरब डलर दर्ता गरिएको छ। जापानमा 20 एसियाई खेलहरूमा आज महिला अनि पुरुष वर्गमा भारतको कबड्डी टीमहरूले आफआफ्नो फाइनल म्याच खेल्नेछन्। फाइनलमा दुवै वर्गमा भारतको भिडन्त इरानसित हुनेछ। भारतको महिला अनि पुरुष कबड्डी टीमले 2022 एसियाई खेलहरूमा स्वर्ण पदक जितेका थिए। महिला फाइनल भारतीय समयअनुसार बिहान 9:30 अनि पुरुष फाइनल म्याच अपरान्ह 2:30 शुरू हुनेछ। यो समाचार युट्युबमा @AIRKarsang मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले संयुक्त राष्ट्रमा सार्थक सुधारका लागि लिखित प्रस्तावमाथि आधारित वार्ता आवश्यक रहेको बताउनु भएको छ। जलशक्ति मन्त्री सीआर पाटिलले जल सुरक्षा सबै हितधारकहरूको साझा जिम्मेवारी रहेको बताउनु भएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले हिमालय क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीपछि जलवायु लचिलोपन संयन्त्र निर्माण गर्न आह्वान गर्नुभएको छ। अनि जापानमा 20 एसियाई खेलहरूमा आज महिला अनि पुरुष वर्गमा भारतको कबड्डी टिमहरूले आफ्नो फाइनल म्याच खेल्नेछन्।

भनिन्छ, सङ्गीत मन पराउने मानिसहरू प्राय नै संवेदनशील, भावुक र नरम स्वभावका हुन्छन्। यद्यपि यो कुरा सबैका लागि समान रूपमा लागू हुनुपर्छ भन्ने पनि छैन, किनभने प्रत्येक व्यक्तिको स्वभाव, अनुभव र रुचि फरक फरक हुन सक्छ। तर एउटा कुरा भने पक्का छ, त्यो हो राम्रो सङ्गीतले कठोर मनलाई पनि केही क्षणका लागि कोमल बनाइदिन सक्छ। अब यो अनुभूति कतिको सत्य हो त्यो त आज प्रस्तुत विनम सिंह घतानीको आवाजमा रहेको गीतहरू सुनेर श्रोताहरूले महसुस गर्दै हुनुहुन्छ होला।

भनिन्छ, सङ्गीत सबैले मन पराउँछन्, तर सङ्गीतलाई मनले सुन्ने र आत्माले बुझ्ने मानिस पनि विरलै पाइन्छन्। धुनहरू केवल हाम्रो कानमा मात्र बज्दैन, त्यसले त हाम्रो भावनालाई छुन्छ, सम्झनालाई जगाउँछ र हृदयको मौन भाषालाई बोल्न पनि सिकाउँछ। त्यसैले त होला साँचो सङ्गीत केवल मनोरञ्जन मात्र नभई आत्मासँगको एउटा सुन्दर संवाद पनि हुन सक्छ। त श्रोताहरूले आजको सङ्गीत प्रभा कार्यक्रममा एकै कलाकार विनम सिंह खतानीको आवाजमा रहेका केही आधुनिक गीतहरू सुन्दै हुनुहुन्छ र यो अन्तिम गीत पनि विनम सिंह खतानीको आवाजमा रहेको छ। अनि आजको गीतहरूमा सङ्गीत संयोजकहरू थिए अल्बर्ट गुरुङ अनि सुभाष शङ्कर।

0: यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो संगीत प्रभा कार्यक्रममा आधुनिक गीतहरूको प्रस्तुति बिनम सिंह हतानीको स्वरमा। अब प्रस्तुत छ समसामूहिक समीक्षा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय रहेको छ भारत र विश्वभरि मनाइयो 11 आयुर्वेद दिवस। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी, अनुवाद तथा वाचिका सविता छेत्री। सितम्बर 23 भारत अनि विश्वभरि उत्साहका साथ 11 आयुर्वेद दिवस मनाइयो। यसको भव्य राष्ट्रिय समारोह भारतको महाराष्ट्र स्थित नागपुरमा आयोजना गरिएको थियो। यस वर्षको नारा स्वस्थ भविष्यका लागि आयुर्वेद रहेको थियो। कार्यक्रममा आयुष सेवा क्षेत्र सम्बन्धी प्रतिवेदन र आयुष भिजन 2030 लगायतका महत्वपूर्ण प्रतिवेदन तथा दस्तावेजहरू सार्वजनिक गरिनुका साथै सीसीआरएस अग्नि वेब पोर्टलको पनि शुरूआत गरियो। कार्यक्रममा स्वास्थ्य सेवा र जनस्वास्थ्यमा आयुर्वेदको भूमिका तथा सन् 2047 कार्ययोजनाबारे वैज्ञानिक सत्रहरू पनि सञ्चालन गरियो। यसमा अन्तर्राष्ट्रिय सहभागिता पनि रह्यो। 10 देश तथा क्षेत्र

बाट गतिविधिहरू समेटिएका थिए र 1900 भन्दा बढी सहभागीहरू उपस्थित रहेका थिए। सहभागी देश तथा क्षेत्रहरूमा युके, अफगानिस्तान, बुल्गेरिया, स्पेन, अल्जेरिया, अस्ट्रेलिया, डेनमार्क, आइसल्याण्ड, संयुक्त राज्य अमेरिका र ब्रिटिश इण्डियन ओशन टेरिटोरी समावेश थिए। कार्यक्रमका अवसरमा प्रधानमन्त्रीको सन्देश पनि वाचन गरियो। आफ्नो सन्देशमा प्रधानमन्त्री नरेन्द्र मोदीले परम्पराबाट ज्ञान, प्रमाण र नवीनतातर्फको आयुर्वेदको यात्राले भावी पुस्ताको स्वस्थ र कल्याण सुनिश्चित गर्न योगदान पुर्याउने बताउनुभयो। उहाँले आयुर्वेदको पहिचान भारतको सीमाभन्दा बाहिर पनि विस्तार भएको कुरामा जोड़ दिनुभयो। आयुष भिजा सुविधाले विदेशी नागरिकहरूलाई भारतमा आयुष प्रणाली अन्तर्गत उपचार गराउन सम्भव भएको बताउनुभयो। शक्तिकी साधनाको संकल्पलाई उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले भारत विकसित भारततर्फ निरन्तर अघि बढ़िरहेको बताउनु साथै उहाँले आयुर्वेदसँग सम्बन्धित संस्थाहरू, विज्ञहरू र युवाहरूले यस समृद्ध परम्परालाई नयाँ उचाइमा पुर्याउने तथा स्वस्थ, सक्षम र सबल राष्ट्र निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। समारोहलाई सम्बोधन गर्नुहुँदै भारतका स्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री प्रताप राव जाधवले आयुर्वेदलाई भारतको स्वास्थ्य दृष्टिकोणको एक मुख्य अंगको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, स्वास्थ्यको प्राथमिक केन्द्र अस्पताल होइन, हाम्रो घर हो। स्वास्थ्यको प्राथमिक आधार औषधि होइन, हाम्रो जीवन शैली हो। स्वस्थस्य स्वास्थ्य रक्षणम आतुरस्य विकार प्रशमनम भन्ने सिद्धान्तलाई उद्धृत गर्नुहुँदै उहाँले भन्नुभयो कि आयुर्वेदले उपचारका साथै स्वास्थ्य संरक्षणलाई पनि प्राथमिकता दिदछ। जीवनशैली सम्बन्धी स्वास्थ्य समस्याहरू बढ़िरहेको वर्तमान सन्दर्भमा यो दृष्टिकोण अझ बढ़ी सान्दर्भिक भएको उहाँले बताउनुभयो। श्री प्रताप राव जाधवले परम्परागत चिकित्सालाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा चालिएका महत्वपूर्ण कदमहरूको पनि चर्चा गर्नुभयो, जसमा जामनगरस्थित विश्व स्वास्थ्य संगठनको ग्लोबल ट्रेडिशनल मेडिसिन सेन्टर आईटीआरए जामनगरलाई राष्ट्रिय महत्वको संस्थानको मान्यता र डब्ल्यूएचओको ICD-11 वर्गीकरणमा आयुर्वेद, सिद्ध तथा युनानी पद्धतिको समावेशीकरण समावेश रहेको छ। आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले आयुर्वेद र अन्य स्वास्थ्य सेवा प्रणालीहरू बीच सहकार्यलाई प्रवर्धन गर्दै अनुसन्धान, गुणस्तर, सुरक्षा र मानकीकरणलाई सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। जामनगरस्थित डब्ल्यूएचओको ग्लोबल ट्रेडिशनल मेडिसिन सेन्टर आयुष अनुसन्धान पोर्टलमा 43,000 भन्दा बढ़ी अनुसन्धान प्रकाशनहरू, 200 भन्दा बढ़ी बीआईएस मापदण्डहरू र आयुष गुणस्तर चिन्ह लगायतका प्रमुख उपलब्धिहरूलाई प्रकाश पार्नुहुँदै उहाँले भन्नुभयो कि यी प्रयासहरूको उद्देश्य आयुष प्रणालीलाई अझ वैज्ञानिक, प्रमाण आधारित र विश्वव्यापी रूपमा सान्दर्भिक बनाउनु हो। यस कार्यक्रममा गोचुर र चन्द्रसूर सम्बन्धी सुरक्षा दस्तावेज, छालाका रोगहरूको उपचार सम्बन्धी मानक उपचार निर्देशिका र रिसर्च एण्ड इन्फर्मेसन सिस्टम फर डेभलपिङ कन्ट्रीजद्वारा तयार पारिएको आयुष सेवा क्षेत्र सम्बन्धी पहिलो प्रतिवेदन सार्वजनिक गरियो। यस कार्यक्रममा परम्परागत ज्ञानदेखि विश्वव्यापी नेतृत्वसम्म आयुष भिजन 2030 भारतमा आयुष सम्बन्धी आविष्कारहरूको स्थिति प्रतिवेदन र सीसीआरएएस अग्नि मूल्याङ्कन मापदण्ड वेब पोर्टल पनि सार्वजनिक गरियो। श्रोताहरू, अब भने समय भइसकेको छ आकाशवाणी दिल्ली केन्द्रबाट सम्म प्रसारण गरी सुनाउने प्रथम हिन्दी औ त्यसपछि अंग्रेजीमा समाचार। समाचार प्रसारणपछि 8:30 हामी पुनः उपस्थित हुनेछौ रंग बिरंगको संसार कार्यक्रम लिएर। सुन्दै गर्नुहोस् आकाशवाणीको यो बिहानी प्रसारणलाई।

नमस्कार अभिवादन श्रोता, म प्रस्तुत इशाराबाट आजको रङ बिरङको संसारको अङ्कमा र मैले अघिबाट नै भनिहाले श्रोता, 60 दशकमा दार्जिलिङ पहाड़का प्राय सबै जसो गाउँघर कमान बस्ती शहर शहर साथै नेपाल र भूटान सिक्किम सम्मकै श्रोताहरूमा चिर परिचित नाम भनेकै आईके सिंह हो। त्यो बेला आईके सिंहको आवाजमा आकाशवाणी खरसाङबाट बेलुकी प्रसारण हुने नेपाली समाचारका धेरै भन्दा धेरै श्रोताहरू थिए, जुन श्रोताहरू उनकै आवाजमा बेलुकी पखको समाचारको पर्खाईमा हुन्थे। भन्नु नै पर्दा आईके सिंहले समाचारको गरिमा र महिमालाई शिखरसम्म पुर्याएका छन्। आईके सिंह र आकाशवाणी खरसाङको सम्बन्ध नङ र मासुको जस्तै थियो। उनको जन्म 11 तारिक सेप्टेम्बर 1935 घुम्ती चिया कमान महानदी खरसाङमा पिता धनजीत सिंह घतानी र माता सरस्वती देवी घतानीको कोखमा भएको थियो। उहाँले बीएको शिक्षा पछि हिन्दी साहित्यमा मास्टर्स पनि गरेका थिए। यसरी 1963 आकाशवाणी खरसाङको समाचार एकांशमा समाचार वाचकको पद सम्हालेपछि 1976 जागिरकै क्रममा दिल्ली सरुवा भएर गए। फेरि 1983 पुनः आकाशवाणी खरसाङ फर्किए र समाचार वाचनको क्रमलाई जारी राखे। 1963 सुरु भएको उनको समाचार वाचनको यात्रा 1995 जारी रह्यो र त्यसै 1995 सालमा नै आईके सिंहले आकाशवाणी खरसाङबाट अवकाश ग्रहण गर्नुभयो।

32 वर्षको सेवाकालमा समाचार एकांशमा मात्र नभई साहित्य, नाट्य क्षेत्र, निबन्ध क्षेत्र, निर्देशन तथा सिनेमाहरूमा समेत कार्य गरेर बहुमूल्य योगदान पुर्याउनु भएको छ आई किसिङले। सानैदेखिको नाटकहरूमा धेरै नै अभिरुचि रहेको कारण उहाँले धेरै रंगमञ्चीय नाटकहरू दोषीको, चिसो चिया, दान योगदान, धर्मम कर्मम, थ्याङ्क यू सर, उपहास, जिन्दगी एक नाटक हो, ठूलो मान्छे लेखेर हाम्रो नाट्य क्षेत्रलाई पनि धनी बनाएका छन् भने दिल्ली आकाशवाणीमा छँदा उहाँद्वारा लिखित र मञ्चित नाटक हो अतिथि सत्कार। उक्त नाटकलाई आई किसिङ स्वयंले निर्देशन र अभिनय पनि गर्नुभएको थियो। यति मात्र कहाँ हो र उहाँले 25 वटा जति रेडियो नाटकहरूमा अभिनय, निर्देशन, प्रस्तुतिकरण पनि गर्नुभएको छ, जुन नाटकहरू आकाशवाणी खरसाङ, आकाशवाणी गान्तोक र आकाशवाणी दिल्लीबाट पनि प्रसारित भइसकेको छ। उहाँको प्रथम कृति पञ्चु 1958 कलकत्ताबाट प्रकाशित गरियो। आईके सिंहले लेख्नु भएको कथा संग्रहहरू त्यो रात फेरि आउँदैन, ढुङ्गा बालुवा र कोइलाको संगम, इच्छा बाँचिरहन्छ र यदि, अनि निबन्ध संग्रहहरू अनुभूति र अभिव्यक्ति हो भने उहाँले आफ्नो कर कलमद्वारा एकाङ्की संग्रहहरू पनि लेख्नु भएको छ। जिन्दगी एक नाटक हो पूर्णाङ्की नाटक पनि उहाँले लेख्नु भएको र 1997 दियालो पत्रिकामा प्रकाशित निबन्ध पालमदेखि दमदमलाई नेपाली साहित्य सम्मेलन दार्जिलिङद्वारा दियालो पुरस्कारद्वारा पुरस्कृत पनि गरियो भने चलचित्रहरूमा र रेडियोमा उहाँको उत्कृष्ट अभिनयको कदर गर्दै कोलकाताबाट उहाँलाई इन्डियन क्रिटिक्स काउन्सिल पुरस्कारद्वारा पनि पुरस्कृत गरियो। उहाँको कार्य कौशलतालाई सम्मान जनाउन नयाँ दिल्लीबाट आईसीसी अवार्डले पनि उहाँलाई सम्मानित गरिएको थियो। श्रोता, आईके सिंहले धेरै चलचित्रहरूमा पनि अभिनय गर्नुभएको छ, जस्तै परालको आगो, बाँच्न चाहनेहरू, कहीँ अध्ययारो कहीँ उज्यालो, भाग्य चक्र, अनि उनले भिडियो फिल्म मंगनीमा पनि अभिनयको साथ निर्देशन पनि गर्नुभएको छ। दिल्ली दूरदर्शनद्वारा निर्मित प्रथम नेपाली टेलिफिल्म उद्धारमा बेजोड अभिनय गर्नुको साथ उक्त टेलिफिल्म उद्धारको पटकथा लेखन पनि उहाँ स्वयंले नै गर्नुभएको थियो। चिया बगानका श्रमिकहरूको कथामा आधारित उद्धार टेलिफिल्म सबैले खुबै रुचाएका थिए। नेपालबाट निर्माण टेलिफिल्म यो लामो जीवनमा पनि आईके सिंहले अभिनय गर्नुभएको थियो। प्रतिभाका धनी आईके सिंहले यति धेरै क्षेत्रहरूमा कार्य गर्दा गर्दै अनुवादको क्षेत्रमा पनि धेरै कार्यहरू गरेका छन्। उहाँले हिन्दी उपन्यासकार कनिश्वरनाथ रेणुको बहुचर्चित उपन्यास मेला आँचलको नेपाली संस्करण प्रकाशित गर्नुभएको थियो। यसको अतिरिक्त पनि आईके सिंहले हिन्दी, मराठी, बंगला कथा र नाटकहरू नेपाली भाषामा अनुवादित गरेका छन् र विभिन्न पत्र पत्रिकाहरूमा प्रकाशित गर्नुभएको थियो। शारीरिक अक्षमतामा आधारित टेलिफिल्म त्यागमा उहाँले हाम्रो समाजप्रति ठूलो सन्देश पनि दिनुभएको छ। भन्नु नै पर्दा लेखन साहित्यका प्राय सबै विधाहरूमा कलम चलाइसक्नु भएको बहुप्रतिभाशाली व्यक्तित्व आईके सिंह हुनुहुन्थ्यो। उहाँले धेरै गीत गजलहरू पनि लेख्नु भएको छ। ती मध्ये जीवन अधिकारीको संगीतमा बनेको गीत तिम्रो माया लाग्छ खुबै लोकप्रिय गीत बनेको थियो। उहाँले सधैँ भन्नुहुन्थ्यो, परिश्रम लगन बिना कुनै पनि क्षेत्रमा सफलता पाउन सक्दैनौ, तर यी दुईवटा मात्र कुरा, परिश्रम र लगन छ भने फेरि जुनै पनि क्षेत्रमा हामी सफलता पाउन सक्छौ। समाजमा भएका असल र सकारात्मक पक्षहरूलाई हामीले सदैव अघि लिएर आउनुपर्छ भने उनको भनाइ थियो। श्रोता, आज हामी माझ आईके सिंह उपस्थित त हुनुहुँदैन। उहाँको मृत्यु 1 तारिक नोभेम्बर 2017 लामो बिमारीको कारणले भयो, तर आकाशवाणी खरसाङले, हाम्रो नेपाली साहित्यका अनुरागीहरूले र उहाँलाई मन पराउनु हुने श्रोताले आईके सिंहलाई र उहाँको बहुमूल्य योगदानलाई कहिले बिर्सने छैन।

अहिले प्रस्तुत थियो कार्यक्रम रङ बिरङको संसार। त श्रोताहरू, नेपाली लोक संगीतकी युग गायिका अमर स्वर्गीय धनी हिरादेवी वाइबा, उहाँको स्वरमा नेपाली लोकजीवन, गाउँघरको माटो, दुःख सुख र हाम्रो मौलिक संस्कृतिको सुगन्ध भेटिन्छ। नेपाली लोकगीतलाई जनमानससम्म पुर्याउन उहाँले पुर्याउनु भएको योगदान अतुलनीय छ। उहाँको स्वर र उहाँले गाउनुभएका गीतहरू आज पनि नेपाली संगीत प्रेमीहरूको मनमा उत्तिकै प्रिय छ। श्रोताहरू, अब सुनौ उही अमर स्वर्गीय धनी हिरादेवी वाइवाको लोकप्रिय लोकगीत लैभरि लै।

श्रोताहरू, हिरा देवी वाइबाको शर्मा रहेको यो लोकगीतको साथै अब भने हामी अघिल्लो क्रममा आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा अघिल्लो प्रसारणसँग जोडिरहेका छौं।

तपाईं अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, साथै हामीलाई हाम्रा श्रोताहरूले दार्जीलिङ एफएम 100.2 मेगाहर्जमा पनि सुन्न सक्नुहुनेछ भने हाम्रो प्रसारणहरू न्यूज अन एआईआर मोबाइल एप साथै प्रसार भारती ओटिटी वेब्सको माध्यममा पनि उपलब्ध रहनेछ। त श्रोताहरू, अघिल्लो क्रममा अब समय भएको छ आजको योजना बारेमा श्रोताहरूलाई जानकारी गराउने, जसको विषय रहेको छ पण्डित ईश्वरचन्द्र विद्यासागरको पण्डित दीनदयाल उपाध्याय ग्रामीण ज्योति योजना विषयमा श्रोताहरूलाई जानकारी गराउने, साथै फिल्मी गीतहरू पनि समावेश गर्नेछौँ श्रोताहरूको मनोरञ्जनको निम्ति। पहिले लागौ जानकारीतर्फ। पण्डित दीनदयाल उपाध्याय ग्रामीण ज्योति योजना गाउँको उज्यालोसँग जोडिएको एउटा महत्त्वपूर्ण विकासको योजना हो, ज्योति हो। विकासको पहिलो आवश्यकता के हो भन्ने प्रश्नको उत्तरमा सडक, शिक्षा, स्वास्थ्य र रोजगारीसँगै ऊर्जा वा विद्युत पनि विकासको एउटा महत्त्वपूर्ण आधार हुन सक्छ। गाउँमा बिजुली पुग्नु भनेको घरमा बल्ब बल्नु मात्र होइन, त्योसँगै शिक्षा, स्वास्थ्य, कृषि, ससाना उद्योग, सञ्चार र रोजगारीका सम्भावनाका ढोकाहरू खोल्नु पनि हो। यही सोचसँग जोडिएको एउटा महत्त्वपूर्ण पहल हो पण्डित दीनदयाल उपाध्याय ग्राम ज्योति योजना अर्थात् DDUGJY। भारत सरकारले यो योजना सन् 2014 ग्रामीण क्षेत्रमा विद्युत वितरण प्रणालीलाई बलियो र दिगो बनाउन, ग्रामीण विद्युतीकरणलाई विस्तार गर्ने उद्देश्यले अघि बढाएको थियो भने यस योजनाको एउटा प्रमुख लक्ष्य थियो कृषिको लागि प्रयोग हुने विद्युत र अन्य ग्रामीण उपभोक्ताहरूको लागि प्रयोग हुने विद्युत फिडरलाई अलग गर्नु, जसमा विद्युत आपूर्तिको उचित व्यवस्थापन गर्न सकियोस्, साथै ग्रामीण क्षेत्रमा विद्युत प्रसारण तथा वितरणको पूर्वाधारलाई सुदृढ बनाउने र ट्रान्सफर्मर फिडर तथा उपभोक्ता तहमा मिटरिङलाई विस्तार गर्ने लक्ष्य पनि यसमा समावेश गरिएको थियो। यसको अर्थ यसरी बुझ्न सक्छौँ, गाउँको एउटा सामान्य घरलाई घरमा नियमित बिजुली पुगेपछि साँझपख विद्यार्थीहरूले पढ्न सक्छन्, मोबाइल तथा सञ्चारका साधनहरू चलाउन सकिन्छ, स्वास्थ्य केन्द्रमा आवश्यक उपकरणहरू सञ्चालन गर्न सहज हुन्छ र ससाना व्यवसाय तथा घरेलु उद्यमलाई ऊर्जा प्राप्त हुन्छ। किसानहरूका लागि विद्युत आपूर्ति कृषि गतिविधिसँग जोडिएको महत्त्वपूर्ण आधार बन्न सक्छ र सरल शब्दमा भन्नुपर्दा गाउँमा बिजुली पुग्नु उज्यालो हटाउनु मात्र होइन, सम्भावनाको उज्यालो फैलाउनु पनि हो। पण्डित दीनदयाल उपाध्याय ग्राम ज्योति योजनाले ग्रामीण पूर्वाधार र सामाजिक आर्थिक विकाससँग जोडिएको एउटा महत्त्वपूर्ण प्रयासलाई सफलीभूत पारेको छ। त भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो आजको योजना, जसको विषय रहेको थियो पण्डित दीनदयाल उपाध्याय ग्रामीण ज्योति योजना।

नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता क्षेत्रबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, विगत 12 वर्षहरूमा शहरहरू अनि गाउँहरू बीचको दूरीमा कमी आएको छ। उहाँले ग्रामीण बुनियादी ढाँचामा सार्थक सुधारहरू उल्लेख गर्नुहुँदै देशमा महिलाहरूमा आत्मनिर्भरता अनि आर्थिक सशक्तिकरण बढेको बताउनुभयो। विदेश मन्त्री एस जयशंकरले न्यूयोर्कमा 81 संयुक्त राष्ट्र महासभामा रूसमा विदेश मन्त्री सर्गेई लाभ्रोभसित भेट गर्नुभयो अनि द्विपक्षीय मुद्दाहरू साथै विभिन्न मुद्दाहरूमाथि चर्चा गर्नुभयो। गृहमन्त्री अमित शाह आगामी 5 अक्टोबरमा मिजोरम भ्रमणमा रहनुहुनेछ अनि फाकल्याण्ड वेग स्थित युवा मनोरञ्जन केन्द्रमा एक कार्यक्रममा सामेल हुनुहुनेछ। सामाजिक सुधार आन्दोलनका महान व्यक्तित्व ईश्वरचन्द्र विद्यासागरलाई उहाँको 207 जन्म जयन्तीमा आज देशले श्रद्धाञ्जली अर्पण गरिरहेको छ। पश्चिम बंगालको मेदिनीपुर जिल्लाको बेरसिंहमा 26 सितम्बर 1820 जन्मनु भएको विद्यासागरले आफ्नो जीवन शिक्षा अनि सामाजिक सुधारको लागि समर्पित गर्नुभएको थियो। अन्तर्राष्ट्रिय मुद्रा कोषको एउटा नयाँ कार्यपत्र अनुसार कृत्रिम बुद्धिमत्ताले दीर्घकालिक रूपमा कुल श्रम उत्पादनमा 3.8% वृद्धि गर्न सक्छ। यस कार्यपत्रमा विकसित अर्थव्यवस्थाहरूको प्याटेन्ट अनि रोजगार आँकडाहरूको विश्लेषण गरिएको छ। अमेरिकाको 22 महान्यायवादहरूको एक गठबन्धनले ट्रम्प प्रशासनद्वारा केही H-1B वीजा आवेदनहरूमाथि $1,00,000 अधिक शुल्क लगाउने प्रस्तावको विरोध गरेको छ। जापानमा 20 एसियाई खेलमा भारतका सावन बरवालले पुरूषहरूको म्याराथन स्पर्धामा रजत पदक जितेर इतिहास रचेका छन्। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

श्रोताहरू, संगीतका अनेको विधामा आफ्नो विशिष्ट पहिचान बनाउन सफल स्वर्गीय धनी आशा भोसलेको आवाजमा आज हामी केही सुन्दर हिन्दी गजलहरू सुन्नेछौ। आशा भोसले भारतीय संगीतको संसारमा परिचय दिइरहन नपर्ने एउटा अत्यन्तै सम्मानित नाम। चलचित्रका गीतहरूदेखि लिएर पप, शास्त्रीय संगीत, भजन र गजलसम्म उहाँले आफ्नो स्वरको विविधता र सामर्थ्य प्रस्तुत गर्नुभएको छ। उहाँको आवाजमा एउटा विशेष मिठास छ, कहिले चञ्चल, कहिले भावुक र कहिले काहीँ गहिरो र कहिले अत्यन्तै आत्मीय। र विशेष गरी गजल गायनमा आशा भोसले आफ्नै विशिष्ट स्थान बनाएकी छन्। गजलका शब्दमा लुकेको प्रेम, विरह, संवेदना र जीवनका सूक्ष्म भावहरूलाई उहाँले आफ्नो स्वरको उतार चढाव र भावपूर्ण प्रस्तुतिबाट श्रोताहरूलाई अनुभूति गराउनु भएको छ। उहाँका गजलहरूमा केवल मेठो स्वर मात्र होइन, शब्दहरूको भाव बुझेर त्यसलाई स्वरमा उतार्ने एउटा परिपक्व कला पनि सुन्न पाइन्छ। अब केही समय यही अनुपम स्वरको साथमा बिताउने प्रयास गरौँ। प्रस्तुत छ आशा भोसलेको स्वरमा केही हिन्दी गजलहरू।

पक्कै पनि आज आशा भोसलेका सुमधुर स्वरमा सजेका हिन्दी गजलहरू सुनेर श्रोताहरू केही क्षण आनन्दित हुनुभयो होला भन्ने मलाई लागेको छ। र अघिल्लो क्रममा समय पनि भइसकेको छ आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार यस केन्द्रबाट सम्प्रसारण गरेर श्रोताहरूलाई सुनाउने। अनि बङ्गला समाचारको लगतैपछि आकाशवाणी खरसाङको प्रादेशिक समाचार पनि यहाँहरूले सुन्न पाउनुहुनेछ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ FM 103.5 MHz।

सामाजिक सेवा, सामाजिक सुधार अनि सकारात्मक परिवर्तनको महत्त्वमाथि जोड दिनुभयो। उहाँले भन्नुभयो, विकसित भारतको लक्ष्य सबै भागीदारी अनि योगदानद्वारा नै प्राप्त गर्न सकिनेछ। श्री मोदीले भन्नुभयो, वडनगरबाट प्राप्त मूल्यहरूले उहाँको जीवनलाई आकार दिएको छ, जबकि काशीबाट उहाँलाई जीवनमा सेवा मूल्य प्राप्त भएको छ। आगामी दुर्गा पूजा अगावै पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यका कृषकहरू अनि जब कार्ड धारकहरूको लागि उपहार लिएर आउनुभएको छ। हिजो पूर्व वर्धमान जिल्लामा आयोजित एक प्रशासनिक बैठकमा मुख्यमन्त्रीले केही महत्त्वपूर्ण घोषणाहरू गर्नुभयो, जसमा कृषकहरूलाई बिजुली बिलमा ठूलो छुट तथा पिएम किसान सम्मान निधिको राशि बढाउने सामेल छन्। वर्धमान भ्रमणको सुरुवात मुख्यमन्त्रीले सर्वमङ्गला मन्दिरमा पूजा अर्चना गरेर गर्नुभयो। त्यसपछि प्रशासनिक बैठकमा भाग लिनुभयो अनि कृषकहरूका लागि राहतको घोषणा गर्नुहुँदै उहाँले भन्नुभयो, सरकारले लगातार 4 लाख किसानहरूलाई बिजुलीमा प्रति युनिट 2 रुपियाँको सब्सिडी दिनेछ। यसबाट कृषकहरूलाई प्रति वर्ष 20-30 हजार रुपियाँसम्मको छुट प्राप्त हुनेछ। कृषकहरूको हितमा अझ ठुलो कदम उठाउँदै मुख्यमन्त्रीले यसै वर्षदेखि पिएम किसान सम्मान निधि योजना अन्तर्गत प्राप्त हुने 6 हजार रुपियाँलाई बढाएर 9 हजार रुपियाँ बनाइने घोषणा गर्नुभयो। ग्रामीण रोजगारलाई प्रोत्साहन दिनको लागि भिभिजी रामजी परियोजनाको उल्लेख गर्नुहुँदै मुख्यमन्त्रीले भन्नुभयो, अहिले जब कार्ड धारकहरूलाई 100 दिनको सट्टा 125 दिनको काम प्राप्त भइरहेको छ। उहाँले आश्वस्त पार्नुभयो, सरकारले यो सुनिश्चित गर्नेछ कि प्रत्येक जब कार्ड धारकलाई 125 दिनको काम प्राप्त होस् अनि उनीहरूलाई प्रति वर्ष 34,500 रुपियाँ दिनेछ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो भन्नुभयो कि राज्य सरकारले 33 वटा औद्योगिक परियोजनाहरूको लागि जमिन आवन्टन प्रक्रिया पुरा गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले गत बिहिबार भएको प्रशासनिक समीक्षा बैठकपछि पूर्व वर्धमान जिल्लाको वर्धमानमा एक जनसभालाई सम्बोधित गर्ने क्रममा यो जानकारी दिनुभएको हो। उत्तर बङ्गालको गैर सञ्चालित चिया बगानहरूलाई फेरि सञ्चालन गर्ने सम्बन्धमा हिजो सिलगढीस्थित श्रमिक भवनमा महत्त्वपूर्ण बैठक सम्पन्न भयो। बैठकको अध्यक्षता श्रम विभागीय प्रभारी मन्त्री अर्जुन सिंहले गर्नुभएको थियो। बैठकमा दार्जिलिङका सांसद राजु विष्टसहित सम्बन्धित अधिकारी अनि हितधारकहरूको उपस्थिति रहेको थियो। बैठकमा बन्द अवस्थामा रहेका चिया बगानहरूलाई यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने विषयमाथि चर्चा भयो। मन्त्री अर्जुन सिंहले भन्नुभयो, चिया बगान प्रबन्धन को लापरवाही, कुप्रवर्धन र लामो समयसम्म जिम्मेवारी निर्वाह नगर्ने स्थितिलाई यथावत रहन दिने छैन। उहाँले बन्द अवस्थामा रहेका सबै चिया बगानलाई पुनः खोल्नका लागि ठोस कदम उठाउने निर्देश दिनुभयो। सांसद राजु विष्टले भन्नुभयो, दार्जिलिङ पहाड, तराई एवं डुवर्सका चिया बगानहरू लामो समयदेखि नै उपेक्षित र निष्क्रियताबाट प्रभावित रहिआएका छन्। उहाँले मुख्यमन्त्री शुभेन्दु अधिकारी अनि श्रम मन्त्री अर्जुन सिंहको पहललाई स्वागत गर्नुभयो। उत्तर बङ्गाल विकास मन्त्री निशित प्रमाणिक हिजो कोलकाताबाट हवाई मार्ग हुँदै बागडोग्रा आइपुग्नु भएको छ। उहाँले हवाई अड्डामा पत्रकारहरूसित कुराकानी गर्नुहुँदै उहाँले राज्यमा उद्योग ज्ञानेश कुमारलाई सरकारी गवाह बनाउने मुद्दा, आर्जिकर काण्ड अनि छात्र आन्दोलनबारे आफ्नो प्रतिक्रिया दिनुभयो। बङ्गालमा उद्योगपतिहरूलाई फर्काइल्याउने प्रश्नको उत्तरमा उहाँले भन्नुभयो, विगत 15 वर्षहरूमा एकपछि एक उद्योगपति बङ्गाल छोडेर गएका थिए। उहाँले दावी गर्नुभयो कि भाजपा सरकार बनेपछि कम्ती समयमा नै मानिसहरूको धेरै आकाङ्क्षा अनि मागहरू पुरा भएको छ। राज्यमा यस्तो वातावरण बनेको छ जसको कारण उद्योगपतिहरू फेरि बङ्गाल फर्किरहेका छन्। मौसम विभागले उत्तर बङ्गालको केही भागहरूमा यल्लो अलर्ट जारी गरेको छ, जहाँ आज भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। दार्जिलिङ, कालेबुङ अनि जलपाइगुडी जिल्लाहरूमा 30-40 किलोमिटर प्रति घण्टाको गतिमा तीव्र हावा चल्ने सम्भावना पनि रहेको छ। दक्षिण पश्चिम बङ्गालमा आजदेखि वर्षामा कमी आउने सम्भावना रहेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

0: उनको उत्तरी शेरमा शोभायमान कञ्चनजङ्घा सुन्दर मनोहर र मनोरम छ।
1: कञ्चनजङ्घा अग्लेर उठेर र स्वच्छता बोकेर प्रेरणा दिदछ।
0: हरिया पहाड पर्वतहरू बीच अवस्थित सानो सिक्किम राज्य सुन्दरताको भण्डार हो।
1: सिक्किमको सुन्दरताको वर्णन जति गरे पनि कम्ती नै हुन्छ।

0: मानो चुम्बकको कञ्चनजङ्घा जसले सबैको मन खिच्दछ।
1: शान्तिका बथान परेवा जस्तै कञ्चनजङ्घा सबैलाई आकर्षित गर्दछ।

0: अटल र धीर कञ्चनजङ्घा सधैँ सेतो मुस्कान मुस्काउँदै छ।
1: कञ्चनजङ्घा सधैँ स्तुत्य र प्रेरक छ।
0: यसैले त मानिसहरू कञ्चनजङ्घालाई श्रद्धा

0: यही कञ्चनजङ्घाको अङ्गालोमा बाँधिएको हिमालयबाट उत्पत्ति भएका छन् सिक्किमका दुई मुख्य नदीहरू टिस्टा र रङ्गीत।
1: टिस्टाको उत्पत्ति उत्तर सिक्किमको छोलमु झिलबाट भएको छ
0: अनि रङ्गीतको जन्म पश्चिम सिक्किमको आकर्षक राथोङ हिमखण्डबाट।
1: सिक्किमका आदिदेखिका बासिन्दा लेप्चाहरूमा टिस्टा र रङ्गीतलाई लिएर एउटा सुन्दर लोककथा प्रचलित छ।
0: रङ्गीत एक सुन्दर युवक,
1: टिस्टा एक सुन्दर युवती,
0: हिमालको स्वच्छता आफूमा समेटेर

0: चोखो र पवित्र प्रणयमा बाँधिएका यी दुई प्रेमी प्रेमिका आनन्दित सुखी र खुशी थिए।
1: एक दिन यी दुई उधौँ उधो औलतिर घुम्न जाने सल्लाह गर्दछन्।
0: अनि अचानक तय हुन्छ एउटा हुल।

0: भोलिको भाका राखेर दुवैले बाजी लगाउने निश्चय गरे।
1: टिस्टा र रंजित आफ्नो ठाउँबाट बेग्ला बेग्लै मार्गले पोजोकमा गई भेट गर्ने तय गर्दछन्।
0: सल्लाह गरे अनुसार रंजित पुग्दछ आफ्नो मित्र टोटफू चरो कहाँ।

0: Tirtha Yatra Pew.
1: पहाडी रमणीयताले हृदयलाई आनन्द विभोर पार्दछ।
2: हरिया परिया डाँडा खोल्सा भीर र पाखाहरू
1: पुतलीले सुन्दर पारेका दृश्यहरूमा पक्षीले स्वर थपेर अझ सुन्दर पारेका
2: पहाडको सुन्दरता निहार्दै टिस्टा र रङ्गित आआफ्नो ठाउँबाट बाटो लाग्दछ।

0: करुण बोले सोझी बाटो लियो
1: टिस्टा पछी पछी लागी
0: सोझो र छिटो बाटो हिँडेर टिस्टा पहिलो नै लक्ष्मा पुगी
1: तर उता रङ्गीतको सङ्गीत टोटको चारो खोज्दै खाँदै हिँड्न लाग्यो
0: जता गयो टोटको उतै रङ्गीतलाई पछ्याउनु कर लाग्यो
1: यता र उतै उफ्रन्दै र चारो खोज्दै खाँदै हिँड्दा लक्ष्यमा पुग्न समय धेरै लाग्यो
0: रङ्गीत खोजे पुग्दा त टिस्टा अघि नै पुगेर पर्खिरहेको रहेछ
1: आफ्नो बाजी हारेकोले रङ्गीत लाज र दुःखले क्रोधित बन्यो
0: अनि रिसले पागल बनेर रङ्गीत जताततै बग्न लाग्यो
1: निर्दोष पशु प्राणी वन जङ्गल ध्वंस हुन लाग्यो
0: रङ्गीतको हालतले टिस्टालाई पनि दुखी तुल्यायो
1: रङ्गीतलाई सम्झाउन टिस्टा भन्न लाग्यो

0: फेरि टिस्टा र रङ्गीत दुवै खुसी भए।
1: मेलजोल प्रेम र मैत्रीको पाठ पढाउँदै महासागरलाई लक्ष्य बनाएर आफ्नो निरन्तर सङ्गीत गुन्जाउँदै दुवै गाउँदै अघि बढे।

0: प्रेम र मैत्रीको प्रतीक
1: टिस्टा रन्जित,
0: लक्ष्यलाई अगाडि राखेर अघि बढ्ने प्रेरणाको रूप
1: टिस्टा रन्जित,
0: निरन्तर कर्मशीलताको नाम
1: टिस्टा रन्जित,
0: टिस्टा रन्जित।

0: त भर्खरै श्रोताहरूले सुन्नुभयो, नेपालीमा एक रूपक टिस्टा रङ्गीत, लेखक हुनुहुन्थ्यो कालो सिंह रणपहेली, संगीत शान्ति ठटाल। अब समय भएको छ 10 बजेको मुख्य समाचारको।
1: यो आकाशवाणी हो, मुस्कान राईबाट सुन्नुहोस् 10 बजेका मुख्य समाचारहरू। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, विगत 12 वर्षहरूमा सहरहरू अनि गाउँहरू बीचको दूरीमा कमी आएको छ। उहाँले ग्रामीण बुनियादी ढाँचामा सार्थक सुधारहरूको उल्लेख गर्नुहुँदै देशमा महिलाहरूमा आत्मनिर्भरता अनि आर्थिक सशक्तिकरण बढेको बताउनुभयो। विदेश मन्त्री एस जयशंकरले न्युयोर्कमा 81 संयुक्त राष्ट्र महासभामा रुसका विदेश मन्त्री सर्गेई लाभ्रोसित भेट गर्नुभयो अनि द्विपक्षीय मुद्दाहरू साथै विभिन्न मुद्दाहरूमाथि चर्चा गर्नुभयो। गृहमन्त्री अमित शाहले आगामी 5 अक्टोबरमा मिजोरम भ्रमणमा रहनुहुनेछ अनि फकल्यान्ड विङ स्थित युवा मनोरञ्जन केन्द्रमा एक कार्यक्रममा सामेल हुनुहुनेछ। सामाजिक सुधार आन्दोलनका महान व्यक्तित्व ईश्वर चन्द्र विद्यासागरलाई उहाँको 207 जन्म जयन्तीमा आज देशले श्रद्धाञ्जली अर्पित गरिरहेको छ। पश्चिम बङ्गालको मिदिनापुर जिल्लाको बिरसिंहमा 26 सितम्बर 1820 जन्मनु भएको विद्यासागरले आफ्नो जीवन शिक्षा अनि सामाजिक सुधारका लागि समर्पित गर्नु भएको थियो। गृहमन्त्री अमित शाहले पुनर्जागरणका महान स्तम्भ ईश्वर चन्द्र विद्यासागरको जयन्तीमा उहाँलाई स्मरण गर्नुहुँदै नमन गर्दछु भनी लेख्नु भएको छ। अमेरिकाको 22 महान्यायवादीहरूको एक गठबन्धनले ट्रम्प प्रशासनद्वारा केही H-1B भिजा आवेदनहरूमाथि $1,00,000 भन्दा अधिक शुल्क लगाउने प्रस्तावको विरोध गरेको छ। जापानमा 20 एसियाई खेलमा भारतका सवान बरवालले पुरुषहरूको म्याराथन स्पर्धामा रजत पदक जितेर इतिहास रचेका छन्। यस स्पर्धामा भारतले 44 वर्षपछि पदक जितेको हो। मौसम विभागले आज उत्तर प्रदेश अनि उत्तराखण्डमा मुसलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। विभागले भनेको छ, दक्षिण छत्तिसगढ अनि दक्षिण आन्तरिक ओडिसामाथि बनेको हावाको दबावको कारण छत्तिसगढ पूर्व मध्य प्रदेश उत्तर प्रदेश अनि उत्तराखण्डको केही स्थानहरूमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। आकाशवाणीबाट मुख्य समाचार पुरा भयो। अघिल्लो समाचार लिएर अहिले दिउँसो 1 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

कर्मलाई साच्चै बुझ्ने मानिसले आफूले गर्ने हरेक काम र बोल्ने हरेक शब्द अघि एकपटक सोच्दछ, किनभने उसलाई थाहा हुन्छ आज मैले जे कर्म गर्छु त्यसको फल कुनै न कुनै दिन मैले भोग्नै पर्छ। यदि आफूले गरेको नराम्रो कर्मको फल पनि नराम्रो नै आउँछ भन्ने कुरा हामीले साँचो रूपमा बुझेका छौँ भने जानी जानी गलत कदम चाल्नु अघि हाम्रो मनले अवश्य सोच्नेछ, जस्तो बिउ रोपिन्छ फल पनि त्यस्तै फल्छ, तितो बिउ रोपेर मिठो फलको आशा गर्न सकिँदैन। त्यसै गरी नराम्रो कर्म गरेर राम्रो परिणामको अपेक्षा गर्नु पनि सम्भव छैन। यही सकारात्मक भनाइको साथमा आजको हल्लो खरसाङलाई आरम्भ गर्ने अनुमति मैले श्रोताहरूबाट लिएँ। नमस्कार, अभिवादन सम्पूर्ण श्रोताहरूलाई हल्लो खरसाङको आजको अङ्कबाट म इशारा लगायत मेरो प्रसारण सहयोगी रिग्देनको तर्फबाट।

यूं ही सफर कट जाएन। हजुर श्रोताहरू, यो समय यो सफर यूं ही अथवा त्यसै काटिने छैन। श्रोताहरूको सफर, श्रोताहरूको समय सुन्दर ढङ्गमा, सजिलो ढङ्गमा, मजाले काटिनुको निम्ति हामीले श्रोताहरूको निम्ति लिएर आएका छौँ विभिन्न फिल्मी गीतहरू, साथै विभिन्न जानकारीहरू पनि श्रोताहरूलाई सुनाउने नै छौँ। त श्रोताहरू, अब भने पालो भइसकेको छ आजको तापमान विषयमा हजुरहरूलाई जानकारी गराउने। 26 तारिक सेप्टेम्बरको मौसमलाई हेर्नुपर्दा श्रोताहरू, आज हामी शनिबार 26 तारिक सेप्टेम्बरको दिनमा आइपुगिसकेका छौँ र विगत केही दिनदेखि यता हाम्रो पहाडी क्षेत्रमा लगातार वर्षा भइरहेकोले चिसोको मात्रा पनि बढ्दै गएको हामीले महसुस गरिसकेका छौँ। अहिले पनि वर्षा पूर्ण रूपमा रोकिएको त छैन, कहिले हल्का पानी पर्ने, केही बेर रोकिने र फेरि बादल लाग्ने अवस्था भने कायम नै छ। आज पनि हाम्रो पहाडी क्षेत्रमा मौसम मुख्य रूपमा बदलिरहने, ठाउँ ठाउँमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान रहेको छ। त्यसैले बाहिर निस्कनुहुने श्रोता मित्रहरूलाई मौसमको अवस्था हेरेर आवश्यक सावधानी अप्नाउनुहोला भन्ने हाम्रो निवेदन पनि छ। आज खरसाङमा तापक्रम करिब 18 देखि 22 डिग्री सेल्सियस रहनेछ भने दार्जिलिङमा करिब 14 देखि 17 डिग्री सेल्सियससम्म रहने अनुमान छ भने मिरिकमा पनि चिसो र बादलयुक्त मौसम रहने तथा कालिम्पोङमा करिब 19 डिग्री सेल्सियस 25 डिग्री सेल्सियसको आसपासमा तापक्रम रहने अनुमान रहेको छ। लगातार वर्षापछि पहाडी सडकहरू चिप्लो हुन सक्ने भएकोले यात्रा गर्दा गति नियन्त्रण गरौँ, सावधानीपूर्वक यात्रा गरौँ र आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राखौँ। मौसम बदलिँदै जाँदा आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुहोला श्रोताहरू। तपाईँहरू जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस्, न्यानो रहनुहोस् र हामीलाई सुनिरहनुहोस् आकाशवाणी खरसाङ FM 103.5 MHz।

आकाशवाणी खरसाङ केन्द्रबाट श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ हल्लो खरसाङ। म इशाराको साथमा द हल्लो खरसाङमा अब पालो भएको छ। आज यात्रामा निस्किसक्नुभएका हाम्रा सम्पूर्ण श्रोताहरूलाई प्रथममा त शुभकामना शुभेच्छा दिने साथै केही कुराहरू पनि भन्ने। त यात्रामा निस्किसक्नुभएका हाम्रा सम्पूर्ण श्रोताहरू दाजुभाइ तथा दिदीबहिनीहरूलाई यात्राको मंगलमय शुभकामना शुभेच्छा त छँदैछ। र केही कुरा भन्नुपर्दा वर्षाका कारण पहाडी बाटो चिप्लो हुन सक्छ, कतिपय ठाउँमा दृश्यता पनि कम हुन सक्छ। त्यसैले हतार नगरी सावधानीपूर्वक र आफ्नो गति नियन्त्रणमा राखेर मात्र यात्रा गर्नुहोला। पैदल यात्रीहरू हुनुहुन्छ भने सड़क पार गर्दा विशेष सतर्कता अप्नाउनुहोस् र सवारी चालक मित्रहरूले पनि अगाडिको सवारीसँग पर्याप्त दूरी कायम राख्नुहोस्। याद राख्नुहोला, गन्तव्य केही मिनट ढिलो पुग्नु ठूलो कुरा होइन, तर सुरक्षित रूपमा घर फर्कनु सबैभन्दा महत्वपूर्ण कुरा हो। तपाईँको जीवन तपाईँका आफ्ना लागि मात्र होइन, तपाईँलाई पर्खिरहेका घर परिवार र प्रियजनहरूका लागि पनि अमूल्य छ। त्यसैले आजको यात्रा सुरक्षित होस्, सुखद होस् र मंगलमय रहोस्। सावधानीपूर्वक यात्रा गर्नुहोस्, सुरक्षित रहनुहोस् र सकुशल आफ्नो गन्तव्यमा पुग्नुहोस्। हजुरहरूको यात्रामा हाम्रो हार्दिक शुभकामना शुभेच्छा।

श्रोताहरू, अब भने पालो भएको छ अमेजिङ फ्याक्ट अर्थात् केही अद्भुत तथ्यबारे श्रोताहरूलाई जानकारी गराउने। अक्सिटोसिन, सम्बन्ध जोड्ने हर्मोन। अक्सिटोसिन हाम्रो शरीरमा हुने केही हार्मोनले शरीर मात्र होइन हाम्रो भावना र व्यवहारमा पनि प्रभाव पार्न सक्छ। त्यस्तै एउटा रोचक हार्मोन हो अक्सिटोसिन। अक्सिटोसिनलाई प्राय लभ हर्मोन वा बन्डिङ हर्मोन भनेर पनि चिनिन्छ। मानिसहरूको बीचको भावनात्मक सम्बन्ध, विश्वास र सामाजिक सम्बन्धसँग यसको भूमिका जोडिएको हुन्छ र विशेष गरी आमाले आफ्नो शिशुलाई जन्म दिएपछि स्तनपान गराउँदा र महत्त्वपूर्ण भूमिका रहन्छ अक्सिटोसिनको। तर यसको रोचक कुरा यतिमा मात्र सीमित छैन श्रोता। माया, आत्मीयता, स्पर्श र सामाजिक सम्बन्ध जस्ता अनुभवहरूले पनि अक्सिटोसिनसँग सम्बन्धित जैविक प्रक्रियाहरूलाई प्रभाव पार्न सक्छ। त्यसैले हाम्रो शरीरभित्रका हर्मोनहरू केवल शरीर चलाउने रासायनिक सन्देशवाहकहरू मात्र होइनन्, तिनीहरूले हाम्रो भावना, सम्बन्ध र व्यवहारसँग पनि गहिरो सम्बन्ध राखेको हुन्छ। यही हो आजको अद्भुत सत्य। सानोदेखि हर्मोन तर मानव सम्बन्धसँग जोडिएको निकै रोचक भूमिका अक्सिटोसिन। सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको बिहानीको रमाइलो कार्यक्रम हेलो खरसाङ।

श्रोताहरू, आज हो 26 तारिक, सितम्बर 2026 शनिबार। आजको दिनको विशेषताबारे जानकारी दिनुपर्दा, आज हो पण्डित ईश्वरचन्द्र विद्यासागरको जन्म जयन्ती। भनिन्छ, कोही मानिस इतिहास पढ्छन्, कोही मानिस इतिहास रच्छन्। जसको जीवन केवल आफ्नो समयका लागि मात्र होइन, आउने पुस्ताका लागि पनि प्रेरणाको दीपक बनेको छ। पण्डित ईश्वरचन्द्र विद्यासागर त्यस्तै एक महान व्यक्तित्व हुनुहुन्थ्यो। आज 26 तारिक सेप्टेम्बर 2026 शनिबार उहाँको जन्मदिन परेको छ भने 26 तारिक सेप्टेम्बर 1820 बंगालको वीरसिंह गाउँमा जन्मिनुभएका ईश्वरचन्द्र बन्दोपाध्यायले आफ्नो असाधारण ज्ञान र अध्ययनशीलताका कारण पछि विद्यासागर अर्थात ज्ञानको ज्योति भन्ने सम्मानित उपाधि प्राप्त गर्नुभयो। उहाँको बाल्यकाल आर्थिक कठिनाई बीच बितेको थियो, तर अभावले उहाँको ज्ञान प्राप्तिको भोकलाई रोक्न सकेन। कठिन परिस्थितिहरूका बीचमा पनि उहाँले संस्कृतको गहिरो अध्ययन गर्नुभयो र शिक्षाको क्षेत्रमा आफ्नो विशिष्ट स्थान बनाउनुभयो। पछि उहाँ संस्कृत कलेजका प्रिन्सिपल समेत बन्नुभयो। तर विद्यासागरको महानता केवल उहाँको विद्वत्तामा मात्र सीमित रहेन। उहाँको ज्ञान समाज निर्माणको माध्यम बन्यो भने त्यो समय महिला शिक्षा सहज थिएन। बाल विवाह, बहुविवाह र विधवीहरूको कठिन सामाजिक अवस्था जस्ता विषयमा पनि उहाँले दृढतापूर्वक आवाज उठाउनुभयो। र विशेष गरी विधवा पुनर्विवाहको पक्षमा उहाँले गर्नुभएको अभियान सन् 1856 हिन्दू विधवा पुनर्विवाह ऐन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। भाषा साहित्यको क्षेत्रमा पनि उहाँको योगदान उत्तिकै महत्त्वपूर्ण थियो। उहाँले बङ्गला भाषालाई सरल र व्यवस्थित बनाउन ठूलो योगदान पुर्याउनु भयो भने वर्ण परिचय जस्ता पुस्तक मार्फत बाल बालिकाहरूको प्रारम्भिक शिक्षालाई सहज बनाइदिनुभयो। ईश्वरचन्द्र विद्यासागर विद्वान भन्दा बढी मानवतावादी हुनुहुन्थ्यो। सुधारक साथै मानिसहरूको कल्याण र समाजको निम्ति कार्य गर्नुभयो। आज उहाँको जन्म जयन्ती मनाइरहँदा उहाँप्रति सच्चा श्रद्धाञ्जली यही हुन सक्छ कि ज्ञानलाई अहंकार होइन सेवाको माध्यम बनाऊ, शिक्षालाई केवल आफ्नो उन्नतिको साधन मात्र होइन समाजमा उज्यालो फैलाउने शक्ति बनाऊ। ईश्वरचन्द्र विद्यासागरलाई शत शत नमन। त श्रोताहरूलाई मिठा मिठा गीतहरू सुनाउँदा सुनाउँदै केही जानकारीहरू दिने प्रयास गर्दा गर्दै अब भने हामी हलो खरसाङको अन्त्यतिर आइपुगिसकेका छौँ अनि जाँदा जाँदै श्रोताहरूलाई यो अन्तिम गीत राखिरहेका छौँ अनि श्रोताहरूलाई आजको दिन मङ्गलमय अनि शुभ बितोस् भन्ने शुभकामना पनि राखिरहेका छौँ। यसको साथै मलाई आज्ञा दिनुहोस्। नमस्ते, शुभ दिन।

श्रोताले आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ विभिन्न फिल्मी गीतहरू। यसै क्रममा अब अघिल्लो गीत सुनाउँदैछौँ घरहुल्ला फिल्मको यो गीत भूपेन्द्रको स्वरमा।

श्रोतालयले भर्खरै सुन्नुभयो सुचिता मंगरातीको स्वरमा यो आधुनिक गीत। अब गुन्जने आवाज हो प्रमोद कुमार गुरुङको।

अभावी श्रोताहरूलाई सुनाउन लागिरहेछौँ दलेर मेहन्दी अनि सुचिता कृष्णमूर्तिको स्वरमा केही हिन्दी गीतहरू।

कार्यक्रमको प्रथममा सुनाइरहेछौँ डलेर मेहन्दीको स्वरमा यो हिन्दी गीत।

श्रोताले अहिले सुन्दै हुनुहुन्थ्यो दलेर मेहन्दीको शर्मा यो गीत। नवोदय विद्यालय समितिद्वारा जारी विज्ञप्ति अनुसार जवाहरलाल नवोदय विद्यालयमा शैक्षिक सत्र 2027-28 का लागि कक्षा नवम अनि एघारौँमा लेटरल एन्ट्री सेलेक्सन टेस्ट 2027 मार्फत भर्ना खुलिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले कक्षा नवमका लागि https://cbseitms.nic.in/nvsix9 र कक्षा एघारौँको लागि https://cbseitms.nic.in/2026nvxi11 गई अनलाइन आवेदन गर्न सक्नेछन्। अनलाइन आवेदन बुझाउने अन्तिम मिति 30 सितम्बर 2026 रहेको छ। यस लेटरल एन्ट्री सिलेक्सन टेस्ट अर्थात् एलईएसटी 2027 को छनौट परीक्षा 10 अप्रेल 2027 सञ्चालन हुनेछ। योग्य विद्यार्थीहरूले निर्धारित समयभित्र अनलाइन आवेदन गर्ने अनुरोध गरिन्छ। अधिक जानकारीको लागि नवोदय विद्यालय समितिको सम्बन्धित आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। श्रोताहरूले आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ दलेर मेहन्दी अनि सुचिता कृष्णमूर्तिको स्वरमा केही हिन्दी गीतहरू। यसै क्रममा अब अघिल्लो गीत सुनाउँदैछौ सुचिता कृष्णमूर्तिको स्वर।

103.5 मेघार्ज न्यूज अनि एयर एप अनि दार्जिलिङको एफएम 102.2 मेघार्जमा यो प्रसारण वा आकाशवाणी खरसाङको आकाशवाणी खरसाङ सुनेर बजिरहने तमाम आदरणीय श्रोताहरूमा हार्दिक अभिवादन तथा सप्रेम नमस्कार जनाउँदछौ। त आउनु श्रोताहरू कार्यक्रमलाई अघि बढाउँदै अब प्रस्तुत गर्न लागिरहेछौ फरमाइसी फिल्म गीत कार्यक्रम तपाईँको अनुरोधमा। यस कार्यक्रमको प्रथम गीत सुनाइरहेछौ रिफ्युजी फिल्मबाट गुञ्जनी युगल आवाज हो सोनु निगम अनि अल्का याग्निकको। यस गीतलाई अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ कोटवा नारायणपुर बाबापट्टि बलियाबाट ओम प्रकाश उषा राई अमित राई ह्याप्पी गाजीपुरबाट प्रतीक राई रोश्री राई प्राञ्जल शेरपुर कलाबाट अवधेश राई प्रीति राई र नवनीत राई कनहरिया बजार बनिया टोलाबाट राजकुमार शाह जतुका किसनपुरबाट आलम दिलकस सबना नाज रिजवान इमरान आलम शेख सबना चाँदनी सिराजपुर गणेशपुरबाट हिना कौशर वकिल राई फिरोज आलम र नाज प्रवीण मालबजारबाट अजय धनुका रिग्नी छत्तिसगढबाट दिनेश वर्मा र करुणा वर्मा पुराना तलाव डुमराउबाट वल्लीवल्ला रासमा नाज सोनम सरिमपुर बक्सरबाट सरफुद्दीन फातमा मुहम्मद समी अन्सारी बिहार दिल्लीबाट डब्लु अन्सारी बेबी अन्सारी छठिया पोखरबाट लालबहादुर दिवाना र दिव्य भारती मेहरनगर उमेरकन महाराष्ट्रबाट अभिजित गाउनकर सरिता प्रिन्स एकांश गहनकर बदलापुर मुम्बईबाट सिद्धान्त प्रणीता गहनकर अर्जुन गहनकर टुकटुक आकर हाइट्स बहादुरा नागपुरबाट वैशाली शैलेश गहनकर सुमित ध्वनि परी र उहाँहरूका अन्य धेरै धेरै साथीहरू। त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम गीत यहाँहरूको अनुरोधमा।

सेक्टर 8 कुरुक्षेत्रबाट दीपक सैनी, प्रमिला अनि अनुश्री सैनी, महादेवपाराबाट मीरा सिमरन अनि योगेश कुमार राजवाडे, जेल रोड झाँसीबाट नरेन्द्र कुमार डोम, उमा देवी डोमिन तथा उहाँहरूका अन्य धेरै साथीहरू, डोङ्रागाउँ छत्तीसगढबाट राष्ट्रपाल गजबी, राधिका गजबी, अनुष्का तन्मय गजबी तथा उहाँहरूका धेरै धेरै साथीहरू, पूर्व वर्धमान वेस्ट बङ्गालबाट अभिजित प्रसाद र उहाँहरूका साथीहरू, गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्य, अभयनन्द आर्य, परमानन्द आर्य, पङ्कज, प्रमोद, रोहित र मोहित, स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो गीत यहाँहरूको अनुरोधमा।

कार्यक्रमको अघिल्लो गीत सुनाइरहे छौँ उदित नारायण अनि कविता कृष्णमूर्तिको युगल शर्मा फिल्मको नाम रहेको छ कुछ न कहो। यस गीतलाई अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ रामपुरबाट सबना साहिन तमन्ना रकिब आलम कमरा नाना फरहान खुशबू एम रिम्मी एम राही अब्रार आलम सर्ज गुन्जा मैन पाटबाट सोनिया थापा सोनम थापा रेशमा थापा आदिबा थापा बिहार कलोनी लोनीबाट परविन डोम सरफुद्दिन डोम वल्ली डोम कुमारी डब्लु डोम गजिया मऊ जे उस्तुबाट प्रदीप कुमार मण्डल आशिष कुमार कुन्दन करिना कुमारी पूजा कुमारी आरित्य कुमारी र सुनिता कुमारी त स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम गीत यहाँहरूको अनुरोधमा।

हस्त श्रोता र यस गीतको अन्तसाथ अहिलेलाई फरमाइसी फिल्म हिट कार्यक्रम तपाईँको अनुरोधमा यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ।

नमस्कार, यो आकाशवाणी हो। 1 बजे को प्रमुख समाचार को साथ म सबिना गिरी। राष्ट्रपति द्रौपदी मुर्मू र खेलकुद मन्त्री मनसुख मांडवियाले म्याराथनमा रजत पदक जितेकोमा सावन बरवाललाई बधाई दिनुभएको छ। सावन बरवालले एसियन गेम्स 2026मा शानदार प्रदर्शन गर्दै पुरुष म्याराथनमा रजत पदक जितेका हुन्। गृहमन्त्री अमित शाहले आज बंगाल पुनर्जागरणका महान स्तम्भ ईश्वरचन्द्र विद्यासागरलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। गृहमन्त्री अमित शाहले आज केरलमको भ्रमण गर्नुहुनेछ। श्री शाहले आज दिउँसो कुन्द्रामा सहकारी क्षेत्रको महिला सशक्तिकरण पहलको उद्घाटन गर्नुहुनेछ। उहाँ अमृतापुरीमा अमृता कृति पुरस्कार समारोहमा पनि सहभागी हुनुहुनेछ। स्वास्थ्य र परिवार कल्याण मन्त्रालयकी सचिव पुण्य सलिला श्रीवास्तवले महामारीसँग जुझ्न आफ्नो तयारीलाई बलियो बनाउने भारतको प्रतिबद्धतालाई दोहोऱ्याउनु भएको छ। उहाँले न्यूयोर्कमा संयुक्त राष्ट्र संघको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। विदेश मन्त्री डाक्टर एस जयशंकरले एआईको सम्भावनाको उपयोग गर्नुका साथै यसको सम्भावित प्रभावहरूको पूर्वानुमान गर्न र जोखिम न्यूनीकरणको आवश्यकतामा जोड़ दिनुभएको छ। बंगलादेशले देशभरि दादुरा रुबेला एमआर खोप अभियान शुरू गरेको छ। यस पहलले 6 महिनादेखि 5 वर्षभन्दा कम उमेरका खोप नलगाएका वा छुटेका बालबालिकालाई खोप नलगाएका 34 लाख बालबालिकालाई लक्षित गरेको छ। भारतका तिलोत्तमा सेन, प्रदर्शन विनोद र आशी चोक्सीले आज एसियाली खेलकुदमा महिलाको 50 मिटर राइफल 3 पोजिसनमा रजत पदक जितेका छन् भने तिलोत्तमा व्यक्तिगत स्पर्धामा 4थो स्थानमा रहेकी छिन्। भारतको महिला कबड्डी टोलीले एसियाली खेलकुदमा इरानलाई हराउँदै स्वर्ण पदक जितेको छ। आकाशवाणीबाट 1 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 2:40 मा समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

0: र प्रतिनिधित्व बढाउन संयुक्त राष्ट्र सुरक्षा परिषदको सुधारको आवश्यकतामा जोड दिनुभएको छ। अनि भारतको महिला कबड्डी टोलीले एसियाली खेलकुदमा इरानलाई हराउँदै स्वर्ण पदक जितेको छ। अब समाचार विस्तारमा। विदेश मन्त्री डाक्टर एस जयशंकरले एआईको क्षमतालाई उपयोग गर्नुका साथै यसको सम्भावित प्रभावहरूको पूर्वानुमान र जोखिमहरू कम गर्ने आवश्यकतामा जोड दिनुभएको छ। उहाँले आज ग्रीक विदेश मन्त्री जर्ज गेरापेट्रिससँग अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा, विशेष गरी समुद्री सुरक्षाको सन्दर्भमा एआईको विषयमा आयोजित कार्यक्रमको सहअध्यक्षता गर्नुभयो। डाक्टर जयशंकरले संयुक्त राष्ट्र संघका एआई र समुद्री सुरक्षा भारतको लागि प्रमुख प्राथमिकता रहेको बताउनुभयो। उहाँले नयाँ दिल्ली घोषणा पत्रले एआई स्रोतहरूमा लोकतान्त्रिक पहुँच, सुरक्षित र भरपर्दो प्रणाली निर्माण, मानव क्षमतामा लगानी र आर्थिक विकास र सामाजिक कल्याणको लागि एआईको प्रयोगमा जोड दिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, समुद्री क्षेत्रमा एआईले समुद्री निगरानी, खोज र उद्धार, विपद व्यवस्थापन र शंकास्पद गतिविधिहरू पहिचान गर्न मदत गर्न सक्छ। एआईलाई समुद्र मुनि जहाजहरू, संचार सञ्चालनमा सञ्जालहरू र महत्वपूर्ण पूर्वाधार हरूलाई लक्षित गर्ने साइबर सञ्चालनका लागि पनि प्रयोग गर्न सकिन्छ। डाक्टर जयशंकरले भन्नुभयो, समुद्री प्रणालीहरूमा बढ्दो स्वायत्तताले जवाबदेहिता र बढ्दो तनावको प्रश्न उठाउँछ र निर्णय लिने समयलाई पनि कम गर्न सक्छ। उहाँले संयुक्त राष्ट्र संघको बडापत्र र समुद्रको कानून सहित अन्तर्राष्ट्रिय कानून राज्यहरूको आचरणको लागि महत्वपूर्ण आधार बनेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवा मार्फत राष्ट्रको सेवा गर्ने अटल संकल्प र मन्त्रका साथ सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। सेवा र सुशासनको यो दृष्टिकोणबाट प्रेरित सरकार 2047सम्ममा विकसित भारतको लक्ष्य प्राप्त गर्न अथक प्रयास गरिरहेको छ।
1: वर्ष 2008 में परिकल्पित और भारत के पहले ग्रीनफील्ड स्मार्ट सिटी के रूप में स्थापित गुजरात इंटरनेशनल फाइनेंस टेक सिटी यानी गिफ्ट सिटी आधुनिक शहरी नियोजन और वैश्विक वित्त के क्षेत्र में एक ऐतिहासिक उपलब्धि है। स्वचालित कचरा संग्रहण प्रणाली, डिस्ट्रिक्ट कूलिंग सिस्टम और समर्पित यूटिलिटी टनल जैसी अत्याधुनिक सुविधाओं के साथ निर्मित गिफ्ट सिटी भारत का पहला कार्यात्मक अंतर्राष्ट्रीय वित्तीय सेवा केंद्र बन चुका है। गिफ्ट सिटी की दूरदर्शी नींव और उसके विकास पर प्रकाश डालते हुए प्रधानमंत्री नरेंद्र मोदी ने कहा,
2: 2008 में वर्ल्ड इकोनॉमिक क्राइसिस और रिसेशन का दौर था, लेकिन उस समय गुजरात फिनटेक के एक क्षेत्र में नए और बड़े कदम बढ़ा रहा था। मुझे खुशी है कि वो आइडिया आज इतना आगे बढ़ चुका है। गिफ्ट सिटी कॉमर्स और टेक्नोलॉजी के हब के रूप में अपनी मजबूत पहचान बना रहा है। गिफ्ट सिटी वेल्थ और विजडम दोनों को सेलिब्रेट करता है। मुझे ये देखकर भी अच्छा लगता है कि गिफ्ट सिटी के जरिए भारत विश्व स्तर पर सर्विस सेक्टर में मजबूत दावेदारी के साथ आगे बढ़ रहा है।
1: इस अनूठे इंफ्रास्ट्रक्चर मॉडल को रेखांकित करते हुए गुजरात के मुख्यमंत्री भूपेंद्र पटेल ने कहा,
3: माननीय प्रधानमंत्री जी के गुजरात में निर्मित हुआ एक आइकॉनिक प्रोजेक्ट है गिफ्ट सिटी। आमतौर पर रियल एस्टेट के विकास का एक ट्रेंड होता है कि पहले उद्योग आते हैं, फिर लोग आकर बसते हैं और आवश्यकता अनुसार डेवलपमेंट होता है।
1: आज गिफ्ट सिटी भारत के बढ़ते प्रभुत्व का एक जगमगाता प्रतीक बन चुका है।
0: स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका सचिव पुण्य सलिला श्रीवास्तवले विश्वव्यापी महामारीको तयारीलाई सुदृढ पार्ने भारतको प्रतिबद्धता दोहोऱ्याउनु भएको छ। उहाँले न्यूयोर्कमा संयुक्त राष्ट्र संघको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्नुहुँदै महामारी र अन्य स्वास्थ्य आपतकालीन अवस्थाहरूको प्रतिक्रिया दिन भारतले प्रयोगशाला सञ्जाल, आपतकालीन समन्वय, स्वास्थ्यकर्मी, आवश्यक औषधि र चिकित्सा सुविधाहरूमा आफ्नो क्षमता बढाएको बताउनुभएको छ। उहाँले कोविड महामारीबाट सिकेका पाठहरूलाई दीर्घकालीन लगानी, संस्थागत क्षमता सुदृढीकरण र लचिलो स्वास्थ्य प्रणालीमा अनुवाद गर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँले आवश्यक स्वास्थ्य उत्पादनहरूमा सबै देशहरूको लागि समान र निष्पक्ष पहुँचको आवश्यकतामा पनि जोड दिनुभयो। उहाँले कोविड महामारीको समयमा भारतले लगभग 100 देशहरू र 2 संयुक्त राष्ट्र संघीय एजेन्सीहरूलाई लगभग 30 करोड खोपको डोज प्रदान गरेको र 150 भन्दा बढी देशहरूलाई चिकित्सा सहायता प्रदान गरेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले एसियाली खेलकुदमा महिला 50 मिटर राइफल 3 पोजिसन टीम इभेन्टमा रजत पदक जितेकोमा तिलोत्तमा सेन, विदर्भ विनोद कोचोलुमकल र आसी चौक्सेलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा राष्ट्रपतिले उनीहरूको उपलब्धिलाई टोली भावना र साझा संकल्पलाई प्रतिबिम्बित गरेको बताउनु भएको छ। उहाँले भन्नुभयो यो सफलताले उनीहरूलाई अझ ठूला लक्ष्यहरू प्राप्त गर्न प्रेरित गर्नेछ। राष्ट्रपतिले ज्योत्सना चिन्नप्पा र वेलावन सेन्थिल कुमारलाई मिक्स डबल्स स्क्वासमा कांस्य पदक जितेकोमा पनि बधाई दिनुभयो। उहाँले भन्नुभयो उनीहरूको साझेदारी र दृढताले भारतीय स्क्वासको क्षमता र भावना प्रदर्शन गरेको छ। राष्ट्रपतिले महिला कबड्डी टोलीलाई उपाधि कायम राखेकोमा पनि बधाई दिनुभयो। उहाँले भन्नुभयो टोलीले हरेक चुनौतीको सामना गर्यो, दबावमा शक्ति कायम राख्यो र भारतको लागि स्वर्ण पदक कायम राख्यो। समाज सुधार आन्दोलनका एक महान व्यक्तित्व ईश्वरचन्द्र विद्यासागरलाई आज उहाँको 207 जन्म जयन्तीमा सम्पूर्ण राष्ट्रले श्रद्धाञ्जली अर्पण गर्दैछ। 26 सेप्टेम्बर 1820 पश्चिम बंगालको मेदिनीपुर जिल्लाको वीरसिंहमा जन्मेका विद्यासागरले आफ्नो जीवन शिक्षा र सामाजिक सुधारमा समर्पित गर्नुभयो। उहाँ महिला शिक्षाका एक कट्टर समर्थक हुनुहुन्थ्यो र हिन्दू विधवा पुनर्विवाहको अभियानमा ऐतिहासिक भूमिका खेल्नुभयो, जसले गर्दा 1856 हिन्दू विधवा पुनर्विवाह एन लागू भयो। उहाँले बाल विवाह र बहुविवाहको विरूद्धमा पनि काम गर्नुभयो र विद्यालयहरू स्थापना गर्न मदत गरेर बालिकाहरूको शिक्षालाई प्रबन्धन गर्नुभयो। गृहमन्त्री अमित शाहले आज बंगाल पुनर्जागरणका एक महान स्तम्भ ईश्वरचन्द्र विद्यासागरलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शाहले भन्नुभयो विद्यासागरले शिक्षालाई सामाजिक परिवर्तनको लागि एक शक्तिशाली माध्यम बनाउनुभयो। उहाँले भन्नुभयो आफ्नो कृति वर्ण परिचय मार्फत विद्यासागरले बंगाली वर्णमालालाई पुनः परिभाषित गर्नुभयो र अनगिन्ती बाल बालिकाहरूका लागि ज्ञानको ढोका खोलिदिनुभयो। विदेश सचिव विक्रम मिश्रीले विकासशील देशहरूको आवाज र प्रतिनिधित्व बढाउन संयुक्त राष्ट्र सुरक्षा परिषदको सुधारको आवश्यकतामा जोड दिनुभएको छ। न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्र महासभाको 81 सत्रको क्रममा G77 विदेश मन्त्रीहरूको 50 वार्षिक बैठकमा भारतको प्रतिनिधित्व गर्नुहुँदै श्री मिश्रीले सामूहिक प्रयासले कम विकसित र विकासशील देशहरूलाई केवल नियम पालनहरूबाट नियम निर्धारण साझेदारीहरूमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँले बहुपक्षीयतालाई जनता केन्द्रित र विकास उन्मुख बनाउन G77 को निरन्तर सन्दर्भिकतालाई पनि जोड़ दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पूर्व प्रधानमन्त्री डाक्टर मनमोहन सिंहलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले डाक्टर सिंहको सार्वजनिक जीवनमा अत्यन्त समर्पणका साथ राष्ट्रको सेवा गरेको बताउनुभयो। विगत केही दिनदेखि भइरहेको निरन्तर वर्षाले बिहारको सामान्य जनजीवन अस्तव्यस्त बनेको छ। मौसम विभागले आज धेरै जिल्लाहरूमा भारी वर्षाको चेतावनी जारी गरेको छ।
4: राज्य के विभिन्न जिलों में पिछले 4 दिनों से हो रही लगातार बारिश से कोसी, गंडक और बागमती समेत कई नदियों के जलस्तर में बढ़ोतरी हो रही है। सुपौल में कोसी नदी के जलस्तर में बढ़ोतरी को देखते हुए एहतियातन वीरपुर कोसी बैराज के 40 गेट खोल दिए गए हैं। वहीं पश्चिम चंपारण में गंडक नदी के जलस्तर में बढ़ोतरी से निचले इलाकों में बाढ़ का खतरा बढ़ गया है। पटना समेत कई स्थानों पर हो रही लगातार बारिश से जनजीवन प्रभावित हुआ।
0: भारतको महिला कबड्डी टोलीले एसियाली खेलकुदमा इरानलाई हराउँदै स्वर्ण पदक जितेको छ। जापानमा भएको रोमाञ्चक फाइनलमा भारतले इरानलाई 37-34 पराजित गर्यो। प्रतियोगिताभरि भारतीय टोली अपराजित भयो। एसियाली खेलकुदमा यो भारतको तेस्रो स्वर्ण पदक हो। यसअघि महिला क्रिकेट टोली र सुरुचि सिंह फोगाट र कमलजीतको जोडीले 10 मिटर एयर पिस्टल मिश्रित टोली प्रतियोगितामा स्वर्ण पदक जितेका थिए। भारतको पुरुष कबड्डी टोलीले आज फाइनलमा इरानको सामना गर्नेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। विदेश मन्त्री डाक्टर एस शंकरले एआईको क्षमतालाई उपयोग गर्नुका साथै यसको सम्भावित प्रभावहरूको पूर्वानुमान र जोखिमहरू कम गर्ने आवश्यकतामा जोड़ दिनुभएको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका सचिव पुण्य सलिला श्रीवास्तवले विश्वव्यापी महामारीको तयारीलाई सुदृढ पार्ने भारतको प्रतिबद्धता दोहोर्याउनु भएको छ। समाज सुधार आन्दोलनका एक महान व्यक्तित्व ईश्वरचन्द्र विद्यासागरलाई आज उहाँको 207 जन्म जयन्तीमा सम्पूर्ण राष्ट्रले श्रद्धाञ्जली अर्पण गर्दछ। अनि भारतको महिला कबड्डी टोलीले एसियाली खेलकुदमा इरानलाई हराउँदै स्वर्ण पदक जितेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 3:15 मा समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

0: श्रोताले अहिले सुन्दै हुनुहुन्थ्यो वसन्तीवाला लामाको स्वरमा यो लोकगीत।
1: विषय रहेको छ नवौं इन्डिया इन्टरनेशनल वाटर विक 2026 अन्तर्गत आयोजित दोस्रो इन्डिया इन्टरनेशनल वाश सम्मेलन। आलेख विदेश सेवा डेस्क एनएसडी आकाश।

0: आकाशवाणी अनुवाद तथा वाचिका सविता छेत्री। नवौं इण्डिया इन्टरनेशनल वाटर विक 2026 को अवसरमा आयोजित दोस्रो इण्डिया इन्टरनेशनल वर्ष सम्मेलनको एक भागको रूपमा भारत सरकारको जलशक्ति मन्त्रालय अन्तर्गतको खानेपानी तथा साफसफाई विभाग डीडीडब्ल्यूएसले बिहिबार नयाँ दिल्लीमा जल सरसफाई र स्वच्छता सम्बन्धी उच्चस्तरीय भारत अफ्रिका राउण्ड टेबल बैठक आयोजना गर्यो। यस बैठकको उद्देश्य जल तथा सरसफाई सम्बन्धी साझा चुनौतीहरूमाथि छलफल गर्नु अनि भविष्यमा सहकार्यमा अवसरहरू खोल्नु थियो। यस राउण्ड टेबल बैठकमा 22 अफ्रिकी देशका राजदूत तथा प्रतिनिधिहरू, भारत सरकारका वरिष्ठ अधिकारीहरू, विकास साझेदारहरू र अन्तर्राष्ट्रिय संस्थाहरूको सहभागिता थियो। चर्चा अवलोकन गर्न राष्ट्रिय राजधानी क्षेत्र एनसीआरका एआईसीटीई सम्बन्धी इन्जिनियरिङ विद्यार्थीहरूलाई पनि आमन्त्रित गरिएको थियो। पृष्ठभूमि प्रस्तुत गर्दै डीडीडब्ल्यूएसका सचिव श्री अशोक के मीनाले ग्रामीण खानेपानी आपूर्ति र सरसफाईमा भारतको अनुभव भौतिक पूर्वाधारभन्दा पर फैलिएको र यो मूलत जनस्वास्थ्य मर्यादा, महिला सशक्तिकरण तथा सामुदायिक स्वामित्वसँग सम्बन्धित रहेको कुरामा जोड़ दिनुभयो। उहाँले जल जीवन मिशन र स्वच्छ भारत मिशन ग्रामीण अन्तर्गत भारतको प्रगतिका लागि बलियो राजनीतिक प्रतिबद्धता र स्थानीय संस्थागत स्वामित्व मुख्य आधार रहेको बताउनुभयो। भारतमा अपनाइएको विकेन्द्रीकृत शासन प्रणालीतर्फ ध्यान आकर्षण गराउँदै उहाँले ग्रामीण सेवाहरूको योजना, सञ्चालन, अनुगमन र दिगोपनमा ग्राम पञ्चायत तथा गाउँ खानेपानी र सरसफाई समितिहरूले खेलेको महत्वपूर्ण भूमिका बारे प्रकाश पार्नुभयो। श्री मीनाले थप जानकारी दिनुहुँदै बताउनुभयो कि पानीको गुणस्तर निगरानीका लागि फिल्ड टेस्टिङ किटको प्रयोग सम्बन्धी तालिम 24,80,000 भन्दा बढ़ी महिलाहरूलाई प्रदान गरिएको छ, जसले गर्दा महिलाहरू स्थानीय जल प्रशासनमा सक्रिय सहभागी बनेका छन्। उनले स्वच्छ भारत मिशन ग्रामीणको परिवर्तनकारी प्रभावको पनि स्मरण गर्नुभयो। यस अभियानले व्यवहार परिवर्तन, स्थानीय नेतृत्व र सामुदायिक सहभागिता मार्फत सरसफाईलाई राष्ट्रव्यापी जनआन्दोलनमा रूपान्तरण गरेको थियो। दिगोपनको महत्वमा जोड़ दिनुहुँदै उहाँले भारतको अनुभवबाट प्राप्त 5 मुख्य पाठहरू प्रस्तुत गर्नुभयो। बलियो राजनैतिक नेतृत्व, अधिकार सम्पन्न स्थानीय सरकार, पूर्वाधारका साथै जनशक्तिमा लगानी, शुरूदेखि नै सञ्चालन तथा मर्मत सम्भारको योजना र जवाबदेहिता तथा सेवा प्रवाहका लागि सरल एवं अन्तर सञ्चालन योग्य डिजिटल प्रणालीको प्रयोग। डीडीडब्ल्यूएस पेयजल तथा सरसफाई विभागका सचिवले अफ्रिकामा देखा परेका नवीन प्रयास र अनुभवहरूबाट सिक्दै गर्दा भारतले आफ्ना सञ्चालगत ज्ञान, डिजिटल विधि र सामुदायिक सुशासन सम्बन्धी अनुभवहरू साझा गर्न पाउँदा गर्व महसुस गरेको बताए। यस छलफलको उद्देश्य एकाअर्काबाट सिक्नु र समुदायका लागि सुरक्षित पानी, मर्यादित सरसफाई तथा उत्थानशील सेवाहरू प्रदान गर्न सक्ने विधिहरूलाई सुदृढ पार्नु हो। यस्तो सहकार्यले दिगो विकास लक्ष्य 6 हासिल गर्न अर्थपूर्ण योगदान पुर्याउन सक्छ। भारतको सरसफाई यात्रा प्रस्तुत गर्नुहुँदै स्वच्छ भारत मिशन ग्रामीणकी सहसचिव तथा मिशन निर्देशक सुश्री ऐश्वर्या सिंहले अभूतपूर्व सामुदायिक सहभागिता र व्यवहार परिवर्तन मार्फत यस मिशनले सरसफाईलाई कसरी जनआन्दोलनमा रूपान्तरण गर्यो भन्ने कुरामा प्रकाश पारिन्। उनले सन् 2014 12 करोड़भन्दा बढ़ी घरायसी शौचालयहरू निर्माण गरिएको र यसले भारतलाई पूर्ण सरसफाईको पहुँच हासिल गर्न तथा निर्धारित समयभन्दा अगाडि नै एसडीजी लक्ष्य 6.2 पूरा गर्न मदत गरेको कुरा उल्लेख गरिन्। विश्वव्यापी परिप्रेक्ष्य प्रस्तुत गर्दै विश्व ब्याङ्कका जल सम्बन्धी ग्लोबल डाइरेक्टर श्री सरोज कुमार झाले भारतको जल तथा सरसफाई क्षेत्रको रूपान्तरणलाई विकासशील राष्ट्रहरूमा देखिएका ठूला ठूला विकासमूलक परिवर्तनका सबैभन्दा महत्वपूर्ण उदाहरणहरूमध्ये एकको रूपमा वर्णन गर्नुभयो। उहाँले बलियो राजनैतिक नेतृत्व, संस्थागत समन्वय, नवीन वित्तपोषण, सार्वजनिक लगानी र सामुदायिक सहभागिता यस सफलताका मुख्य कारकहरू रहेको बताउनुभयो। विश्व ब्याङ्क, विश्व स्वास्थ्य संगठन, युनिसेफ, सैनिटाइजेशन एण्ड वाटर फर अल र बीआईएसएजीएन का प्रतिनिधिहरूले वाश सेवा प्रवाहमा अन्तर्राष्ट्रिय अनुभव, नवीन प्रयास र उत्कृष्ट अभ्यासहरू साझा गरे।
1: श्रोतला, अब हामी केही क्षण मनोरञ्जन गराउँदैछौँ विभिन्न फिल्म गीतहरूबाट। आउनुहोस् कार्यक्रमको प्रथम गीत सुनौ, घर फ्लेमबाट गुन्जनी आवाज हो लता मंगेशकरको शब्द तथा संगीत राहुल देवबर्मन अनि गुलजारका

0: श्रोताले तिनजेल सुन्नुहुन्थ्यो फिल्म गीत। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। गृहमन्त्री अमित शाह 5 अक्टोबरमा मिजोरमको भ्रमणमा जानुहुनेछ र फलकल्यान्ड भेङसी स्थित युवा मनोरञ्जन केन्द्रमा हुने कार्यक्रममा भाग लिनुहुनेछ। गृहमन्त्रीको कार्यक्रम सुचारू रूपमा सञ्चालन गर्न ऐजवालका उपायुक्त लाल हरियत पुइयाले लेङपुई र फलकल्यान्ड स्थित युवा मनोरञ्जन केन्द्र बीचको सड़कमा सवारी साधन पार्किङ गर्न निषेध गर्ने सूचना जारी गरेका छन्। आदेशले मार्गमा ट्राफिक अवरोध गर्ने गतिविधिहरूलाई पनि निषेध गरेको छ र

मा एक महत्वपूर्ण पहल हो। यसको उद्देश्य नयाँ उत्पादनहरू सिर्जना गर्नु मात्र होइन तर जनता, सरकारी संस्थाहरू र उद्योगहरूले सामना गरिरहेका वास्तविक समस्याहरूको पहिचान गरेर प्रविधि र सृजनशीलताको माध्यमबाट व्यावहारिक समाधानहरू विकास गर्नु हो। एनईएसएफआईसी अन्तर्गत 50 वास्तविक चुनौतीहरू पहिचान गरिएको छ। यीमध्ये 40 चुनौतीहरू सरकारी विभागहरूसँग सम्बन्धित छन् र 10 उद्योग संघहरूसँग सम्बन्धित छन्। स्वास्थ्य, बाढी व्यवस्थापन, कृषि, शहरी ड्रेनेज, स्याटेलाइट, ड्रोन र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता क्षेत्रहरू समेटिएका छन्। स्वास्थ्य तथा परिवार कल्याण विभागले गर्भावस्थामा उच्च रक्तचापको प्रारम्भिक पहिचान गर्ने, दुर्गम क्षेत्रमा प्रसूति अल्ट्रासाउण्डको सहजीकरण, प्रसूति कक्षमा संक्रमण नियन्त्रण, बिरामी, नवजात शिशुको प्रारम्भिक पहिचान र जन्मजात विकृतिको प्रारम्भिक पहिचान गर्ने 8 चुनौतीहरू अघि सारेको छ। विज्ञान र प्रविधि विभागका चुनौतीहरूमा फसलको स्वास्थ्य अनुगमन गर्ने, सिमसारको नक्साङ्कन, सरकारी भूमिमा अतिक्रमण पत्ता लगाउने र बाढी व्यवस्थापन र पूर्व चेतावनीका लागि डिजिटल विकास गर्ने चुनौती समावेश छ। मुख्यमन्त्रीले भन्नुभयो कि एनईएसएफआईसीको मुख्य उद्देश्यहरूमध्ये एक युवा स्टार्टअपलाई सरकारी बजारमा पहुँच प्रदान गर्नु हो। उहाँले भन्नुभयो कि सरकारले युवा नवप्रवर्तनकर्ताहरूको लागि प्रारम्भिक ग्राहकको भूमिका खेल्न सक्छ। उनीहरूको समाधानको लागि विचार स्तरबाट वास्तविक प्रयोगमा पुग्ने मार्ग प्रशस्त गर्दछ। एनईएसएफआईसी अन्तर्गत नोभेम्बरको अन्त्यमा गुवाहाटीमा हुने नर्थ इस्ट इनोभेसन कन्क्लेभमा 150 स्टार्टअपहरू चयन गरिनेछ। 50 चुनौतीहरूमध्ये प्रत्येकका लागि 3 स्टार्टअपहरू चयन गरिनेछ। छनौट गरिएका स्टार्टअपहरूलाई व्यक्तिगत समर्थन, सम्बन्धित विभागहरूसँग काम गर्ने अवसर, डाटा र परीक्षण साइटहरूमा पहुँच र असम स्टार्टअप नीति अन्तर्गत मार्गदर्शन प्रदान गरिनेछ। फरवरी 2027 आयोजना हुने डेमो डेमा प्रत्येक चुनौतीका लागि उत्कृष्ट स्टार्टअपहरूलाई न्यूनतम व्यवहार उत्पादन विकास गर्न 20 लाख रुपियाँको अनुदान दिइनेछ। उही समयमा गहिरो टेक्नोलोजी समाधानहरूको लागि 40 लाख रुपियाँसम्मको अनुदान उपलब्ध हुनेछ। शर्माले भन्नुभयो, पूर्वोत्तर प्रविधि र समस्या समाधानका लागि भारतको महत्वपूर्ण प्रयोगशालाको रूपमा देखा पर्न सक्छ। उहाँले इन्जिनियरहरू, कलेजहरू, पोलिटेक्निक संस्थानहरू र आइटीआईहरू लगायत उच्च शैक्षिक संस्थानहरूलाई एनईएसएफआईसीमा सक्रिय रूपमा भाग लिन आह्वान गर्नुभयो। विश्व पर्यटन दिवस 2026 अवसरमा बोडोल्यान्ड टेरिटोरियल काउन्सिलको पर्यटन विभागले 3 दिने बोडोल्यान्ड टुर 2026 बाइक र्यालीको उद्घाटन गरेको छ। बोडोल्यान्ड क्षेत्रका पर्यटकीय स्थल, प्राकृतिक सम्पदा, स्थानीय संस्कृति र पर्यटकीय सम्भावनालाई व्यापक रूपमा प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो र्यालीमा करिब 150 बाइक चालकको सहभागिता रहेको थियो। कोक्राझारको बिटिसी सचिवालयको मुख्य गेटबाट कोक्राझार पूर्व विधानसभा क्षेत्रका विधायक शिवली मोही लारीले बाइक र्यालीलाई झण्डा देखाएर र्यालीको शुभारम्भ गर्नुभएको थियो। मणिपुरको इम्फाल पूर्वी जिल्लाको विशेष सिडिओ युनिटको टोलीले शुक्रबार नेशनल रिभोल्युसनरी फ्रन्ट अफ मणिपुरका 2 कथित सक्रिय सदस्यलाई पक्राउ गरेको छ। अहिले यस मामिलामा अनुसन्धान जारी छ। पक्राउ पर्नेहरूमा 27 वर्षीय लैसराम सुरेश उर्फ एल तोम्बा सिंह रहेको पुलिसले जनाएको छ। उनी इम्फाल पूर्वी जिल्लाको अचन बिगेईको कोरेइन गेई माङ्गाम लिकाईका बासिन्दा हुन्। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह 3:45 बजेर 45 मा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

गीत संगीतको पर्खाइमा बसिरहनुहुने तमाम श्रोताहरूमा हार्दिक अभिवादन तथा सप्रेम नमस्कार जनाउँदछौँ। त आउनुहोस् श्रोताहरू कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ यो लोकगीत।

श्रोताले अहिले भर्खरै सुन्नुभयो यमुना देवान जनदीप वाइबा अनि साथीहरूको स्वरमा कार्यक्रमको यो प्रथम गीत। अब अघिल्लो गीत सुनाउँदैछौ रोमा सुनामको स्वरमा, शब्दकार नोर्देन रूपा।

0: श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो गीत संगीत कार्यक्रम। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकरले एआईले प्रदान गर्ने अवसरहरूको लाभ उठाउन र यससित सम्बन्धी जोखिमहरूलाई समाधान गर्ने आवश्यकतामा जोड दिनुभएको छ। उहाँले न्यूयोर्कमा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको सन्दर्भमा एआई विषयमा आयोजित कार्यक्रमको सह अध्यक्षता गर्नुभयो। विदेश मन्त्रीले न्यूयोर्कमा 81 राष्ट्रसंघ महासभालाई सम्बोधन गर्नुहुनेछ। इरानले अमेरिकाद्वारा आफ्ना शर्तहरू स्वीकार गरेमा 7 दिनभित्र होर्मुज जलडमरू मध्य खोल्ने प्रस्ताव राखेको छ। अमेरिकाले प्रस्ताव खारेज गर्यो। ओडिसा, छत्तीसगढ़, बिहार र उत्तर प्रदेशमा लगातार वर्षाले जनजीवन प्रभावित भएको छ। उत्तर प्रदेश, उत्तराखण्ड, छत्तीसगढ़ र मध्य प्रदेशका केही भागहरूमा आज मुसलधारे वर्षाको चेतावनी। र भारतीय महिला कबड्डी टीमले एसियाली खेलहरूमा इरानलाई पराजित गरी स्वर्ण पदक जितेको छ। महिला निशानेबाजी र पुरूष म्याराथनमा पनि 2 रजत पदक हासिल गरेको छ। डाक्टर एस जयशंकरले एआईको सम्भावनाहरूको उपयोग गर्नका साथै यसको सम्भावित प्रभावको अनुमान लगाउन र जोखिमहरूलाई कम गर्नुपर्ने

0: आवश्यकतामा बल दिनुभएको छ। उहाँले आज ग्रीसका विदेश मन्त्री जर्ज गेरा पेट्रिटिससित अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको सन्दर्भमा विशेष रूपमा समुद्री सुरक्षाको विषयमा आयोजित कार्यक्रमको सह अध्यक्षता गर्दै हुनुहुन्थ्यो। सुन्नुहोस् एक रिपोर्ट।
1: डॉक्टर जयशंकर ने कहा है कि एआई और समुद्री सुरक्षा संयुक्त राष्ट्र में भारत की महत्वपूर्ण प्राथमिकताएं हैं। उन्होंने कहा कि नई दिल्ली घोषणा में एआई संसाधनों तक लोकतांत्रिक पहुंच, सुरक्षित और भरोसेमंद प्रणालियों के निर्माण, मानव क्षमता में निवेश तथा आर्थिक विकास और सामाजिक कल्याण के लिए एआई के उपयोग पर जोर दिया गया है। उन्होंने ये भी कहा कि समुद्री क्षेत्र में एआई से समुद्री गतिविधियों की निगरानी, खोज और बचाव, आपदा प्रबंधन तथा संदिग्ध गतिविधियों की पहचान में मदद मिल सकती है। एआई का उपयोग जहाजों, संचार नेटवर्क और समुद्र के भीतर महत्वपूर्ण बुनियादी ढांचे को निशाना बनाने वाले साइबर अभियानों के लिए भी किया जा सकता है। भानु की रिपोर्ट के साथ समाचार कक्ष से फरहत नाज।
0: श्री जयशंकरले आज न्यूयॉर्कमा राष्ट्रसंघ महासभाको 81 उच्च स्तरीय सत्रलाई सम्बोधन गर्नुहुनेछ। यस सत्रको विषय रहेको छ, विश्वास बहाल गर्नु, परिवर्तनको प्रबन्धन, एउटा यस्तो राष्ट्रसंघ जसले सबैको लागि काम गरोस्। महासभामा राष्ट्रसंघका सबै 193 सदस्य देशका राष्ट्रपति, प्रधानमन्त्री र वरिष्ठ प्रतिनिधिहरूले भाग लिइरहेका छन्। उनीहरूले प्रमुख अन्तर्राष्ट्रिय मुद्दाहरूमा आफ्ना देशका प्राथमिकता दृष्टिकोण प्रस्तुत गर्नेछन्। राष्ट्रसंघ अनुसार 81 सत्रमा वैश्विक सहयोगलाई पुनर्जीवित गर्ने, सतत विकास लक्ष्यहरूलाई अगाडि बढाउने तथा शान्ति, गरिमा र समानताको लागि सामूहिक कार्यवाहीलाई बढावा दिने कुरामा केन्द्रित हुनेछ। विदेश सचिव विक्रम मिश्रीले विकासशील देशहरूको आवाज र प्रतिनिधित्व बढाउनका लागि राष्ट्रसंघ सुरक्षा परिषदमा सुधारको आवश्यकतामा बल दिनुभयो। न्यूयॉर्कमा राष्ट्रसंघ महासभाको 81 सत्रको क्रममा G77का विदेश मन्त्रीहरूको 50 वार्षिक बैठकमा भारतको प्रतिनिधित्व गर्दै श्री मिश्रीले सामूहिक प्रयासले अल्प विकसित र विकासशील देशहरूलाई केवल नियम पालना गर्ने राष्ट्रहरूबाट अघि बढेर नियम निर्धारण साझेदारहरू बनिनुपर्छ भन्नुभयो। उहाँले बहुपक्षवादलाई जनकेन्द्रित र विकासमुखी बनाउन G77को निरन्तर सान्दर्भिकताको पनि उल्लेख गर्नुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले 7 दिनभित्र होर्मुज जलडमरू मध्य खोल्ने र यस क्षेत्रमा जारी संघर्ष समाप्त गर्ने इरानको प्रस्तावलाई खारेज गरिदिनुभयो। अमेरिकाका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी समाचार पत्रले यो खबर दिएको हो। इरान हालै अमेरिकाबाट आधिकारिक प्रतिक्रियाको पर्खाइमा छ। इरानले 7 दिनभित्र सबै मोर्चामा संघर्ष समाप्त गर्ने प्रस्ताव गरेको थियो। अमेरिकाले इरानको बन्दरगाहमाथिको नाकाबन्दी हटाउने, इरानको जम्मा भएको धनराशि जारी गर्ने र तेलमाथिको प्रतिबन्धमा छुट दिने प्रस्ताव गरेको थियो। यसपछि होर्मुज जलडमरू मध्य फेरि खोलिनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अपराह्नको समाचारमा तपाईहरूलाई पुनः स्वागत छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणीको मन की बात कार्यक्रम मार्फत देश र विदेशका मानिसहरूका साथ आफ्ना विचार साझा गर्नुहुनेछ। यस 138 संस्करणको प्रसारण आकाशवाणी र दूरदर्शनको सम्पूर्ण नेटवर्कका साथै आकाशवाणी समाचारको वेबसाइट र न्यूज अन एयर मोबाइल एपमा प्रसारण हुनेछ। कार्यक्रमको सोझो प्रसारण आकाशवाणी समाचार, डीडी न्यूज, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलमा पनि गरिनेछ। हिन्दी प्रसारणको लगत्तै विभिन्न क्षेत्रीय भाषाहरूमा यसको प्रसारण गरिनेछ। सर्वोच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति सूर्यकान्तले बालबालिकामा लागू औषधको लतलाई जनस्वास्थ्य समस्याको रूपमा मात्र नभएर बाल संरक्षणको विषयको रूपमा पनि हेर्नुपर्ने बताउनु भएको छ। उहाँले आज पटनामा बालपनको पुनर्स्थापना, लागू प्रथा, दुरूपयोग, रोकथाम र हेरचाह एवं संरक्षणको आवश्यकतामा रहेका बालबालिकाको पुनः एकीकरण विषयमा सेमिनारलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो। विज्ञान तथा प्रौद्योगिकी राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद CSIRको 85 स्थापना दिवसको अवसरमा तमिल, तेलुगु, मराठी, बंगाली र असमिया भाषामा 5 नयाँ लोकप्रिय विज्ञान पत्रिकाहरूको शुभारम्भ गर्नुभयो। यी पत्रिका

0: सीएसआईआर राष्ट्रिय विज्ञान संचार तथा नीति अनुसन्धान संस्थानद्वारा प्रकाशित छन्। ओडिसामा कम दबाउका कारण भइरहेको अविरल वर्षाले राज्यका धेरै भागहरूमा विशेष गरी उत्तरी जिल्लाहरूमा बाढी जस्तो स्थिति सृजना गरेको छ। मौसम विभागले आज ओडिसामा भारी वर्षाको अनुमान गरेको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: लगातार हो रही बारिश ने उत्तरी ओडिशा में तबाही मचा दी है, जिससे बालेश्वर, भद्रक और जाजपुर में बाढ़ का गंभीर खतरा पैदा हो गया है। आखुआपदा में बैतरणी नदी खतरे के निशान को पार कर गई है, जिससे भद्रक और जाजपुर के कुछ हिस्सों में बाढ़ का अलर्ट जारी किया गया है। लगातार बारिश के कारण केउंझर में जोड़ा के पास राणासाला घाट पर भी सुरक्षा को लेकर चिंता बढ़ गई है, जहां चट्टानों और मिट्टी के गिरने से लोगों और वाहनों को आवाजाही के लिए खतरा पैदा हो गया है। प्रकाश दास, आकाशवाणी समाचार, भुवनेश्वर।
0: बिहारमा विगत केही दिनदेखि भइरहेको लगातार वर्षाले जनजीवन प्रभावित भएको छ। मौसम विभागले आज धेरै जिल्लाहरूमा भारी वर्षाको चेतावनी जारी गरेको छ। मौसम विभागले उत्तर प्रदेश, उत्तराखण्ड, छत्तीसगढ र मध्य प्रदेशका केही भागहरूमा आज मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ। बिहार, हरियाणा, चण्डीगढ, दिल्ली, हिमाचल प्रदेश, झारखण्ड, ओडिसा, पश्चिम बंगालको तराई क्षेत्र र सिक्किमका केही स्थानहरूमा पनि मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ। अब खेल समाचार सुन्नुहोस्। भारतको महिला कबड्डी टीमले एसियाली खेलहरूमा इरानलाई पराजित गरी स्वर्ण पदक जितेको छ। जापानमा खेलिएको रोमाञ्चक फाइनलमा भारतले इरानलाई 37-34 पराजित गर्यो। भारतीय टीम पूर्ण प्रतियोगितामा अझै रह्यो। भारतको पुरुष कबड्डी टीमले आज फाइनलमा इरानको सामना गर्नेछ। राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति सीपी राधाकृष्णनले महिला कबड्डी टीमलाई खिताब यथावत राखेकोमा बधाई दिनुभएको छ। जापानमा 20 एसियाली खेलहरूमा भारतका सावन बरवारले पुरुषहरूको म्याराथन स्पर्धामा रजत पदक जितेर इतिहास रचेका छन्। यस स्पर्धामा भारतले 44 वर्षपछि पदक जितेको हो। उपराष्ट्रपति सीपी राधाकृष्णन र खेल मन्त्री मनसुख मान्डवियाले पुरुष म्याराथनमा रजत पदक जितेकोमा सावन बरवाललाई बधाई दिनुभएको छ। भारतकी तिलोत्तमा सेन, विदर्शा विनोद र आशी चौक्सीले एसियाली खेलहरूमा महिलाहरूको 50 मिटर राइफल थ्री पोजिसनमा रजत पदक जितेका छन् अनि तिलोत्तमा व्यक्तिगत स्पर्धामा चौथो स्थानमा रहेकी छिन्। स्क्वाशमा अनाहत सिंहले सेमी फाइनलमा जापानकी सतोमी वातानाबेलाई पराजित गरी महिला सिंगल्सको फाइनलमा स्थान सुनिश्चित गरिन्। पुरुष सिंगल्समा अभय सिंहले पनि पाकिस्तानका मुहम्मद इरफानलाई 3-0 पराजित गरी गोल्ड मेडल राउण्डमा प्रवेश गरेका छन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। विदेश मन्त्री एस जयशंकरले एआईले प्रदान गर्ने अवसरहरूको लाभ उठाउन र यससित सम्बन्धी जोखिमहरूलाई समाधान गर्ने आवश्यकतामा बल दिनुभएको छ। उहाँले न्यूयोर्कमा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको सन्दर्भमा एआई विषयमा आयोजित कार्यक्रमको सह अध्यक्षता गर्नुभयो। विदेश मन्त्रीले न्यूयोर्कमा 81 राष्ट्रसंघ महासभालाई सम्बोधन गर्नुहुनेछ। इरानले अमेरिकाद्वारा आफ्ना शर्तहरू स्वीकार गरेमा 7 दिनभित्र होर्मुज जलडमरू मध्य खोल्ने प्रस्ताव राखेको छ। अमेरिकाले प्रस्ताव खारेज गर्यो। ओडिसा, छत्तीसगढ, बिहार, उत्तर प्रदेशमा लगातार वर्षाले जनजीवन प्रभावित बनेको छ र भारतीय महिला कबड्डी टीमले एसियाली खेलहरूमा इरानलाई पराजित गरी स्वर्ण पदक जितेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

आदरणीय श्रोतागण नमस्कार। शिक्षा ज्योति कार्यक्रम सुनेर बस्नुभएका मेरा प्यारा विद्यार्थी साथै श्रोतावर्गलाई हार्दिक अभिवादन एवं स्वागत। कार्यक्रमको प्रथममा सुनाउन लागिरहेछु यो देशभक्ति गीत।

यी देशबन्धनापछि अब हाम्रो कार्यक्रम शिक्षा ज्योतिमा प्रस्तुत गर्नेछौँ इतिहास सम्बन्धी विषय प्रथम विश्वयुद्ध बारेमा एक जानकारी। यस कार्यक्रमलाई प्रस्तुत गर्नुहुनेछ शिक्षक भूपाल सिंगोरी ज्यूले।

0: नमस्कार, यतिका समयसम्म आकाशवाणी खरसाङद्वारा प्रसारित विविध कार्यक्रमहरू सुनेर बस्नु नै श्रोता तथा विद्यार्थीवर्गमा हार्दिक अभिवादन टक्र्याउँदछु। आज पनि म भूपाल सिंहौरे दार्जिलिङ सरकारी उच्च माध्यमिक विद्यालयका सहअध्यापक हजुर समक्ष आकाशवाणी खरसाङको 103.5 तरङ्गमा नियमित प्रसारण हुने शिक्षा ज्योति कार्यक्रममा एक महत्त्वपूर्ण विषयका साथ उपस्थित छु। श्रोता तथा विद्यार्थी नानीहरू, आजको बसाइमा हामी मानव सभ्यताका एक त्रासदायी घटना तथा विश्वयुद्धबारे विस्तृत रूपमा चर्चा सुनेछौँ। नानीहरू, प्रथम विश्वयुद्ध मानव जातिकै इतिहासमा सबैभन्दा त्रासदायी युद्ध थियो, जसले सम्पूर्ण मानव सभ्यताका विकासशील गतिलाई गहिरो रूपमा आघात पुर्याएको पाइन्छ। 28 जुलाई 1914 विश्वका विभिन्न क्षेत्रहरूमा प्रारम्भ भएको यस युद्ध केवल शक्ति सत्ता बीचको सङ्घर्ष मात्र नभएर भूभागीय विस्तार, आर्थिक स्वार्थपूर्तिका निम्ति गरिएको निर्दयपूर्ण सङ्ग्राम थियो। यसमा केन्द्रीय विस्तार नीति, विश्व शक्ति, मित्र राष्ट्रबीचका आन्तरिक द्वन्द्वले मानव मूल्य र नैतिक व्यवहारलाई बिस्तारै अवहेलना गर्दै संसारलाई हिंसा र विनाशको अन्धकारतर्फ धकेल्दै गइरहेको समायोजन थियो भन्न सकिन्छ। नानीहरू, प्रथम विश्वयुद्ध मानव सभ्यता र मानवीय अस्तित्व दुवैका निम्ति खुबै त्रासदायी घटना थियो। यस युद्धले संसारलाई वैज्ञानिक र प्रवृत्तिको दुरुपयोगले कसरी भयानक रूप लिन सक्छ भन्ने वास्तविकतासँग पनि साक्षात्कार गराए। युद्धमा प्रयोग भएका परमाणु र रासायनिक हतियारहरूको प्रयोगले मानव जीवजन्तु र वातावरणमा गम्भीर प्रभाव पारेको तथ्यलाई अघि ल्याउन सकिन्छ। साथसाथै यस युद्धका विविध पक्षहरूमध्ये पुराना साम्राज्यहरू पतन भएर नयाँ साम्राज्यको उदय भए, यसरी राष्ट्र निर्माणसँगै राष्ट्रियताको लहर बलियो बन्दै गयो। यसले भविष्यमा अन्य युद्धहरूलाई दरिलो रूपमा टेवा पुर्याउने काम गर्यो। यति मात्र नभएर यस युद्धले विश्वलाई राष्ट्र शक्ति, भूभाग, साम्राज्यवाद तथा राष्ट्रवादका विचारहरूसँग पनि प्रत्यक्ष रूपमा साक्षात्कार गरायो। नानीहरू, मानव इतिहासमा सबैभन्दा विनाशकारी घटनाहरूमध्ये एक प्रथम विश्वयुद्ध, जसको थालनी सन् 1914 भएर 1918 निरन्तर संसारलाई आतंकित बनायो। यस युद्धका पृष्ठभूमिलाई संक्षिप्त रूपमा अवलोकन गर्दा थुप्रै घटनाहरूसँग केन्द्रित रहेको पाइन्छ। यसै क्रममा दशकौँदेखि अस्तित्वमा आइरहेका राजनैतिक, आर्थिक, सामाजिक तथा भूराजनैतिक कारणहरू प्रमुख रहेको पाइन्छ। नानीहरू, 19 शताब्दीको उत्तरार्धदेखि पूर्वाञ्चलका विविध क्षेत्रहरूमा व्यापक समस्याहरू देखा पर्न थाले। सन् 1911 तुर्कीको हातबाट इटलीले ट्रियोली जित्यो। यस घटनाले तुर्कीको दुर्बलता विश्व सामुने स्पष्ट रूपमा झल्काएको पाइन्छ। यसै क्रममा सन् 1912 बाल्कनका ससाना राष्ट्रहरूले तुर्की विरुद्ध सशक्त सङ्गठन गठन गरी बाल्कन लिग खडा गरे। यस लिगमा बर्सिया, बल्गेरिया, मन्टेनोग्रा र ग्रिस सम्मिलित थिए। यी राष्ट्रहरूका साझा लक्ष्य तुर्कीको नियन्त्रणमा रहेका मेसोडोनिया र वरिपरिका भूभागहरूलाई संयुक्त रूपमा एकबद्ध गर्नु थियो। यसरी सशक्त गठबन्धन बनेपछि सन् 1912 पहिलो बाल्कन युद्ध सुरु भयो। बाल्कन लिगले टर्कीलाई पराजित गर्दै मेसोडोनिया, बल्बानिया, अल्बानिया र एन्जियस सागर क्षेत्रका धेरै जस्ता भागहरू आफ्नो नियन्त्रणमा ल्याए। नानीहरू, यस युद्धमा टर्कीलाई गम्भीर हारको सामना गर्नु पर्यो। टर्कीको राजधानी स्कटा नेपोल मासमेल आक्रमण हुने खतरा बढ्यो। यसरी बाल्कन क्षेत्रमा टर्की साम्राज्यको प्रभाव अन्त्यतिर उन्मुक्त हुँदै गयो। यसरी निरन्तर विजय पश्चात बाल्कन लिगभित्र आन्तरिक कलह सुरु भयो। यस सङ्गठनका एक सशक्त मेसोडोनियाको बाँटफाँटमा असामायिकता देख्न थाल्यो। बल्गेरिया, सर्बिया र ग्रिस बीचको विवादले फेरि द्वन्द्व सुरु गर्यो। यसरी सन् 1913 दोस्रो बाल्कन युद्ध प्रारम्भ भयो। यस युद्धमा बल्गेरियालाई सर्बिया, ग्रिस, मोन्टेनोग्रो र रोमानिया सम्मिलित सङ्गठनहरूले पराजित गर्यो। यी युद्धहरूले टर्की साम्राज्यको शक्ति लगभग समाप्त भयो। टर्कीको हातबाट मेसोडोनिया, अल्बानिया र एन्जियन क्षेत्रहरू गुमाउनु पर्यो। यस युद्धबाट युरोपका ठुला ठुला शक्तिहरूले फाइदा उठाए। रुसले सर्बिया मार्फत बाल्कन क्षेत्रमा आफ्नो प्रभुत्व बढाउन खोज्दा अस्ट्रेलिया हङ्गेरिया यसको प्रतिवाद गरे। जर्मनीले पनि यसमा अस्ट्रेलियाको साथ दिए। यसरी बाल्कन युद्धको परिणामले विश्वका ठुला ठुला शक्तिहरू माझ नै व्यापक तनावहरू झन्झन चर्किन थाल्यो। अगस्त 1913 बुखारेस्टोको सन्धि बल्गेरियाको निम्ति अपमानजनक घटना थियो। यो सन्धि अनुसार सर्बियाले मेसोडोनियाको उत्तर र माझको भाग प्राप्त गर्यो। ग्रिसले दक्षिण मेसोडोनिया र सालोनिका अनि किटा प्राप्त गर्यो। रुमानिया र मोन्टेनोग्रोले पनि आफूले चाहेका भूभागहरू प्राप्त गरे। तुर्कीले बल्गेरियाको हातबाट एन्डियानोपल फिर्ता लिए। बल्गेरियाले पूर्व मेसोडोनिया र थिन्स पाउन सक्यो। यसको प्रभाव बिस्तारै सम्पूर्ण युरोपमा फैलिँदै फैलिँदै गयो। यो बाल्कन युद्ध पहिलो विश्वयुद्धको पृष्ठभूमि जस्तो देखिन सार्थक पाइन्छ। यस घटनापछि विश्वमा बेग्लै परिस्थितिहरू सृजना हुँदै गयो। सर्बियाले फ्यान स्लाभवादको सपना देख्न थाले। यसै क्रममा सम्पूर्ण स्लाभ जातिलाई एकबद्ध गर्ने आकाङ्क्षालाई रुसले खुल्ला समर्थन गरे। यसमा अस्ट्रेलियालाई आफ्नो साम्राज्य टुक्रने डर थियो। यसै अस्ट्रेलियाले सर्बियामाथि आक्रमण गर्ने मौका हेर्न थाले। अस्ट्रेलिया र सर्बियाको यो झगडाले अर्को वर्ष सन् 1914 मानव जातिकै इतिहासमा सर्वप्रथम विश्वयुद्धको प्रारम्भ निम्ति आए। नानीहरू, सन् 1914 1918 निरन्तर रूपमा चलेको प्रथम विश्वयुद्ध कुनै एउटा कारणले गर्दा मात्र भएको थिएन। यसलाई महायुद्ध वा सर्वसमावेशी युद्धका रूपमा परिवर्तन गराउने होडमा विभिन्न परिस्थितिहरूले युरोपमा युद्धका स्थिति जन्माएको थियो। यसका साथसाथै युरोपीय राष्ट्रहरू माझ बैरीभाव, जर्मनीसँग बदला लिने फ्रान्सको प्रबल आकाङ्क्षा, बाल्कन उपद्वीपमा आफ्नो प्रभुत्व विस्तार गर्ने युरोपीय शक्तिहरूका होडबाजी अनि बाल्कनमा विद्रोही जातीयवाद, एसिया अफ्रिका र अरूतिर आफ्नो साम्राज्य स्थापित गर्न र बढाउन युरोपीय शक्तिहरूमाझ प्रतिद्वन्द्विता इत्यादि परिस्थितिहरू विद्यमान रहेको पाइन्छ। सन् 1914 अघि युद्धको परिस्थिति सृष्टि गर्नमा जर्मनीका साम्राज्य केजर दोस्रो विलियम्सको विशेष हात रहेको पाइन्छ। तथापि अस्ट्रेलियाका उत्तराधिकारी फ्रान्सिस फर्डिनान्डको हत्या पहिलो विश्वयुद्धको प्रत्यक्ष कारण बन्न पुगेको थियो। तर बर्लिन काङ्ग्रेसको समय 1878 1914 युरोपमा कायम भएका विभिन्न शक्तिहरूका महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ। सन् 1912 र 1913 पहिलो र दोस्रो बाल्कन युद्ध, सन् 1904 र 1905 रुस जापान युद्धले युरोपलाई कुनै प्रभाव नपारे पनि यो समयले भित्रभित्रै पहिलो युद्धको आधारहरू तयार गरिरहेका थिए। यसरी बिस्तारै युद्धमा परिणत भइरहेका विश्व परिप्रेक्ष्यभित्र राष्ट्रवादको विस्तार नीति पनि प्रथम विश्वयुद्धका प्रमुख कारण बन्न पुगेको थियो। 1900 उत्तरार्धदेखि नै युरोपमा राष्ट्रवादको लहर विस्थापित भएको पाइन्छ। युरोपका हरेक जाति र समुदायमा आफ्ना आफ्ना अस्तित्व कायम गर्ने लहर चल्यो। जर्मनी र इटली माझ एकीकरण ले युरोपमा शक्ति सन्तुलनको परिवेश बदलियो। यसै क्रममा नयाँ शक्तिशाली राष्ट्रका रूपमा उदय भएका जर्मनीले ब्रिटेन र फ्रान्सलाई चुनौती दिन थाल्यो। यस बाल्कन क्षेत्रमा बिस्तारै अस्थिरता सिर्जना हुन थाले। सर्बियाले सर्वजाति सबैलाई एकै राष्ट्रमा एकीकृत गर्ने सपना देखिरहेको समय अस्ट्रेलियाले हङ्गेरियालाई दबाव दिन निरन्तर तनाव सृजना गरिरहेका थिए। युरोपका ससाना जाति जस्तै चेक, स्लोभाक, पोलक्रोट, बोसियनाली आदि स्वतन्त्रताको निम्ति सङ्घर्ष गरिरहेका थिए। यसैमा राष्ट्रवादीहरूमा पनि आपसी द्वन्द्व बैरीभाव बढ्दै गएको कारण स्वाधीनताको चाहनामा विभाजन देखियो। राष्ट्रवादको विस्तार, साम्राज्यवादको विस्तार युरोपमा अर्का शक्तिशाली राष्ट्रहरूले बिस्तारै साम्राज्यवादको स्थापनाका निम्ति सङ्घर्ष गरिरहेका थिए। यसै क्रममा ब्रिटेन, फ्रान्स विशाल औपनिवेशिक निर्माण गर्ने होडमा लागिरहेका थिए। यता नयाँ औद्योगिक शक्ति बनिरहेका जर्मनीले पनि औपनिवेशिक क्षेत्रमा आफ्नो भाग खोज्दै थिए। यसरी फ्रान्सका अफ्रिका, एसिया र अन्य प्रशान्त महासागरका विभिन्न क्षेत्र औपनिवेशिक दौडका प्रमुख केन्द्रहरू बन्दै गइरहेका पाइन्छ। यसमा साम्राज्यवादी विस्थापनको होडले राष्ट्रहरूबीच प्रतिस्पर्धा मात्र नभई आपसी वैरी भाव पनि देखा पर्न थालेको यहाँनिर पुष्टि हुन्छ। सैन्यवाद प्रथम विश्वयुद्धका प्रमुख कारणहरूमध्ये एक सैन्यवादको विस्तार नीतिलाई पनि मान्न सकिन्छ। युरोपका विभिन्न राष्ट्रले आपसी शक्तिहरू प्रदर्शन र आत्मरक्षाका निम्ति लगातार आफ्नो सैन्य क्षमताहरू तीव्र गतिमा बढाउँदै लैजाँदै थिए। यता जर्मनीले पनि बिस्तारै आफ्ना नौ सैनिक शक्ति र क्षमतालाई तीव्र गतिमा विस्तार गरिरहेका थिए। यस प्रकार सैन्य विस्तार नीतिले बेलायत साथै अन्य छिमेकी मुलुकहरूमा व्यापक चुनौतीहरू देखा पर्न थाले। यस्तै रसिया, अस्ट्रेलिया, हङ्गेरियाले पनि आआफ्ना थल सेनाहरू तयार गरिरहेका थिए। यसरी बढ्दै गएको सैन्य होडले पनि प्रथम विश्वयुद्धलाई अझ बल प्रदान गरेको पाइन्छ। नानीहरू, प्रथम विश्वयुद्धका प्रमुख कारणहरूमध्ये अर्का विशेष कारण थियो दुई ठुला ठुला गठबन्धन र वैरीभाव। सन् 1900 शताब्दीको अन्त्यतिर युरोपेली महादेशहरूमा आर्थिक, राजनैतिक, सामाजिक रूपमा ठूलो प्रतिस्पर्धाहरू देखा पर्न थाले। औद्योगिक क्रान्तिपछि तीव्र गतिमा अघि बढिरहेका राष्ट्रले आफ्ना प्रभुत्वलाई दीर्घकालसम्म सुरक्षित राख्न विभिन्न नीतिहरू अपनाउन थाले, जसको कारण उनीहरू आपस्तमा अविश्वास र वैरीभाव बढिँदै बढिँदै गएको पाइन्छ। यी अवस्थामा यस्ता शक्तिहरू दुई गुटमा विभाजन भए, जसलाई प्रथम विश्वयुद्धका प्रमुख कारणहरू मध्ये एक मान्न सकिन्छन्। यी दुई गुटहरू थिए त्रिदेशीय महासन्धि, ट्रिपल अलायन्स, र अर्को त्रिदेशीय सन्धि थिए। त्रिदेशीय महासन्धि सन् 1882 जर्मन, अस्ट्रेलिया, हङ्गेरिया र इटली बीच भएको थियो। यस सैन्य गठबन्धनले युरोपेली शक्ति सन्तुलनमा निर्णायक प्रभाव पार्यो। जर्मनीले आफ्ना नयाँ औद्योगिक सामर्थ्यलाई राजनीतिक साथै सैन्य शक्तिका रूपमा बलियो बनाउँदै आइरहेका थिए। यता अस्ट्रेलिया, हङ्गेरियाले बाल्कन क्षेत्रमा आँखा गाडिरहेको पाइन्छ। तथापि इटली आफ्नो औपनिवेशिकवादी आकांक्षा पूरा गर्ने उद्देश्यले यी दुई मुलुकहरूसँग हातेमालो गर्दै अगाडि बढ्न बाध्य बनिरहेका थिए। यस्ता कुराहरूले पनि ती संगठनहरूको प्रावधान अनुसार ती कुनै देशले आफ्ना सदस्यता भएको राष्ट्रमाथि आक्रमण गरेको खण्डमा सहयोग उपलब्ध गराउने शर्तहरू पनि राखिएको थियो। त्रिदेशीय सन्धि महासन्धिको प्रभावलाई नियन्त्रण गर्न फ्रान्स, रसिया, बेलायत बीच क्रमशः 1904 देखि 1907 त्रिदेशीय सन्धिको स्थापना भयो। यसरी ती राष्ट्रहरूले आपस्तमा सन्धि गर्नुमा पनि आआफ्नै स्वार्थहरू थिए। फ्रान्सलाई जर्मनीसँग सन् 1870 र 71 फ्रान्स पर्सिया युद्धमा भएका पराजयको प्रतिशोध लिनु थियो। यस्ता रसियालाई बाल्कन क्षेत्रमा आफ्नो प्रभुत्व बढाउनु थियो भने बेलायतलाई आफ्ना समुद्री शक्ति र औपनिवेशिक हितलाई सुरक्षित राख्नु थियो। यी तीन राष्ट्रबीचको सहकार्यका प्रमुख उद्देश्य जर्मनसँग अन्य देशको सहयोगमाथि नियन्त्रित र रोक लगाउनु पनि थियो। यसरी प्रथम विश्वयुद्ध पूर्व गठित यस दुई प्रमुख गुटहरू बीच पनि पछि गहिरो रूपमा प्रतिस्पर्धा देख्न थाल्यो, जसले युरोपका शक्ति र शान्तिमय वातावरणमा लगातार अशान्ति बढ्दै गएको अवस्थाले पनि प्रथम विश्वयुद्धलाई निम्त्याएको पाइन्छ।
1: त श्रोता, अहिलेलाई हाम्रो जानकारी प्रथम विश्वयुद्ध बारेमा केही क्षण विश्राम लिँदै सुनौ यो गीत।

0: र यो गीतपछि रहल विषय प्रथम विश्वयुद्ध बारेमा फेरि जानकारी दिनुहुनेछ शिक्षक भूपाल सिंह गौरेज्यूले।
1: यसरी संसारका प्राय जस्ता मुलुकहरू प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न रहेका यस युद्धमा थल समुद्री र आकाश तिनै मोर्चाहरूमा एकसाथ युद्ध चल्यो। यसैले केवल सैन्य शक्तिलाई मात्र नभएर विश्वका व्यापक संसाधन र भौतिक सम्पदा समेतलाई ठूलो क्षति पुर्यायो। नानीहरू, यस युद्धका प्रमुख कारणहरूलाई संक्षिप्त रूपमा अवलोकन गर्दा सर्वप्रथम विश्वका दुई प्रमुख गुट त्रि सन्धि ट्रिपल एलायन्स त्रि गठबन्धनको रूपमा अगाडि आउन पाइन्छ। राष्ट्रहरू बीच तीव्र प्रतिस्पर्धा र उग्र साम्राज्यवादको विस्तार, सैन्यवाद र हतियार उत्पादन माथिको होडबाजी, साम्राज्यवादी स्वार्थ र औपनिवेशिक प्रतिस्पर्धा बीच वैमनस्यता, भूभाग्य विवाद, युद्ध शान्ति गर्ने अन्तर्राष्ट्रिय शक्तिहरूको अभाव, युवराज फ्रान्सिस फर्डिनान्ड र उनकी पत्नीको हत्या, यी सम्पूर्ण घटनाहरू प्रथम विश्वयुद्धका प्रमुख कारणहरू बन्दै विश्वलाई ठूलो क्षति पुर्याएको पाइन्छन्। यसरी 11 नोभेम्बर 1918 जर्मनीले आत्मसमर्पण पत्रमा हस्ताक्षर गरेपछि औपचारिक रूपमा युद्ध थामियो। प्रथम विश्वयुद्धका परिणामहरू युरोपबाट सुरु भएको यस युद्ध 4 वर्षसम्म निरन्तर चल्यो। युरोपेली भूभागबाट समापन भए तापनि विश्वका विभिन्न अरू भागहरूमा फैलिएका यस युद्धले मानव सभ्यतालाई ठूलो हानि पुर्यायो। सन् 1918 युद्ध विराम भए पनि यसका विभिन्न परिणामहरूले विश्वलाई नै प्रभावित तुल्यायो। यस्ता परिणामहरू निम्नलिखित रूपमा हामी हेर्न सक्छौँ। जर्मनीमा राजतन्त्रको अन्त्य भए पश्चात सन् 1918 जर्मनीमा गणराज्यको स्थापना भयो। जर्मन साम्राज्य केसर विलियम्स द्वितीय हल्यान्डतिर भागे। यस युद्धका कारण विश्वमा नै बेरोजगारी र दुर्भिक्षण फैलियो। यस महामारीका कारण स्पेन फ्लू जस्ता संक्रमणहरूले ग्रसित बनाए संसारलाई। रुसी साम्राज्य पतन भएपछि सन् 1922 सोभियत सङ्घको गठन भयो। यसै क्रममा संयुक्त राष्ट्र अमेरिका एक वैश्विक महाशक्तिका रूपमा विश्व अघि आए। युरोपेली वर्चस्वको अन्त्य सुरु भयो। जापान पनि बिस्तारै एसियामा एउटा महाशक्तिशाली राष्ट्रको रूपमा विकसित हुँदै आए। वालिटन राज्यहरू जस्तै एन्टोनिया लडभिया लियुआनिया स्वतन्त्र भए। यस विश्वयुद्धपछि तुर्कीमा पनि अटोमन शासनको अन्त्य भयो। अस्ट्रेलिया जर्मनी तुर्की बीच नयाँ सीमाहरू निर्धारण गरियो। एसिया र अफ्रिकामा विभिन्न स्वतन्त्रताका निम्ति आन्दोलनहरू सक्रिय बन्दै गए। राष्ट्रिय सङ्घको स्थापना भयो। जर्मनीले एल्सेन लोयर्स क्षेत्र फ्रान्सलाई फिर्ता दिनु पर्यो। औपनिवेशिक बाटछाँटमा जर्मनीले सारा कोइला क्षेत्रलाई छोड्नु पर्यो। जर्मनी अधीनस्थ पोलिस करिडोर छाडेपछि डानजिङ सहर स्वतन्त्र भए। जर्मनी अस्ट्रेलिया हङ्गेरिया तुर्की रुसमा राजतन्त्रको अन्त्य भयो। जर्मनी र बेलायतले आफ्नो अर्थतन्त्रको 60% भन्दा बेसी धन युद्धमा खर्च गरे। अधिकांश युरोपेली राष्ट्रहरू ऋणमा डुबे। दक्षिण पूर्व एसिया आक्रमण अफ्रिका र मध्य पूर्वीय क्षेत्रमा औपनिवेशिक बाद विद्रोहहरू सुरु भयो। यस विनाशकारी जनसंहारमा करिब 1 करोड़ बेसी मानिसहरूको मृत्यु भयो। नानीहरू, आज हामीले यसरी प्रथम विश्वयुद्धबारे विस्तारपूर्वक जानकारी प्राप्त गऱ्यौँ। यस पाठबाट तिमीहरूले जे जति शिक्षा प्राप्त गऱ्यौ आफ्ना साथीहरूसँग अवश्य नै आदान प्रदान गर्नेछौ। यसका साथसाथै श्रोतागण तथा विद्यार्थीवर्गमा यस कार्यक्रमबाट विदा लिन चाहन्छु। धन्यवाद।
0: अहिले भर्खरै शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत थियो इतिहास सम्बन्धी विषय प्रथम विश्वयुद्ध। यस कार्यक्रमलाई प्रस्तुत गर्नुभयो शिक्षक भूपाल सिंगौरेज्यूले। हवस् त श्रोता, यसको साथै अब शिक्षा ज्योति कार्यक्रमबाट म सञ्चालिका शर्मिष्ठालाई पनि बिदा दिनुहोस्। नमस्ते।

सम्पूर्ण फौजी श्रोताहरूलाई जय जवान कार्यक्रममा स्वागत जनाउन चाहन्छु। ताउनो श्रोताहरू, कार्यक्रमको पहिलो गीत स्वीकार्नुहोस्, आसाम भोसलेको स्वरमा सनम तेरी कसम फिल्मबाट।

सुन्नुहोस् एक सूचना। नवोदय विद्यालय समितिद्वारा जारी विज्ञप्ति अनुसार जवाहर नवोदय विद्यालयमा शैक्षिक सत्र 2027-28 का लागि कक्षा 9 र 11 मा लिटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् LEST 2027 मार्फत भर्ना खोलिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले कक्षा 9 का लागि https://closeitms.nic.in/nvsix-9 र कक्षा 11 का लागि https://closeitms.nic.in/2026/nvsix-11 मा गई अनलाइन आवेदन गर्न सक्नेछन्। अनलाइन आवेदन बुझाउने अन्तिम मिति 30 सितम्बर 2026 रहेको छ। यस लेटरल एन्ट्री सेलेक्सन टेस्ट अर्थात् LEST 2026 को छनौट परीक्षा 10 अप्रेल 2027 सञ्चालन हुनेछ। योग्य विद्यार्थीहरूले निर्धारित समयभित्र अनलाइन आवेदन भर्ने अनुरोध गरिन्छ।

अधिक जानकारीका लागि नवोदय विद्यालय समितिको सम्बन्धित आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। श्रोताले सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति फिल्म सङ्गीतको कार्यक्रम जय जवान आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगा हजमा। अघिल्लो गीत सिकार्नुहोस् लता मङ्गेशकर अनि किशोर कुमारको स्वरमा सिलसिला फिल्मबाट।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजी आकाशवाणीमा मन की बात कार्यक्रम मार्फत देश विदेशका जनतासँग आफ्नो विचार साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 138 एपिसोड हुनेछ। वित्त मन्त्रालयले ग्राहकको सुविधाको लागि आइतबार सबै सार्वजनिक क्षेत्रका ब्याङ्क र क्षेत्रीय ग्रामीण ब्याङ्कहरू खुला रहने घोषणा गरेको छ। ब्याङ्क कर्मचारी युनियनहरूको संयुक्त फोरम युनाइटेड फोरम अफ ब्याङ्क युनियनले सेप्टेम्बर 28 30 प्रस्तावित राष्ट्रव्यापी हडताललाई ध्यानमा राख्दै यो निर्णय लिएको हो। प्रधान न्यायाधीश सूर्यकान्तले न्याय प्रणालीले नागरिकहरूको सहयोगको प्रतीक्षा गर्नुको सट्टा आफै आवश्यकता अनुरूप पुग्नुपर्ने बताउनु भएको छ। उहाँले भन्नुभयो कि धेरै पीडितहरू आफ्नो कानूनी अधिकारको बारेमा अनभिज्ञ छन् र सहयोगको लागि कहाँ जाने भन्ने उनीहरूलाई थाहा हुँदैन। महाराष्ट्रमा प्रतिष्ठित लालबाग्सा राजा र चिन्चपोखा लिचा चिन्तामणि सहित धेरै गणपति मूर्तिहरू आज बिहान मुम्बईमा विसर्जित गरियो। 21 घण्टाभन्दा बढी समय चलेको जुलुसमा हजारौं भक्तहरू सहभागी भएका थिए। नागरिक उड्डयन मन्त्री के राम मोहन नायडूले केन्द्र सरकारले आन्ध्र प्रदेशलाई उड्डयन हबको रूपमा विकास गर्न काम गरिरहेको बताउनु भएको छ। कुर्नूललाई उड्डयन र ड्रोन गतिविधिहरूको प्रमुख केन्द्रको रूपमा विकसित गरिएको छ भनी उहाँले बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजलाई ट्रम्प स्ट्रेटको रूपमा देखाउँदै एउटा नक्सा जारी गर्नुभएको छ। ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ होर्मुज पुनः खोल्ने इरानको 7 प्रस्तावलाई अस्वीकार गर्ने घोषणा गरेपछि यो विकास भएको हो। मिजोरमको प्रभावशाली विद्यार्थी संगठन जिरलाई पलले राज्यको सीमाको राम्रो सुरक्षा इनर लाइन पर्मिट प्रणालीको कड़ा कार्यान्वयन र विवाह र सम्पत्तिको उत्तराधिकारीसँग सम्बन्धित नियमहरूको संरक्षणको माग गरेको छ र मौसम विज्ञान विभागले केरलम माहे लक्षद्वीप र तमिलनाडुको तटीय क्षेत्रका लागि आजदेखि सेप्टेम्बर 28 रेड अलर्ट जारी गरेको छ। मुख्य समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 6:50 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: समाचारपछि अब श्रोताहरूलाई केही क्षण मनोरञ्जन गरिरहेका छौ फिल्म संगीतको कार्यक्रम लिएर।

0: आकाशवाणी गान्तोक सुनिरहनुभएका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत, साथै न्यानो अभिवादन। श्रोता, भारत सरकारको कृषि एवं कृषि कल्याण मन्त्रालयद्वारा प्रायोजित किसान वाणी कार्यक्रम अन्तर्गत आज हामीसँग कुराकानी गर्न भने उपस्थित हुनुहुन्छ स्याम्पानी नाम्ची जिल्ला निवासी एक प्रगतिशील नारी कृषक निर्मला राई, जसले फुलखेती गर्दै आफ्नो व्यवसायलाई अगाडि बढाएर लगिरहनु भएको छ। त सर्वप्रथम यहाँलाई कार्यक्रममा स्वागत जनाउन चाहन्छु। र मैले होइन सर्वप्रथम यहाँको परिचय श्रोतामाझ दिइहालेँ, त यहाँले जुन यो फुलखेती गर्दै आउनुभएको चाहिँ कति भयो अहिले?
1: मैले फुल खेती गर्दै आएको चाहिँ अहिले 5 साल भयो।
0: हजुर,
1: 5 साल पुगेर 6 सालमा लाग्दैछ यसपालि 26 ले।
0: हजुर हजुर, भनेपछि तपाईँले यो अवधिसम्म फुल खेती गरेर आउँदाखेरि चाहिँ

0: लाई कस्तो अनुभव गर्नुभयो कि यो खेतीले राम्रै तपाईँको व्यवसायलाई बढाएर लगे जस्तो लाग्यो कि कस्तो लाग्यो?
1: मलाई एकदमै राम्रो लाग्यो किनभनेदेखि यसले चाहिँ व्यवसाय अब हामी खेतीपाती गर्ने मान्छे तर यो फुलको व्यवसायले चाहिँ अब हामीले बेचबिखान गर्दा अरू खेतीमा चाहिँ अब त्यति साह्रो अब मकै रोप्छौँ के रोपेको त्यसको चाहिँ अब हुँदैन खानु मात्रै ठिक्क हुन्छ हो त्यो पनि अहिले त छैन तर यो फुलहरू चाहिँ हामीले बेच्दाखेरि अब राम्रै हामीलाई इन्कम हुँदैछ अहिले।
0: ए अच्छा अच्छा जस्तो विशेष त अब फुल खेती गर्नुको पछाडि नि यहाँलाई अब प्रेरणा कहाँबाट आयो कि मैले फुल खेती सुरु गर्नुपर्छ भनेर कि कसैको देखेर गर्नुभयो कि कसैले सजेस्ट गर्नुभयो कि?
1: यो चाहिँ आफै मलाई कसरी प्रेरणा आयो भन्दाखेरि चाहिँ फुल खेती चाहिँ अब हामीले अलिअलि फुल त हामी घर सजावटको लागि रोप्छौँ है बस्तीमा तर अलिकति अब हामी एसएचजीको थ्रुबाट केहरू अब यसरी विशेष गरी चाहिँ हामीलाई डिसी म्याडमले उहाँले हामीलाई एउटा प्लेटफर्म दिनुभएको छ डिसी अफिसको अगाडि चाहिँ दोकान लगाएर के बेच्नु अब खानापिना हप्तामा एकबार बिहिबार दिनुभएको छ त्यति बेला चाहिँ लिएर यसो फुल पनि बिक्री हुन्छ भनेर ल्याउँदाखेरि चाहिँ त्यस्तो प्रकारले पनि अलिक यसपालि चाहिँ धेरै हाम्रो अलिक उयो भयो अब बिक्री भन्दा पनि राम्रो भयो इन्कम बेसी राम्रो भयो
0: त्यहाँबाट आफूले नै अब सुरु गर्नु
1: सुरु गरेको। हजुर
0: जस्तो यो फुल खेती गर्दाखेरि तपाईँले कस्तो ओपन एरियामा मतलब सेडहरू बनाएरै गर्नु भएको छ नि त है?
1: सेड पनि छ कोहीलाई फुल अलिकति खुल्ला पनि जग्गा चाहिन्छ कोहीलाई सेडमा राख्नुपर्छ त्यसले गर्दाखेरि चाहिँ सेड पनि अब त्यस्तो अब आफ्नै लगानीले गर्दा त्यस्तो ठुलो त बनाउन सकेको छुइनँ।
0: हजुर हजुर यहाँले अब सुरुवाती त्यसरी गर्नुभयो है जस्तो अहिले अब फुल खेती गर्दै आउँदाखेरि चाहिँ विशेष त के हुन्छ भने जुनै कार्य गर्दाखेरि पनि हामीले कार्य पछाडिको अब हुन्छ नि सङ्घर्षहरू कति गरेको हुन्छ नि यहाँले चाहिँ फुल खेतीमा चाहिँ विशेष कस्तो कस्तो सङ्घर्षहरू चाहिँ गर्नु पर्यो?
1: यसमा सङ्घर्ष भन्नुपर्दा चाहिँ अलिकति हामीले त्यसलाई टाइमिङहरू के मिलाउनु सक्यौँ भने चाहिँ त्यसमा सङ्घर्षै आइपुग्छ अब लगाएको अब धेरै हामीले लिएर लगाएको हुन्छौँ के कुरो मिलेन सबै मऱ्यो भने हामीले त्यसलाई बिक्री गर्न सक्दैनौँ त्यसले गर्दा त्यसमा पनि सङ्घर्ष आइलागेको लाग्छ हामीलाई सम्झिँदा। अरू चाहिँ अन्त अब विशेष त अब त्यही हामीले अब अरू भन्नुपर्दा चाहिँ त्यही त हामीले अब अलिकति त्यसलाई टाइम के मिलाउनु सकेन अब ट्रेनिङ गरेर गरेको भए त अब अलिक अर्कै कुरा आउँथ्यो होला तर ट्रेनिङ नगरी आफै हामी अब त्यो गरेको कि त्यसले गर्दा चाहिँ अलिक कोही बेला समस्या चाहिँ आइलाग्छ तर त्यो समस्यालाई समाधान पनि आफै गर्नुपर्ने कुरा हुन्छ।
0: कतिजना विज्ञहरूलाई सोधेर होइन
1: हजुर
0: सम्बन्धित तपाईँको विभागहरू पनि छ होइन फ्लोरिकल्चर विभागतिर त्यताबाट पनि तपाईँले सम्पर्क
1: गर्नुहुन्छ
0: सायदै सहायता लिइरहनु भएको छ। जस्तो यो फुल खेतीमा नि विशेष गरेर कुन कुन भेराइटी कुन कुन फुल चाहिँ अहिले यहाँले लगाइरहनु भएको छ?
1: सबैभन्दा धेरै पहिला चाहिँ मैले ग्लोडिसा भन्ने एउटा बिग फुलहरू लगाएको थिएँ।
0: हजुर हजुर
1: त्यो ग्लोडिसा बिग फुलको पनि भेराइटी थुप्रो हुन्छ तर त्यसको नामीकरण चाहिँ अलिकति मलाई अहिले त्यही त आफ्नो मनमा लेख्नु नसकेको कारण भन्नु अलिक अप्ठ्यारा भयो। त्यस त्यो ग्लोडिसा भन्ने त्यो एउटा बिग फुल अब सिधै भन्नुपर्दा त्यसको चाहिँ बल्बहरू राम्रो बिक्री हुन्छ इन्चीको हिसाबले बाहिरहरू जान्छ त्यसले गर्दा त्यसमा पनि राम्रै अब हुँदै थियो तर अब बिचमा चाहिँ त्यो फुललाई चाहिँ किन हामीले रोक्नु पर्यो भन्दा चाहिँ एक बार चाहिँ फुल 4 रुपियाँ गोटा किनेर बिउ सिट किनेर चाहिँ हामीले बिक्री चाहिँ 1.5 रुपियाँ बेच्नु पर्दा चाहिँ त्यसमा अलिकति घाटा लाग्यो तर अब घाटा लाग्यो भने त्यतिकै हामी अब बस्नु त भएन तर त्यसलाई अलिकति पर सारेर चाहिँ अर्कै फुलहरू त्यो क्यालेन्चु भन्ने चाहिँ क्यालेन्चु गदरी त्यस्तोमा अब पम्पम र अन्त एउटा त्यो ठुलो खालको र अन्त मल्टिफ्लोरा भन्ने हौ त्यस्तोहरू अब 3 भेराइटी अन्त यो केलेन्चुको चाहिँ 3 हुन्छ त्यो चाहिँ यसपालि धेरै राम्रो बिक्री भयो किनभनेदेखि त्यो एउटा अब सिट र अलिकति कम्ती फुलेको देख्दै लाँदाखेरि 700 रुपियाँ अब पोट हामीले बेच्यौँ त्यस्तो प्रकारले अब त्यसमा अब राम्रो इन्कम भयो यसपालि। अन्त अर्को चाहिँ त्यो सिधा अब गाउँको भाषामा भन्दाखेरि चाहिँ त्यसलाई हामी चाहिँ लालुपाते भन्छौँ त्यसको पनि नामहरू छ थुप्रै हौ त्यसको पनि कटिङ गरेर बेच्दाखेरि पोटको हामीले 500 रुपिस गरेर नभए चाहिँ कम्ती भनेको चाहिँ 250 गरेर बेच्यौँ त्यो पनि राम्रै इन्कम त्यसले दिन्छ।
0: जस्तो यो भेराइटी तपाईँले अब क्यालेन्चुको कुरा गर्नुभयो होइन ग्लोडिसियाको त अब भनिहाल्नु भयो अहिले यसले लाउनु भएको छैन होइन दाम कम्ती भएर जस्तो क्यालेन्चु रोप्दाखेरि चाहिँ कस्तो खालको माटो चाहियो यसलाई यसको तयारी कसरी गर्नुहुन्छ रोप्दाखेरि?
1: यसको तयारी गर्नु पर्दाखेरि चाहिँ हामीले चाहिँ बाहिर जङ्गली मल लिएर अन्त त्यहाँदेखि अलिकति बलुवा पनि कम्ती लगायो त्यसले गर्दाखेरि चाहिँ अन्त गाईकै मल अलिक लगाउँछौँ। विशेष फुललाई रोप्नु पर्दा चाहिँ अलिकति जङ्गली मलले नै यो गदरी पनि हामीलाई अलिक राम्रो गर्छ त्यो के मिलेन भने चाहिँ फेरि त्यसले मर्छ अब अलिकति बाहिरको बोक्रा गएर बिचको डन्ठी मात्रै हुने खालको रोगहरू त्यस्तो खालको लाग्छ त्यो चाहिँ अलिकति जानकारी अब हामीले चाहिँ अब त्यही टिस्यु कल्चर गर्नेहरू कति अब फ्लावरकै उयो गर्नेहरूसँग जानकारी लिएर चाहिँ हामी दबाईहरू गऱ्यौँ भने चाहिँ हुन्छ, नभए चाहिँ त्यसलाई अब कुन कुरोले चाहिँ सुट गर्छ भनेर चाहिँ आफूले अब अनुभव गरेर चाहिँ अहिले चाहिँ हामीले विशेष जङ्गली मलै लाउँछौँ। जङ्गली मलमा चाहिँ एकदमै राम्रै हुन्छ।

0: त्यसरी नै यहाँले अब बढाउँदै
1: बढाउँदै लान्छौँ।
0: यो चाहिँ कुन सिजनमा हुने हो कि यो
1: सिजन चाहिँ कुन समयमा हुने भन्दाखेरि चाहिँ मार्च अप्रेलसम्म चाहिँ फुल दिन्छ त्यसले, धेरै बस्छ त्यसको फुल पनि। अब कस्तो प्रकारले राख्दा चाहिँ धेरै बस्दो रहेछ भने चाहिँ त्यसलाई पानी र घामको ठिक्कै मिल्यो भने चाहिँ धेरै बस्छ, नभए बाहिर राख्यो भने चाहिँ छिट्टै कलरहरू जाइहाल्ने फुलको, त्यस्तो चाहिँ हुन्छ।
0: हजुर हजुर।
1: तर अब यस्तो फुलेको बेलामा चाहिँ धेरै राम्रो देख्छ त्यसलाई।
0: हजुर। यो फुल रोप्ने चाहिँ कति बेला हुन्छ, सिजन चाहिँ कति?
1: सिजन चाहिँ अहिले चाहिँ हामीले बिउ सारेर चाहिँ यो समयमा चाहिँ अस्ति जुनदेखि सारेको चाहिँ पलाएर भर्खर यति यतिको भएको छ, हो 3-4 इन्चीको भएको छ। टाइम लाग्छ, अब जनवरी फेब्रुअरी त्यस्तो प्रकारले बोट आएर उयो गर्दा चाहिँ जनवरी फेब्रुअरीहरूमा चाहिँ फुलहरूको कोपिलाहरू लागेर चाहिँ मार्च अप्रेलहरूसम्म बस्छ त्यो फुल चाहिँ।
0: हजुर।
1: निकै लामै बस्छ।
0: यो पनि एउटा सिजनलमै आयो है?
1: सिजनलमै आयो।
0: हजुर हजुर। जस्तो यहाँले अघि गोदावरीको पनि कुरा गर्नुहुँदै थियो,
1: गोदावरी चाहिँ अहिले हामीले भर्खर लगाएको छौँ, अब यो चाहिँ नोभेम्बर डिसेम्बरसम्म बस्छ अब अहिले रोपेको चाहिँ।
0: अच्छा।
1: डिसेम्बरमा चाहिँ राम्रो हुन्छ।
0: यो अब जति यहाँले फुलहरू यो फुल खेतीहरू गर्नुहुँदैछ, यो चाहिँ यहाँ एक्लै खटिनुहुन्छ कि जस्तो कोही घरको सदस्यहरू खटिनुहुन्छ कि कोही?
1: यसमा चाहिँ मेरो श्रीमानले बेसी हेल्प गर्नुहुन्छ।
0: अच्छा। हजुर हजुर।
1: उहाँ अब रिटायरमेन्ट घरमै बस्नुभएको, अलिकति अब हात खुट्टाको प्रब्लम, एकपट्टि प्यारलाइस भएकोले त्यति साह्रो हात खुट्टा लाग्नु लाग्दैन, त्यसले गर्दा त्यही फुलको यताउता रेखदेख गर्नु उहाँले हेल्प गर्नुहुन्छ।
0: हजुर हजुर। मतलब मार्केटिङहरू यता त्यता गर्ने कामहरू चाहिँ सबै
1: म आफै गर्छु त्यो चाहिँ।
0: हजुर हजुर
1: हजुर।
0: जस्तो डिमान्डहरू चाहिँ तपाईँको घरमै आउँछ कि?
1: डिमान्ड घर बाटो छेउको घर भएकोले गर्दा त्यसरी यसरी राखेकोले गर्दा गाडीकोहरूले आउनेहरूले पनि किनेर लानुहुन्छ, अन्त चिनजानहरू मेरो मान्छेहरूलाई चाहिँ अब आजकल त त्यही हो फोनहरूद्वारा हुन्छ, फुल लगाएपछि यस्तो अब तपाईँकोमा छ भने भन्छ, मेरोमा यस्तो छ साथीहरू आऊ भने उहाँले पनि आएर लानुहुन्छ त्यस्तो प्रकारले। अन्त बजारमा चाहिँ लियो भने चाहिँ मैले हप्तै पछि ल्याउँदाखेरि पनि बिक्री राम्रै हुन्छ।
0: बजारमा ल्याउँदा चाहिँ कुन यो स्टिकवाला नै ल्याउनुहुन्छ कि तपाईँले? त्यो
1: फुल लागेकोहरू ल्याउँछु एक समयमा, स्टिकहरू मात्र भन्दाखेरि बिरुवा भइगएको 4-5 इन्चको बिरुवा ल्याउँछु, त्यहाँदेखि चाहिँ कोपिलाहरू लागेको र अलिकति फुलेकोहरू हो त्यस्तोहरू ल्याउँछु।
0: अब बेच्दाखेरि चाहिँ पटको कसरी बेच्नुहुन्छ?
1: 700, अन्त अलिक अब घटाएर दियो भने 500, कम्ती भनेको चाहिँ अब 2-3 लानेर चाहिँ 250 गरेर पनि दिन्छु, के ल्यान्छु पनि, नभए तपाईँको 6-7-5 हो त्यस्तो प्रकारले बेच्छु।
0: यो बाहेक अरू चाहिँ के छ फुल, कि अरू भेराइटी चाहिँ?
1: अरू भेराइटी चाहिँ मेरोमा फुल चाहिँ के छ भने रोसहरू पनि अलिअलि लाउँछु, अन्त विशेष सकुलेनहरू क्या त्यस्तोहरू पनि छ। इन्डोर प्लान्ट चाहिँ यस्तो रहेछ नि त, हामीले बाहिर राखेर पानीहरू लगायौँ, पानीले पनि भेट्यो के गर्ने, त्यसको कलर अर्को हुन्छ, इन्डोरै राखेर त्यसलाई राम्रो खालको उयो अब रेखदेख पुग्यो भने चाहिँ अब त्यो यस्तो राम्रो हुन्छ कि अब हेर्दाखेरि पनि प्लास्टिक जस्तो देख्ने हो त्यस्तो खालकोहरू हुन्छ त्यो इन्डोर प्लान्टहरू चाहिँ। त्यसको पनि भेराइटीको मैले अब यहाँ नाम उयो गर्नु चाहिँ सकिनँ किनभने थुप्रो छ, लेखेर राखेको पनि त्यो मुखभर पनि कहीँ उयो गरेर आएको छैन, त्यसले गर्दा चाहिँ त्यो थुप्रो छ मेरोमा, त्यो पनि 150-200 हो त्यस्तो प्रकारले बेच्छु। सानो सानो अब धेरै सानो बेच्यो भने 50 त्यहाँदेखि उम्बै 100 उम्बहरू हुन जान्छ।
0: अब अहिले त यो सोसियल मिडियाको जमाना छ होइन, अनलाइन मार्केटिङहरू त्यस्तोहरू पनि गर्ने गर्नुभएको छ?
1: अनलाइन मार्केटिङ चाहिँ त्यस्तो त गरेको छुइनँ, त्यही अब फोनमा त्यसरी वाट्सएपतिर पठायो त्यति मात्रै गर्दैछु, अनलाइन मार्केटिङ चाहिँ अहिले गरेको छु।
0: हजुर हजुर। जस्तो सोसियल मिडिया फेसबुकतिर हालेर
1: अब त्यस्तो चाहिँ अब बिस्तारै सोच्दैछु त्यही गर्नु पर्यो भनेर।
0: हजुर हजुर। अहिले त किनभने अब सोसियल मिडियाको जमानाले गर्दा होइन सबैले अब घरमा बसी बसी देखिहाल्छन्, डिमान्ड पनि त्यसरी आउन सक्छ। यहाँले त बजार लानु पर्दा नाम्ची लानु पर्यो होइन, अब गान्तोक ल्याउनुहुन्छ, यो बाहेक बाहिरतिर पनि सप्लाई दिनुहुँदैछ कि अहिले?
1: अहिले त्यो बाहिर चाहिँ अब दिएको छुइनँ, बिस्तारी चाहिँ अब अलिकति त्यो सपोर्ट त लोनबाट त फाइनेन्सको कुरा आउँछ, जे कुरो सेट बनाऊ भने जग्गा बनाऊ भने त मान्छे लाउनु पऱ्यो, पैसाको कुरा सबै कुरा फाइनेन्सको कुरा आउँछ, त्यो अलिकति अब कम्ती आफ्नो आर्थिक चाहिँ भएको कारणले गर्दा अब त्यसलाई बढाएर लान्छ सकिँदैन। अब लोनहरू अब हुनु गभर्मेन्टले पनि अहिले धेरै त्यस्तोहरूलाई लोनहरू दिने उयो गर्छन्, तर त्यसको जग्गाहरू र लाइन चाहिँ अलिकति प्रक्रिया याद नभएर होला, त्यसको प्रोसेसहरू गऱ्यो भने हामीले सायद लोन लिएर पनि धेरै अब त्यसलाई बढाएर लानु सक्छौँ, अन्त यसमा सब्सिडी हामीले लोनहरू सायद पाउन सक्छौँ होला, तर त्यस चाहिँ हामीले अलिकति अब सिधा भन्नुपर्दा चाहिँ सिधा त्यसको लाइन याद नभएर अलिकति त्यो चाहिँ अब याद भयो भने चाहिँ अब समयमा म गर्नेछु।
0: किन भन्दा अब तपाईँले अब होइन 5 वर्षसम्म अवधिसम्म आउँदाखेरि त तपाईँलाई अब धेरै अनुभव भइसकेको छ होइन, फुलहरूको बारेमा कुन फुल रोप्दाखेरि कुन सिजनमा कस्तो फुल हुन्छ त्यसलाई कसरी रोप्नुपर्ने त्यसले गर्दाखेरि तपाईँले होइन यसलाई अब बढाएर लाँदा पनि अब त्यो रिस्क लिनु परेन है?
1: हजुर।
0: जस्तो विशेष अब यो फुललाई यहाँले मल पानीको त कुरा गरिहाल्नु है, जस्तो रोगहरू चाहिँ कस्तो कस्तो
1: रोग चाहिँ एउटा यिनीहरूलाई त यो फङ्गलै होला हो, त्यो फङ्गल अब केही त्यस्तो किरा टिटानसहरू नै लाग्छ विशेष त, अन्त के अब त्यस्तै त्यो मलहरूमा पानी के मिलेन, जरा कुनै त्यो अर्कै खालको एउटा जरा कुहेर

0: भन्दा माथि बोटहरू राम्रो हुँदैन, त्यस्तो हुन्छ। त्यो पनि अब हामीले डिपार्टमेन्टहरूलाई यस्तो अलिकति कुराहरू गरेर लिएर रेखदेख गऱ्यौँ भने त्यसमा पनि समाधान हुनसक्छ। त्यस्तोहरू खालको रोगहरू चाहिँ आउँछ हौ आयो भने फुलमा चाहिँ।
1: अहिले चाहिँ अब यसको रोगको निवारण चाहिँ कसरी गर्नुहुँदैछ?
0: रोगको निवारण त यसको चाहिँ अब हामीले हेर्नु पर्दाखेरि चाहिँ कति चाहिँ अब यसलाई हेल्दी बनाउनुको लागि पनि लाउने एउटा अब आफै बनाउँछौँ त्यसलाई हेल्दी बनाउनुको लागि चाहिँ। अब जस्तै गुँडहरू पिनाहरूको पानीहरू बनाएर लाउँदा पनि हेल्दी हुन्छ, त्यस्तोहरू लगाउँछौँ। गाईको अब अलिकति पिसाबहरू लगायो मिलाएर त्यसको क्वान्टिटी मिलाएर 15 दिन बाद राखेर लगाउँछौँ। अन्त यो रोगहरूमा पनि त्यसको बनाउने त हामीले ट्रेनिङहरू त गरेको थियौँ कि, यो थुप्रो कुरो छ नि त्यो जस्तै खेती किसान जस्तै सब्जीहरूतिर लगाउँदा जस्तै त्यो फुलहरूमा पनि लगाउने हुन्छ बनायो भने त। तर त्यो पनि बनाएर लगाएर त पाखाबाट उयो गरिरहनु पर्दैन, आफै बनाएर लगाउनु पनि सक्छौँ। तर त्यो चाहिँ अहिले लगाएको छुइनँ मैले चाहिँ अब चाहिँ लगाउँ त्यो, किनभने कति चाहिँ अब हामी डिपार्टमेन्टलाई सोधेर के गर्नुपर्छ यो यसलाई यस्तो यस्तो हुँदो रहेछ के लगाउनुपर्छ भने त्यस्तो जानकारी लिएर त्यहाँबाट हामीले गर्दैछौँ, आफै चाहिँ बनाउँछौँ। तर त्यो चाहिँ आफै पनि हामीले बनाएर चाहिँ सक्छौँ। अब त्यो किराहरू मार्दा अलिकति हेल्दी बनाउने त अब त्यही पिनाहरू भयो, यस्तो गुँडहरू अब गदवारीमा गुँड पिना त्यस्तो गाईको पिसाबहरू लगाएर पास गरेर त्यसको पानी लगाउँदा पनि राम्रो हुन्छ। त्यसले अब रोगहरू लाग्नु नदिने पनि त्योबाट पनि हुन्छ। रोग आइसक्यो भएर मार्ने गरेपछि अब किरा मार्ने गरे भने फुल पनि मर्ने भएर डर हुन्छ है, त्यसले गर्दा चाहिँ अलिकति अब
1: भगाउने
0: खालकोहरू मात्रै बनायो भने चाहिँ हुन्छ।
1: जस्तो नि अब यो सेट बनाउँदाखेरि तपाईँले अहिले चाहिँ कस्तो पाराले बनाउनु भएको छ सेट?
0: त्यो भुइँ एक सेट त त्यहाँदेखि उँभो ताला ताला बनाएर माथि चाहिँ प्लास्टिकहरू लगाएर बनाएको छौँ, त्यस्तो खालको बनाएको छौँ अहिले चाहिँ, वरिपरि एग्रो नेटहरूले बारेर।
1: यहाँहरूको अब गाउँमा अरूले पनि गर्नुहुँदैछ कि यहाँको देखेर कि अहिले यहाँ मात्रै हुनुहुन्छ कि
0: होइन फुल खेती गर्ने? माथि एकजना मेरै भाइले पनि गर्छ, उयो मिका लेप्चाले, उहाँले पनि गदरीहरू, तर आफ्नो व्यवसाय फाल्टै काम गर्छ पनि उहाँले पार्ट टाइम जस्तोमा चाहिँ, अब आफूलाई रुचि हुनेले नभए त बस्नेले त त्यो काम सकेर त्यति बस्छ, तर उहाँले सानो अलिकति समय पायो भने त्यही फुलमा ध्यान दिएर उहाँले पनि राम्रो उयो गर्नुहुन्छ। गदरीको चाहिँ धेरै गदरी यो अर्किडहरू उहाँले लगाएको, गदरीको निकै भेराइटी लगाएर निकै रोप्नुहुन्छ उहाँले। राम्रो आनन्द हुन्छ नि, फुलबारीमा गयो यसो हेऱ्यो, अब राम्रो फुलिदियो भने बोट सप्रेर आयो भने त्यसै आफूलाई खुसी लाग्छ हौ, त्यस्तो हुन्छ। कतिजना देख्नेहरूलाई पनि अब राम्रो भएछ, उनीहरू पनि आएर यसो हेरेर खुसी हुन्छ, यस्तो राम्रो भएछ भनेर भन्छ नि, त्यस्तो फुलहरू देखेर राम्रोसँगले फुलाएछ भन्छ, रमाउँछ, उनीहरू पनि खुसी हुन्छ।
1: हजुर हो नि श्रोता, यो कुराकानीको सिलसिलालाई हामी अगाडि बढाउने नै छौँ। तबसम्मको लागि आउँ एकैछिन मनोरञ्जन गरौँ एउटा लोकगीत सुनेर।

0: जस्तो यहाँले भविष्यमा नि फुलखेतीलाई लिएर चाहिँ कस्तो कस्तो योजनाहरू सोच्नु भएको छ? अब यहाँले एक त भनिहाल्नुभयो अझै बढाएर लाने, अरू योजनाहरू चाहिँ कस्तो कस्तो सोच्नु भएको छ?
1: अरू त मैले अब सोच्दा चाहिँ हाम्रो अलिकति जमिन पनि माथि लेक लेकमा छ, अन्त त्यहाँनिर अब फाइनेन्सियल कुरोको कुरा आउँछ सबैभन्दा। फाइनेन्सियल कुरो कहीँबाट अब सपोर्ट अब पछि गभर्मेन्टबाट त्यस्तै लोनकै कुरा त आउँछ होला। त्यो भइदियो भने चाहिँ लेकमा पनि हाम्रो जमिन छ कि, त्यहाँनिर पनि बनाउनु सक्यौँ भने चाहिँ त्यहाँनिर चाहिँ अर्किड र बेगुनियाहरू एन्थ्रोनियमहरू एकदमै राम्रो हुन्छ त्यो जग्गा। त्यो जग्गा सुट गर्ने जग्गा छ, बनाउने चाहिँ सोचेको छौँ भविष्यमा। त्यहाँ त ठुलो हाम्रो जग्गा छ कि त्यसले
0: गर्दा
1: हजुर
0: फुलले कतिको फाइदा हुनेछ अथवा कतिको यसले मतलब हुन्छ नि अगाडि व्यवसायलाई राम्रो बनाएर लाने रहेछ भन्ने कुरा त
1: हजुर हजुर। त्यो
0: जस्तो यो फुल खेती सँगसँगै यहाँले अब अरू के गर्नुहुँदैछ? अरू चाहिँ
1: अरू त अब किचन गार्डनहरू सब्जी किनी खानु नपर्ने आफै लाउँछौँ हामीले अब सानोतिनो, किनभनेदेखि अब अर्ग्यानिकहरू नै अब बाहिरबाट किनेर लिएर खानुभन्दा चाहिँ अब घरमै त्यही सब्जी त्यस्तो अलि लगाएको सब्जीहरू पनि बिक्री हुन्छ। अब बेसी खाइ नसक्ने छौँ हामी, बिक्री पनि गर्छौँ। सब्जीहरूमा चाहिँ त्यही अब बोडाहरू गाजरहरू बिटहरू लगायो समयमा, अन्त कोपीहरू त्यस्तोहरू लगाउँछौँ। अहिले बोडाको सिजनबाट बोडाहरू लगाएर हिजो अस्तिसम्म मेरो गाजर बिटहरू थियो, अलिअलि त छ तर अब त्यो चाहिँ बिक्रीहरू अहिले चाहिँ घरमै खाने मात्रै छ।
0: मेन त अब सब्जी भयो होइन, दालहरू हुन्छ, यो सँगसँगै अब यहाँले अब पशुपालनमा चाहिँ के पाल्नु भएको छ कि?
1: पशुपालन त पहिला गाईहरू धेरै पालेको थियो, तर अब अहिले घरमा हामी अब के अरे नानी पनि छ एउटा, तर नानीहरूले अब त्यस्तो कतिवटा कुरा गर्नु अब पारा त ल्याउँछ तर पनि अब हाम्रै मन यस्तो हुन्छ अलिक गर्दा ल्या के पो गरिपठाउँछ भन्ने डरले गर्दा। बाख्रा चाहिँ पालेको छौँ, खसी छ मेरो चार पाँचवटा।
0: ए हजुर हजुर।
1: अन्त मलहरू पनि अलिअलि यसो खेतीपातीमा लाउँछ राम्रो भनेर चाहिँ त्यति गर्दा पालेको छौँ। खसी छ, बाख्रा माउ त्यस्तोहरू चाहिँ पालेको छौँ।
0: अघि भन्नुहुँदै जस्तो फुलमा पनि मिसाएर लाउनुहुन्छ भन्नुभयो,
1: हजुर हजुर।
0: त्यसमा पनि गाईको मलहरू मिसाएर,
1: गाईको मलहरू हामी फाल्टै जग्गाबाट लिएर, अहिले गाई चाहिँ मेरो पनि छैन, पहिला त गाई तिन चारवटा थियो, गाई चाहिँ अहिले मासेको छौँ। त्यस्तै अलिकति घरमा मान्छे नभएको कारणले फाल्टो मान्छे राखेर पनि अहिलेको जमानामा अब साह्रै पर्छ हामीलाई हो, त्यसले गर्दा चाहिँ फेरि मान्छे पनि पाउँदैन कति। गाई चाहिँ अहिले हामीले सबै मासेको छौँ, नभए तिन चारवटा गाई थियो दुनो गाईहरू, त्यसलाई चाहिँ हटाएर चाहिँ अहिले बाख्रा मात्रै छ। सुँगुर पाल्थ्यौँ पहिला, सुँगुर पनि अहिले छोडेँ। सुँगुर पनि के भयो भन्दा त सुँगुर मैले धेरै पालेको थिएँ, अब माउहरू पालेको थिएँ, अब एउटै माउले बच्चा 14 अब 15 दिने, एउटाले 9 10 कम्ती भनेको 9 दिने, त्यहाँ 10 उम्पै दिन्थ्यो। त्यति बेला चाहिँ एकताल चाहिँ अब यो बच्चाहरू बिक्री नहुने सडकमा गएर गाडी जाम गरिदिएर हिँडिदिएर

0: तीमाथि फेरि पानीको धाराहरू छ त्यहाँ गएर उखालेर गर्छ हो, त्यसले गर्दा चाहिँ त्यो चाहिँ मैले हटाएँ। अहिले सुँगुर पनि छैन, अलिक उयो पनि भयो के अरे घाटा भयो, किनभनेदेखि अब बच्चाहरू बिक्री भएन भने घाटा दियो, कतिजनालाई दिएको अहिले पनि पैसा दिएन, त्यस्तो भएर चाहिँ अलिक मैले त्यसलाई चाहिँ हटाएको छु अहिले।
1: आफूले व्यवसाय गरे तर बिक्दैन भने
0: हजुर हजुर त्यही त,
1: त्यही कारण अब कहिले काहीँ तपाईँले फुल खेतीलाई नै अब अगाडि बढाउने पनि सोचिरहनु भएको छ है।
0: हजुर,
1: जस्तो यो सँगसँगै यहाँ अब जस्तो यहाँ एसएचजीहरूतिर पनि सङ्लग्न हुनुहुन्छ
0: अहिले गाउँमा एसएचजीहरू त हाम्रो जिपियुमा सोरक स्याम्पानी जिपियुमा चाहिँ 33 छ एसएचजी।
1: ए हजुर हजुर,
0: 33 एसएचजीमा एउटा एसएचजी ग्रुपमा 10 हुन्छ।
1: हजुर हजुर,
0: 10 गर्दा 33 330 त आमाहरू छन्, अन्त उहाँहरूले अब कतिजनाले अलिअलि फुल गर्छ, नभए प्रायः प्रायः चाहिँ त्यस्तै पिक्कलहरू बनाउने, अन्त कतिवटा अब त्यस्तो अहिले हाम्रो सोरक स्याम्पानी अलिक ड्राई एरिया भएकोले गर्दा चाहिँ विशेषै हल्दी हो त्यो अर्ग्यानिक हौ त्यस्तोको उयो गर्छ। त्यहाँ मेसिनहरू पनि अलिक गभर्मेन्टले दिएको छ, तिनीहरू हर्दी पिसेर फापरहरू लिएर पिसेर त्यसको पिठो बनायो, रोटीहरू बनाएर त्यस्तो प्रकारले पनि एसएचजीले बेच्दैछ अहिले।
1: हजुर, जस्तो यहाँको ग्रुपले चाहिँ कस्तो के एक्टिभिटी,
0: मेरो ग्रुपले चाहिँ एकजनाले चाहिँ ह्यान्डलुमको काम गरेर यस्तो बुन्ने तानहरू उयो गरेर एकदम त्यो प्योर कटनको यस्तो फेस टावलहरूदेखि लिएर यस्तो मेखलाहरू के केहरू बुन्नु हुँदैछ हो, 3 छ हाम्रो ग्रुपकोले चाहिँ। त्यहाँदेखि अर्को एकजना मेम्बरले चाहिँ त्यसरी नै यस्तो हनीकमदेखि लिएर खाप्जे जेरोहरू के केहरू बनाएर पनि अब व्यवसाय गर्छ।
1: हजुर हजुर,
0: किनभने पहिला त केटा र केटीमा अहिले छोरा मान्छे बाहेक छोरी मान्छे अलिक कम्ती के गर्ने भन्ने हुन्थ्यो, तर अहिले त्यस्तो छैन, नभएको कारण त आफ्नो घरको बाउ त कुनै व्यवसाय गर्दछ नि आमाले पनि केही गर्यो भने उहाँलाई पनि टेवा पुग्ने कतै हिँडेर जानु पऱ्यो भने, अब नभए त अब आफ्नो श्रीमानलाई नै है गाडी भाडा पनि पर्खिनु पऱ्यो, तर आफ्नोमै अब छ भने त व्यवसाय गर्छ भने कतै जानु पऱ्यो भने अब साथीभाइको पनि कोही बेला के हुन्छ त्यति जानु पऱ्यो, ठक्क आफ्नो पैसा नै आफ्नो श्रीमानलाई माग्नु चाहिँ पर्दैन, आफैले अब गर्दैछ गर्छ हाम्रो आमाहरू चाहिँ त्यस्तो छ।
1: हजुर हजुर, पनि किन भन्दा एकअर्कालाई सहायता गराएर भयो भने सजिलो
0: हुन्छ।
1: फेरि अहिले हेऱ्यो भने अब नारी पहिला हेरी निकै सक्षम हुनुहुन्छ,
0: क्षेत्रमा
1: अगाडि बढिरहनु भएको छ, जुन यो स्वयं सहायता समूहबाट पनि विभिन्न प्रकारको ट्रेनिङहरू पाएर आफ्नो आफ्नो पाराले उहाँले उद्यम गरेर होइन अगाडि बढाएर लगिरहनु भएको छ। जस्तो यहाँले एसएचजीमा लागिकन होइन केही ट्रेनिङहरू त्यस्तो केही पाउनु भयो?
0: ट्रेनिङ त हाम्रो त अहिले त जहिले तहिले ट्रेनिङ हुन्छ, अहिले यस्तो खालको ट्रेनिङ हुँदैछ हुन्छ कि हाम्रो एसएचजीमा पनि, म एउटा सोरक स्याम्पानी एसएचजी फेडरेसनको प्रेसिडेन्ट हो, त्यो कारणले गर्दा म आफै एउटा डब्लुआरपी पनि हो, अब मै प्रेसिडेन्ट छु, मै डब्लुआरपी चाहिँ किन भएको भन्दाखेरि अब मान्छेले अहिले कतिजनाले सक्दिनँ भन्छ नि गर्नु, सक्दिनँ भन्छ, अलिक पढि लेखेकोले भने म भ्याउँदिनँ सक्दिनँ भन्ने कुरा हुन्छ, सबै कुरोले जानेर आएको त हुँदैन, सिक्नुपर्ने कुरा हुन्छ, अन्त त्यो लोकोस भन्ने अहिले त एउटा एप छ त्यसमै सबै कुरो के अरे हाल्नुपर्छ, हिसाब किताबदेखि लिएर टाकटुक त्यहाँ हाल्नुहोस्, पहिला त लेखेर हुन्थ्यो, अब सबै ट्रान्जेक्सनदेखि लिएर लोन लेजर सबै त्यसरी हातले लेखेर बनाउँथ्यो, तर अहिले चाहिँ अब एउटा एपमा हालिसकेपछि चाहिँ त्यो चाहिँ एकुरेट हाल्नु पर्यो भने केही हिसाबको कुरा हो, तलमाथि केही भयो भने चाहिँ अब अप्ठ्यारो हुन्छ, त्यसको पनि ट्रेनिङहरू गरेर भर्खर गर्दैछौँ हामीले गर्दैछौँ। अन्त अब मेरो एसएचजीमा यस्तो छ, कतिजना 2-3 आमा त निकै एज बार भएकोहरू छ, अब निकै एज पुगेकोहरू, तर उहाँहरूले पनि हौसला अब दिन्छ, उहाँहरूले एकदम तिमीहरूले गर्नुपर्छ गर भनेर अब भन्नुहुन्छ, नभए हामी त सक्दैन तिमीले पनि के गर्छौ भन्ने त्यस्तो चाहिँ छैन, त्यस्तो आमाहरू छ हाम्रो 2 चाहिँ।
1: हजुर हजुर, पनि अहिले अब एसएचजी एसएचजी फेडरेसनबाट यसरी बहुतै कामहरू भइरहेको छ होइन, अब हामीले अब देख्नुमा आउँछ सुन्नुमा आउँछ, र यहाँले अब एज अ उद्यमी नारी मतलब पनि हुनुहुन्छ होइन, एउटा प्रगतिशील नारी, त्यसको साथसाथै यहाँ एसएचजी फेडरेसनको प्रेसिडेन्ट डब्लुआरपी पनि भन्नुभयो, अब यहाँले आफ्नो जिम्मेवारी होइन त्यहाँ पनि ग्रुपलाई पनि निभाउनु पर्ने हुन्छ र एसएचजी फेडरेसनको अब प्रेसिडेन्ट भएको नाताले चाहिँ यहाँले यहाँको जिम्मेवारी चाहिँ कस्तो के हुन्छ?
0: जिम्मेवारी त यहाँ भन्नुपर्दा त अब ठुलो छ जिम्मेवारी, अब हामी त सिकेर चलाएको त 14 दियो यता, अब कति वर्ष भइसक्यो, मान्छे त सिकेर पनि कहिले सिकिसक्दैन रहेछौँ, अब अहिलेसम्म सिक्दै नै छौँ, कतिबेर सिक्दैछौँ, अब अहिले हामीदेखि पछिको धेरै पढेको बहिनीहरू छ, दिदीहरू बहिनीहरू छ, तर उहाँहरू चाहिँ अब धेरै पढेकोले पनि हो कि न केले हो, काम गर्न अलिक गाह्रो मान्छ के, अब हिसाबहरू गर्नु लेखापढी गर्नु ए यस्तो के भनेर अलिक साह्रो मान्छ उनीहरूले गर्नु मान्दैन, अन्त हामी नै फेरि उहिलेको मान्छेले सिधा कुरा भन्दा चाहिँ कि जानेको हुनु पऱ्यो धेरै कि चाहिँ एउटै नजान्ने हुनु चाहिँ राम्रो, हामी चाहिँ 20 पऱ्यौँ कि त्यो 20 चाहिँ धेरै साह्रो पर्छ, कतिवटा कुरा अब सामना गर्नुपर्छ, तर पनि सामना गर्दै अब आउँदैछौँ हामीलाई, अब त्यो बानी भइसक्यो, सिधै कुरा भन्दा बानी भइसक्यो के जस्तो लाग्दैन।
1: गर्दा गर्दै आफूले अब
0: आफूलाई नभए त कोही त अलिकति त्यस्तो भइसकेपछि त हरेस खाइहाल्ने रहेछ नि त, तर हामी चाहिँ हरेस चाहिँ खाँदैनौँ।
1: हजुर हजुर, त्यही नै हो नि त अब एउटा अगाडि बढ्नेको लक्ष्य भन्नु न, आफूलाई जहिले पनि कोसिस निरन्तरता अगाडि दिइरहेर होइन त्यसै बढ्न सकिन्छ। र यहाँलाई अब सोध्नुपर्ने कुरा त अझै धेरै थियो होइन, अब हामी कार्यक्रम हुने लगभग अन्त्य अन्त्यतिर आइपुगेका छौँ, त्यसै गर्दाखेरि अन्त्यमा अब जति पनि रेडियो सुनिरहनु भएको श्रोतावर्गहरू हुनुहुन्छ होइन, नारी कृषकहरू हुनुहुन्छ, उहाँलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ?
0: उहाँलाई म यति भन्न चाहन्छु, अब हामीले जुनै काम पनि गर्दै लाँदाखेरि त्यही त धेरै उता चढाउको कुरा त आउँछ, तर हामी चाहिँ हिम्मत चाहिँ हार्नु हुँदैन, हिम्मत चाहिँ हार्नु हुँदैन। आफूले अब त्यसमा हिम्मत हार्यो भने त अब हामी सक्छौँ भनेको चाहिँ सकिन्छ नि त, अब त्यो हिम्मत हारे त सकिँदो गयो भन्ने कुरा जस्तो हुन्छ। त्यसले गर्दा हिम्मत हार्नु हुँदैन, हामीले जुनै कुरा पनि गर्दै लाँदाखेरि त्यसको अब गन्तव्यमा पुग्नुको लागि त हामी कोसिसै गर्नुपर्छ नि। अब कति उतार चढाउको कुरा त आउँछ, तर पनि अब सबैजनाले चाहिँ अब त्यसको लागि चाहिँ आफै अब सबै कुरामा अब सक्षम हुनुपर्छ भन्ने कुरा चाहिँ यसरी आउँछ कि कसैले मिलाएर तिमीलाई सक्षम बनाउँछु यस्तो गर्छु भन्दैन, त्यो चाहिँ आफ्नो मनबाट पनि आएको हुनुपर्छ। र त्यस्तो भयो भने चाहिँ सबैले केही अब गर्नु सक्छौँ, सक्दैन भन्ने कुरा चाहिँ केही असम्भव चाहिँ छैन, गर्नु सक्छौँ हामी एउटा मान्छे भएको कारणले। हामीलाई अब ईश्वरले नै आफ्नो स्वरूपमा बनाउनु भएको त्यो कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यस्तो कुराहरूमा चाहिँ हामी त्यही त भने सक्षम हुनुको लागि चाहिँ त्यही त कसैले तिमीलाई सक्षम पार्छु पार्छु भन्दा त हुँदैन, हामी आफै नै कोसिस गर्नु। हामी कुनै कुरामा ए मैले यस्तो गरेँ यो भएन तर म गर्दिनँ भन्ने चाहिँ नि हिम्मत चाहिँ हार्नु हुँदैन। त्यो कारणले चाहिँ सबैजनालाई अब यति नै भन्न चाहन्छु, सबैजना अब नारीहरू हुनुहुन्छ है, अब म जस्तो दिदीबहिनी त कति छ उहाँहरू अब कतिले मभन्दा धेरै धेरै जानेर कति कति गर्नुहुँदैछ, तर नगर्नेहरूले पनि सुन्नु भयो भने अब यस्तो कुराहरूबाट उहाँहरूले पनि अलिकति आफ्नो हौसलाहरू बढाओस् भन्ने उहाँहरूलाई पनि शुभकामना दिन चाहन्छु।
1: एकदमै धन्यवाद हजुर, यहाँले एकदमै महत्त्वपूर्ण कुरा राखिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त यहाँको व्यस्तताको समय
2: समाचार रक्षा राईबाट सुन्नुहोस्।

मुख्यमन्त्री प्रेम सिंह तामाङले आज चानमारी स्थित डेन्जोङ दुत्जोम थर्सोम फाक्पाजोम गुम्पाको उद्घाटन गर्नुभयो। यस कार्यक्रममा परम पूजनीय ख्याप्से टिङ्के गुङजाङ रिम्पोछेको गरिमामय उपस्थिति रहेको थियो। यस गुम्पाले तिब्बती बौद्ध धर्मको निङ्मा सम्प्रदाय अन्तर्गतको दुत्जोम परम्पराको एक महत्वपूर्ण साधना थर्सोम नाक्मो साधनाको अभ्यास र संरक्षणमा समर्पित आध्यात्मिक अभ्यास भक्तिभाव र बौद्ध सम्पदाको संरक्षण गर्ने केन्द्रका रूपमा सेवा पुर्याउने छ। मुख्यमन्त्रीले साधकहरूको समुदाय विस्तार भइरहेको देख्दा खुशी लाग्नुका साथै उनीहरूको निरन्तर निष्ठा तथा गुरु शिष्य परम्पराले आशीर्वादले यो गुम्पा अझ फस्टाउँदै जाने र आगामी वर्षहरूमा हजारौं अनुयायीहरूलाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो। मनसुनको भारी वर्षाका कारण आएको बाढी र पटक पटकको पहिरोले पश्चिम सिक्किमको रिम्बी गाउँमा कम्तीमा 32 घर र 4 सरकारी आवासमा क्षति पुगेको छ। सिक्किम विपद राहत आयुक्तका अनुसार प्रभावित बासिन्दाहरूलाई ग्राम प्रशासन केन्द्रमा सारिएको छ भने हाल 107 राहत शिविरमा आश्रय लिइरहेका छन्। मनसुनपछि पहिरो र त्यसका कारणहरूको अध्ययन गर्न भूवैज्ञानिक सर्वेक्षण गरिनेछ। पूर्ण रूपमा क्षति भएका परिवारले 1,30,000 रुपियाँ प्राप्त गर्नेछन् भने अन्य क्षतिपूर्ति तोकिएको मापदण्ड अनुसार उपलब्ध गराइनेछ। सिक्किम आवास योजना अन्तर्गत जमिन गुमाएका परिवारलाई जमिन र घर उपलब्ध गराइनेछ भने जमिन सुरक्षित रहेका परिवारलाई घर निर्माणमा सहयोग प्रदान गरिनेछ। भारतीय जनता पार्टी सिक्किमका प्रदेश अध्यक्ष डीआर थापाको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलले आज गेजिङ जिल्लाको रिम्बी तिम्रोङ स्थित पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्यो। प्रतिनिधि मण्डलले राहतका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गर्नुका साथै क्षति र स्थलगत अवस्थाबारे बुझ्न पञ्चायत प्रतिनिधिहरूसँग छलफल गर्यो। प्रदेश अध्यक्ष श्री थापाले प्रभावित परिवारहरूलाई भाजपा सिक्किमको टोलीले सम्भव भएसम्मको सहयोग जारी राख्ने आश्वासन दिनुभयो। लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले आज राष्ट्रिय राजधानीमा आयोजित विकसित भारत शिक्षा अधिष्ठान विधेयक 2025 सम्बन्धी संयुक्त संसदीय समितिको उद्घाटन तथा अन्तर्क्रिया सत्रमा सहभागिता जनाउनुभयो। यस उच्चस्तरीय बैठकमा समितिका सदस्यहरूका साथै सिक्किम लगायत विभिन्न राज्य सरकारका उच्च शिक्षा विभागका प्रमुख प्रतिनिधिहरू तथा प्रतिष्ठित शैक्षिक एवं प्रशासनिक संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति

थियो। सांसद डाक्टर सुब्बाले उक्त सत्रमा समावेशी नीति निर्माणको महत्वमाथि जोड दिनुभयो। उहाँले सिक्किम जस्ता पहाडी राज्यहरूका शिक्षा विभागहरूसँग गरिने परामर्शले राष्ट्रिय शैक्षिक सुधारहरूलाई अनुकूलनीय, समतामूलक र उच्च शिक्षाको क्षेत्रमा क्षेत्रीय प्राथमिकताहरूप्रति संवेदनशील बनाउन सुनिश्चित गर्ने कुरा उल्लेख गर्नुभयो। संयुक्त संसदीय समितिले विधेयक सम्बन्धी आफ्ना सिफारिसहरूलाई अन्तिम रूप दिनुअघि विभिन्न क्षेत्रका सरोकारवालाहरूसँगको परामर्श प्रक्रियालाई निरन्तरता दिनेछ। स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट प्रदर्शन गरे बापत सिक्किमको राज्य स्वास्थ्य प्राधिकरणलाई आज राष्ट्रिय स्वास्थ्य प्राधिकरणद्वारा आधिकारिक रूपमा सम्मान गरिएको छ। नयाँ दिल्लीको विज्ञान भवनमा आयोजित राष्ट्रिय आरोग्य मन्थन 2026 कार्यक्रममा सिक्किमलाई उत्कृष्ट प्रदर्शन गर्ने सानो राज्यको रूपमा प्रशंसा पत्र प्रदान गरियो। यस पुरस्कारले आयुष्मान भारत स्वास्थ्य बिमा योजना अन्तर्गत नागरिक तथा स्वास्थ्य कर्मीहरूलाई आबद्ध गराउने र विशेष गरी आयुष्मान कार्ड जारी गर्ने कार्यमा सिक्किमले गरेका सफल प्रयासहरूलाई उजागर गर्दछ। खेसे सामदोङ स्थित फलाइचा धाराको सरकारी जुनियर हाई स्कुलका तीन युवा वुसु खेलाडीहरू 26 सब जुनियर राष्ट्रिय वुसु च्याम्पियनसिप 2026 सिक्किमको प्रतिनिधित्व गर्न छनौट भएका छन्। छनौट भएका खेलाडीहरूमा शिशिर थताल, अर्णव नेपाल र समीर छेत्री रहेका छन्। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा र अब जानकारी दिइरहेको छौँ अहिलेको रहल साथै भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त विवरण अहिले 6:50 सुन्नुहुनेछ प्रादेशिक समाचार 7 साप्ताहिक पत्रोत्तर कार्यक्रम डाकपुतली 8 फिल्म सङ्गीत यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ 9:15 स्पटलाइट 9:30 विज्ञान भारती अनि 10 सङ्गीतको अखिल भारतीय कार्यक्रम भोलिको हाम्रो प्रवतकालीन अधिवेशन आरम्भ हुनेछ 36 भक्ति सङ्गीतको कार्यक्रम अर्चना 7:05 शुभ प्रभातमा बिहानी सूचनामूलक जानकारीहरूको साथमा प्रस्तुत गर्नेछौँ आधुनिक गीत सङ्गीत प्रवाह 7:35 रङ बिरङ्गीको संसार 8:30 9:30 नाटककार निर्देशक गीतकार सरोज राणाका मनका कुराहरू प्रस्तुत गर्नेछौँ 10:02 फोन इन कार्यक्रम कुरै कुरामा 11 आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बात जसको लगतै पछि मन की बातको नेपाली भाषानुवाद प्रस्तुत गर्नेछौँ यसरी नै 12:05 फर्मेसी फिल्म सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम 12:30 1:02 सदा झैँ तिब्बती कार्यक्रम 2:30 प्रस्तुत गर्नेछौँ लोक तथा आधुनिक गीत अपरान्ह 3 फिल्म सङ्गीत कार्यक्रम विश्वमा हामी 3:20 4 सामूहिक गायन अनि पाठ 4:30 बाल बगैँचा

पाँच बजेर पाँच मिनटमा कार्यक्रम सर्यगाथा, इभिनिङ मेलोडिज पाँच बजेर तिस मिनटमा, छ बजेर दस मिनटमा साप्ताहिक कार्यक्रम बोल्छ च्याबारी, जसमा दिनेश लेप्चासितको वार्तालाप, विषय रहेको छ अवकाशपछिको चिया श्रमिकको जीवन, छ बजेर पचास मिनटमा प्रादेशिक समाचार, सात बजे कार्यक्रम कथा सारथी, आठ बजे माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बातको नेपाली भाषानुवाद प्रस्तुत गर्नेछौँ। आठ बजेर तीस मिनटमा सेवा संकल्प अभियान कार्यक्रम सुन्नुहुनेछ। यसमै आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ। नौ पन्ध्रमा स्मार्ट लाइट अनि दस बजे संगीतको अखिल भारतीय कार्यक्रम सुन्दै हुनुहुन्थ्यो अहिलेको रहल। साथै भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त जानकारी

सुनोस्, मौसमको साधारण विज्ञप्ति। पश्चिम बंगाल, निम्न हिमालयाञ्चल लगायत सिक्किमका धेरै जसो स्थानहरूमा भारी वर्षा भयो। जलपाइगुडीमा 3 सेन्टिमिटर, नाम्चीमा 3 सेन्टिमिटर, दार्जिलिङमा 3 सेन्टिमिटर वर्षा रेकर्ड गरियो। आउँदो 5 दिनभित्रमा यी सबै क्षेत्रहरूमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको छ।

0: अब सुन्नुहोस् प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। मुख्यमन्त्री सुवेन्दु अधिकारीले आज पण्डित ईश्वरचन्द्र विद्यासागरलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन आगामी 27 अनि 28 सितम्बरमा दुई दिवसीय भ्रमणका निम्ति पश्चिम बङ्गाल आउनुहुनेछ। पश्चिम बङ्गाल सरकारले टिस्टा तोर्सा र दार्जीलिङ पहाड तराई अनि डुवर्स तथा अन्य पर्वतीय नदीहरूमा बारम्बार आउने बाढीका साथै पहाड़का शहरहरूको सुनियोजित विस्तारको जाँच गर्न एउटा विशेषज्ञ समिति गठन गरेको छ। तकदा क्यान्टोनमेन्टमा पहिरोको चपेटमा परेको अस्पतालको आज उच्च अधिकारीहरूको टोलीले स्थलगत निरीक्षण गरेका छन् र मिरिक महकुमाको 5 सरकारी विद्यालयका विद्यार्थीहरूले राज्य सरकारको शिक्षा विभागको निर्देशनमा तय गरेको कार्यक्रम सेवा रङ्गोली देशसँग अन्तर्गत विद्यार्थीहरूले रङ्गोली बनाएर आफ्नो कला प्रस्तुत गरेका छन्। मुख्यमन्त्री सुवेन्दु अधिकारीले आज बिहान पण्डित ईश्वरचन्द विद्यासागरलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले सामाजिक सञ्जालमा विद्यासागरलाई बंगाल पुनर्जागरणका एक प्रमुख व्यक्तित्व, एक महान शिक्षाविद र समाज सुधारकको रूपमा सम्झना गर्नुभयो। मुख्यमन्त्रीले विद्यासागरले आफ्नो वर्ण परिचय मार्फत बंगाली भाषा र शिक्षामा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। महिला शिक्षाको प्रवर्धन र विधवा पुनर्विवाहलाई समर्थन गर्ने उहाँको संघर्षले सामाजिक सुधारको इतिहासमा महत्वपूर्ण स्थान राखेको बताउनुभयो। 1856 हिन्दू विधवा पुनर्विवाह ऐनमा विद्यासागरले प्रमुख भूमिका खेलेका थिए। सुन्नुहोस्।
2: सामाजिक कुरीतिहरू विरुद्ध विद्यासागरको निडर प्रयास र वहाँको मानवीय सोचलाई स्मरण गर्दै मुख्यमन्त्री सुवेन्दु अधिकारीले भन्नुभयो, वहाँको ज्ञान, साहस र समाजप्रतिको समर्पणले अझै पनि प्रेरणा दिइरहेको छ। पण्डित ईश्वर चन्द्र विद्यासागरको जन्म 26 सेप्टेम्बर 1820 तत्कालीन पश्चिम बंगालको वीर सिंह गाउँमा भएको थियो। संस्कृत कलेजमा अध्ययन गर्दा उहाँले आफ्नो छात्रवृत्तिका लागि विद्यासागर उपाधि प्राप्त गर्नुभएको थियो। उहाँको निधन 29 जुलाई 1891 भयो। विद्यासागरले लामो समयसम्म संस्कृत कलेज कोलकातामा अध्ययन गर्नुभयो र पछि सोही महाविद्यालयका प्राचार्य बनिनुभयो। उहाँले शिक्षा प्रणालीमा सुधार गर्नुभयो र बंगाली भाषामा सरल पाठ्य पुस्तकहरूको लेखन र प्रसारमा बल दिनुभयो। सामाजिक सुधारका साथै शिक्षा र साहित्यमा उहाँको योगदानलाई पनि महत्वपूर्ण मानिन्छ। मुख्यमन्त्रीले विद्यासागरको आदर्श र मानवीय मूल्य मान्यतालाई आगामी पुस्तालाई मार्गदर्शन गर्न जारी राख्नु उहाँको जयन्तीमा साँचो श्रद्धाञ्जली हुने बताउनु भएको छ। प्रादेशिक समाचारको लागि म रोशनी छेत्री।
1: भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन आगामी 27 अनि 28 सितम्बरमा दुई दिवसीय भ्रमणका निम्ति पश्चिम बंगाल आउनुहुनेछ। आफ्नो भ्रमणको क्रममा श्री नवीनले राज्यमा संगठनात्मक कार्य गर्नुका साथै पार्टीको कोर समूहका सदस्यहरू र बंगालका वरिष्ठ नेताहरूसँग भेट गर्नुहुनेछ। स्रोतका अनुसार श्री नवीनको अध्यक्षतामा हुने कोर समूहको बैठक पार्टीको संगठनात्मक कार्य र तल्लो तहमा संगठनलाई सुदृढ पार्ने तयारीमा केन्द्रित थुनी अपेक्षा गरेको छ। मुख्यमन्त्री सुवेन्दु अधिकारीको नेतृत्वमा पश्चिम बंगाल सरकारले टिस्टा तोर्सा र दार्जीलिङ पहाड़ तराई अनि डुवर्स तथा अन्य पर्वतीय नदीहरूमा बारम्बार आउने बाढ़ी तथा पहाड़का शहरहरूको सुनियोजित विस्तारको जाँच गर्न एउटा विशेषज्ञ समिति गठन गरेको छ। दार्जीलिङका सांसद राजु विष्टले एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै यसबारे जानकारी दिनुभएको छ। सांसदले जारी गरेको विज्ञप्तिमा भनेको छ, मैले 31 अगस्त 2026 मुख्यमन्त्रीलाई हिमताल विस्फोटका कारण आउने बाढ़ी, अत्याधिक वर्षाका घटना, बादल फुटेर हुने वर्षा, पहिरो र दार्जीलिङ खरसाङ कालेबुङ अनि मिरिकका शताब्दी पुराना कम क्षमताका जर्जर ढल निकासी प्रणालीबाट उत्पन्न बढ़दो खतराबारे पत्र लेखेर ध्यानाकर्षण गराएपछि यो निर्णय आएको हो। श्री विष्टले यो पहलका लागि मुख्यमन्त्रीप्रति आभार पनि प्रकट गर्नुभएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राष्ट्रपति द्रौपदी मुर्मूले गंगा विरोधी विधेयक पुनर्विचारका लागि राज्य सरकारलाई फिर्ता गरेको रिपोर्टको खण्डन गर्नुभएको छ। उहाँले प्रस्तावित कानून हाल गृह मन्त्रालयमा विचाराधीन रहेको बताउनुभयो। मीडियाले केन्द्रीय लागू औषध विरोधी कानूनसँग मिल्दोजुल्दो हुन सक्ने प्रावधानको विरोध गर्दै राष्ट्रपतिले विधेयक फिर्ता गरेको उल्लेख गरेको छ। यद्यपि हिज अबेर साँझ राज्य सचिवालयमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्रीले भन्नुभयो, यो नक्कली समाचार हो, यसको कुनै आधार छैन। विधेयक अझै राष्ट्रपति कहाँ पुगेको छैन र छलफलको लागि गृह मन्त्रालयमा छ। विश्व पर्यटन दिवस पूर्व आज राज्य पर्यटन विभागले सिलगढ़ीमा एक कार्यक्रमको आयोजना गर्यो। शहरका विभिन्न विद्यालय र महाविद्यालयका विद्यार्थीहरूको उपस्थितिमा सिलगढ़ी महाविद्यालयको मैदानबाट एक भव्य जुलुसको आयोजना गर्यो। कार्यक्रमको क्रममा पर्यटन मन्त्री शंकर घोषले राज्यको पर्यटन क्षेत्रको विकास गर्ने धेरै योजनाहरूको विस्तृत विवरण दिनुभयो। उहाँले राज्यको पर्यटन पूर्वाधारलाई सुदृढ पार्न प्रत्येक जिल्लामा कम्तीमा एउटा पर्यटकीय गन्तव्य विकास गर्ने योजना रहेको बताउनुभयो। श्री घोषले दार्जीलिङ पहाड़का साहसिक पर्यटन प्रवर्धन गर्नुका साथै नयाँ पदयात्रा मार्गहरू चिन्हित गर्ने र त्यहाँ आवश्यक पूर्वाधार विकास गर्ने योजना रहेको पनि बताउनुभयो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। रङ्ली रङ्लियट खण्ड अन्तर्गत तग्दा क्यान्टोनमेन्टमा पहिरोको चपेटमा परेको अस्पतालको आज उच्च अधिकारीहरूको टोलीले स्थलगत निरीक्षण गरेका छन्। निरीक्षण टोलीमा डीआईजी आईजी एसपी डीएसपी रङ्ली थाना प्रभारी लगायत आरआर खण्ड विकास कार्यालयका अधिकारीहरू रहेका थिए। टोलीले अस्पताल परिसरमा पुगेर पहिरोका कारण उत्पन्न अवस्थाको संज्ञान लिएको छ। यस क्रममा अस्पतालका अधिकारीहरूसँग भेटघाट गरी पहिरोका कारण अस्पतालमा परेको प्रभाव वर्तमान अवस्था तथा सम्भावित जोखिमबारे जानकारी लिएका छन्। टोलीले अस्पताल क्षेत्रको अवस्थाबारे विस्तृत निरीक्षण गर्दै आवश्यक पहलका विषयमा समेत जानकारी संकलन गरेको बताएको छ। मिरिक महकुमाको पाँचवटा सरकारी विद्यालय मिरिक उच्चतर माध्यमिक विद्यालय, थर्बु उच्चतर माध्यमिक विद्यालय, फुवागरी उच्चतर माध्यमिक विद्यालय र रविन्द्रनाथ उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूले राज्य सरकारको शिक्षा विभागको निर्देशनमा तय गरिएको कार्यक्रम सेवा रंगोली देशसँग अन्तर्गत विद्यालयका नानीहरूले रंगोली बनाएर आफ्नो कला प्रस्तुत गरेका छन्। मिरिक खण्ड विकास कार्यालय अनि एसआईएफ स्कूलको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा मिरिक संयुक्त खण्ड विकास अधिकारी, मिरिक नगरपालिका प्रशासक लगायत विभिन्न विद्यालयका प्रधान शिक्षक शिक्षिकागण विद्यार्थीहरूको विशेष रूपमा सहभागिता रहेको थियो। मिरिक उच्चतर माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको सेवा रंगोली देशसँग कार्यक्रममा विद्यार्थीहरूले खुल्ला आकाशमुनि आफ्नो कला प्रस्तुत गर्दै विभिन्न देशभक्ति चित्रहरू अंकित गरी सजाएका थिए। खरसाङ महकुमा शासकको रूपमा 2011 ब्याचका डब्लूबीसीएस अधिकारी पेमा शेर्पाले हिजदेखि पदभार सम्हाल्नु भएको छ। खरसाङ महकुमा शासकको पदबाट आईएएस प्रिया यादवको स्थानान्तरणपछि खरसाङ महकुमा शासकको रूपमा डब्लूबीसीएस अधिकारी पेमा शेर्पाले पदभार सम्हाल्नु भएको हो। उहाँ योभन्दा अघि कालेबुङ जिल्लाको पेदोङमा जिल्ला पञ्चायत अनि ग्रामीण विकास अधिकारीको रूपमा कार्यरत हुनुहुन्थ्यो। रोहिणी स्थित सुभाष किसिङ मार्गमा आज मोटरसाइकल र चारचक्की भान एक आपसमा ठोकिँदा भीषण सड़क दुर्घटना भएको छ। दुर्घटनामा मोटरसाइकल चालक गम्भीर रूपमा घाइते भएका छन्। घटनाको जानकारी पाउनसाथ गाडीधुरा पुलिस प्रशासन, खरसाङका महकुमा कार्यालयको धाटोली, सिभिल डिफेन्स तथा

0: जनपा डिजास्टर म्यानेजमेन्ट को संयुक्त टोली तुरन्तै घटनास्थल पुगेको थियो। घाइते व्यक्तिलाई उद्धार गरी तत्कालै उपचारका लागि सिलगढी अस्पताल पठाएको जानकारी प्राप्त भएको छ। साहित्य अकादमी र गोर्खा जनपुस्तकालय खरसाङको संयुक्त आयोजनामा आज साहित्य मञ्च र लेखकसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ। यो समाचार युट्युबमा @AIRNewsKarsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार पुनः एकचोटि सुन्नुहोस्। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज पण्डित ईश्वरचन्द विद्यासागरलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन आगामी 27 अनि 28 सितम्बरमा दुई दिवसीय भ्रमणका निम्ति पश्चिम बंगाल आउनुहुनेछ। पश्चिम बंगाल सरकारले टिस्टा तोर्सा र दार्जीलिङ पहाड़ तराई अनि डुवर्स तथा अन्य पर्वतीय नदीहरूमा बारम्बार आउने बाढ़ीका साथै पहाड़का शहरहरूको सुनियोजित विस्तारको जाँच गर्न एउटा विशेषज्ञ समिति गठन गरेको छ। तकदा क्यान्टोनमेन्टमा पहिरोको चपेटमा परेको अस्पतालको आज उच्च अधिकारीहरूको टोलीले स्थलगत निरीक्षण गरेका छन् र मिरिक महकुमाको 5 सरकारी विद्यालयका विद्यार्थीहरूले राज्य सरकारको शिक्षा विभागको निर्देशनमा तय गरेको कार्यक्रम सेवा रंगोली देशसँग अन्तर्गत विद्यार्थीहरूले रंगोली बनाएर आफ्नो कला प्रस्तुत गरेका छन्। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 7:50 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
1: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौ र श्रोताहरू अब प्रस्तुत गर्न लागिरहेछौ साप्ताहिक पत्रोत्तर कार्यक्रम डाक पुतली।
2: नमस्कार छ ठुलदाई। नमस्कार
3: नमस्कार नमस्कार सुनकेशर बहिनी।
2: आज एक शब्द बाद फेरि हामी यहाँ स्टुडियोमा श्रोताहरूको थुप्रै पत्रहरू बटुलेर आइसकेका छौँ है। अबेर नगरौँ, पत्रहरू पढ्न सुरु गरौँ। श्रोताहरू पर्खाइमा बसिरहनु भएको होला।
3: हजुर पढ्न सुरु गर्नुहोस् पत्रहरू।
2: हजुर, र यो सबैभन्दा पहिलो पत्र मैले उठाए रमेश राई याम्फु थर्बु बहादुर गाउँ मिरिक दार्जिलिङबाट र उहाँले लेख्नु भएको छ सम्माननीय सञ्चालक सञ्चालिका नमस्कार। कार्यक्रम डाकुतलीमा मेरो एउटा कविता पठाइरहेको छु, सहर्ष स्वीकारी पठन गरिदिनुहुन्छ भने नम्र निवेदन टक्राउँदछु भनेर लेख्नु भएको रहेछ है। र उहाँको कविताको शीर्षक रहेको छ एक पिँढीको अन्त्य र कविता यस प्रकार छ। अहो के भयो हिज आज केही पनि देखिन्न, सधैँ खेल्ने मैदानमा मान्छे कोही छैन, सधैँ खेल्थे गोली लिग म्याच औ वान डे म्याचहरू, हुन्थे रमाइला ती दिनहरू बिर्सन्थे गलेका थाकेका पनि, भेला हुन्थ्यो तिनीहरू जाडो समयमा पनि, खेल्थे चुङ्गी खेल राति पनि बत्ती बाली, कहाँ गयो के भयो आज ती दिनहरू, तर सबै छन् अझै पनि ती गोली औ क्रिकेट खेल्ने युवाहरू, आफ्नै व्यस्ततामा छन् कोही कता कोही कता, एक पिँढीको अन्त्य भएछ यही सम्झन्छु म त। एकदमै राम्रो कविता रहेछ उहाँको।
3: रमेश राईज्यूले थर्बु बहादुर गाउँ मिरिक दार्जिलिङबाट हामीलाई हाम्रो कार्यक्रम डाकपोतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले एउटा कविता पनि पठाउनु भएको छ, त्यो कविता सुनकृष्णले पढिसक्नु भएको छ। एक पिँढीको अन्त्य भन्ने जुन शीर्षकमा लेख्नु भएको कविता छ, साँच्चै नै यो समय सान्दर्भिक कविता छ तपाईँको, अनि तपाईँले यो कवितामा के भन्न चाहनु भएको छ भन्ने जस्तो लाग्यो भन्दाखेरि, आज जुन डिजिटल संसारले भर्चुअल संसारले मान्छेलाई गाँजेको छ, आफ्नो कब्जामा लिएको छ, त्यो कुरो यो कवितामा दर्शाइएको छ। कसरी चाहिँ मान्छेले मान्छेलाई भर्चुअल संसारमा डिजिटल सिस्टमहरूले आफ्नो कब्जामा राखेर आफ्नो नियन्त्रणमा राखेर मान्छेले प्राकृतिक रूपमा गर्ने कुराहरू सबै भुलिए, त्यो सबै अहिले अदृश्य भएर गएको छ, मान्छे अघि उभिएको मान्छे पनि नदेख्ने भएको छ भन्ने किसिमको यो व्यङ्ग्यात्मक अथवा यो समय सान्दर्भिक कविता लाग्यो। तपाईँको कलमलाई यसरी नै निरन्तर रूपमा अघि बढाइरहनु होला, हाम्रो कार्यक्रम यसरी सुन्दै गर्नु होला, सुनिरहनु होला, कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नु आउने दिनहरूमा। र अब भने अर्को श्रोताको पत्र पढौं, कसको छ हेरौं।
2: र यो अर्को पत्र रहेको छ जिनर खतानी फुवागढी चिया कमान मिरिक दार्जिलिङबाट। र उहाँले लेख्नु भएको छ महाशय महाशय डाकपुतली कार्यक्रमका संचालक संचालिका महोदय महोदया दुवैलाई मेरो सादर प्रणाम।
3: प्रणाम यहाँलाई पनि हाम्रो तर्फबाट।
2: डाकपुतली कार्यक्रम अत्यन्तै राम्रो लाग्छ। प्रत्येक शनिबारको साँझ 7 डाकपुतलीको प्रतीक्षामा बस्ने आदतले स्वयंलाई पनि केही लेखी पठाउने धृष्टता गरे। आफू युवा अवस्थामा हुँदा पनि आकाशवाणी खरसाङको समुदायको हुलाक कार्यक्रम साह्रै रोचक लाग्थ्यो औ गाउँले सभा र फरमाइसी गीत कार्यक्रम अति नै राम्रो लाग्थ्यो। गीत फरमाइसी गरी पठाउँदा रेडियोमा आफ्नो नाम सुन्न पाउँदा साह्रै खुसी लाग्थ्यो। गाउँका साथीहरूलाई आज रेडियोमा मेरो नाम आयो त भन्दै सुनाउँथे। वर्तमानमा पनि डाकुदली कार्यक्रम राम्रो लाग्छ, त्यसर्थ आभार व्यक्त गर्दछु। यहाँहरू समक्ष समय रहे मेरो छोटो कविता पठन गरिदिनु भए अझ धेरै धेरै आनन्दित बन्ने थिए भनेर लेख्नु भएको रहेछ है। र उहाँको कविताको शीर्षक रहेको छ कविता भनेर नै लेख्नु भएको रहेछ है शीर्षक पनि। र कविता यस प्रकार छ, यो भावना होइन यथार्थ भित्रको बिम्ब हो, यो भावना होइन यथार्थ भित्रको बिम्ब हो, यो सपना पनि त होइन विपना भित्रको प्रतिबिम्ब हो, यो रहर होइन बाध्यता भित्रको चित्कार हो, यो रहर होइन बाध्यता भित्रको चित्कार हो, यो उमङ्ग पनि त होइन दर्द भरिको आँसु हो, यो खुसी होइन निधारको पसिनाको धारा हो, यो खुसी होइन निधारको पसिनाको धारा हो, यो इच्छा पनि त होइन हत्केला ठेलाको व्यथा हो, यो आनन्द होइन रित्तो गोजीको पुकार हो, यो आनन्द होइन रित्त गोजीको पुकार हो, यो उच्छवास पनि त होइन कविता सरीको सरिता हो, यो सपना होइन कविको कल्पनाको विपना हो, यो सुस्केरा पनि त होइन कविको शब्दहरूको उडान हो, कविको शब्दहरूको उडान हो। एकदमै राम्रो कविता भएको है।
3: जिन्दर कथानीज्यूले फुवागढी चिया कमान मिरिक दार्जिलिङबाट हामीलाई हाम्रो कार्यक्रम डाकपतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले सुरुवातमै भन्नुभएको छ कार्यक्रम डाकपतली अत्यन्तै राम्रो लाग्छ भन्ने प्रतिक्रिया लेखी पठाउनु भएको छ, यसको निम्ति यहाँलाई विशेष धन्यवाद भनेर भन्दछौँ। अनि यहाँले मिठो सम्झना पनि गर्नुभएको छ, यहाँ हाम्रो आकाशवाणी खरसाङको अनि कार्यक्रम डाकपुतलीको धेरै पुरानो श्रोता हुनुहुन्छ भन्ने कुरो जनाउनु भएको छ। आफू युवा अवस्थामा हुँदाखेरि आकाशवाणी खरसाङबाट समुदायको होला कार्यक्रम सुन्नुहुन्थ्यो, जुन कार्यक्रमको नाम आज डाकपुतली कार्यक्रम छ, त्यस बेला शिवकुमार राई सरले यसलाई प्रस्तुति गर्नुहुन्थ्यो र आज हामी दुवैले गरिरहेका छौँ। अनि फर्मेसी कार्यक्रम गाउँले सभा पनि धेरै राम्रो लाग्ने गर्छ भन्ने प्रतिक्रिया पनि लेख्नु भएको छ। अनि त्यस बेलादेखि यहाँले बेला बेला रेडियो कार्यक्रममा आफ्नो नामहरू पठाउने गर्नुहुन्थ्यो फर्मेसी कार्यक्रममा, र नाम सुन्न पाउँदाखेरि यति धेरै खुसी लाग्थ्यो कि गाउँघरका साथीभाइहरू सबै सबैलाई सुनाउनुहुन्थ्यो, आज त मेरो रेडियोमा नाम आयो भनेर सुनाउनुहुन्थ्यो। त्यो कति खुसीको पल थियो होला, कति खुसीको क्षण थियो होला, यो पत्र मार्फत हामीले जान्न सक्छौँ। तपाईँको यो मिठो सम्झनालाई हामी नमन गर्दछौँ। यसरी नै हाम्रो कार्यक्रमलाई सधैँभरि सुनिरहनु होला, सुन्दै गर्नुहोला, हाम्रो कार्यक्रममा यसरी नै प्रतिक्रिया पनि लेखेर पठाउँदै गर्नुहोला आउने दिनहरूमा पनि। र तपाईँले जुन छोटो कविता भनेर भन्नुभएको छ, त्यो कविता शीर्षक नै कविता भन्ने जुन चाहिँ कविता छ, अति राम्रो कविता लाग्यो। तपाईँको लेख्ने जुन तरिका छ, शैली छ, एकदमै राम्रो छ। यसरी नै कलमलाई निरन्तर रूपमा अघि बढाइरहनु होला, हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला, सुनिरहनु होला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको चाहिँ हेरौँ।
2: र यो अर्को पत्र रहेको छ हाम्रो नियमित श्रोता सुखबीर थापाज्यूको सिङ्बुली मिरिकबाट, र उहाँले लेख्नु भएको छ, महाशय सर्वप्रथम त हाम्रो साप्ताहिक प्रश्न उत्तर कार्यक्रमका सञ्चालक आदरणीय ठुल्दाई अनि सञ्चालिका हाम्रो चेली आदरणीय सुनकेश्रीजी लगायत मालबजारका हाम्रो अति प्रिय भाइ अजय धनुकाजी, सिक्किमका हाम्रा आदरणीय देवकुमारी बस्नेजी, पोख्रेबुङ सामरिक पानीका आदरणीय अशोक कुमारजी, खोप्रेल सैनिकपुरीका आदरणीय डिबी चामलिङजी लगायत समस्त हाम्रो डाकुदली कार्यक्रमलाई अति नै माया गरी मन पराउनु हुने हाम्रो समस्त श्रोता वृन्दप्रति माया सम्झना सादर प्रणाम। आदरणीय सञ्चालक ठुल्दाए, आज पनि एक दुई प्रश्नहरूको झटारो हानि पठाइरहेको छु, कृपया झर्को नमानी उत्तर दिनुहुन्छ भन्ने आशा साँचेको छु। र उहाँको प्रश्न यस प्रकारले रहेको छ, हिज अस्ति मात्र 26 अगस्त 2026 84 वर्ष पुग्नुभएका हाम्रा वरिष्ठ गायक गोपाल योञ्जनजीको श्रद्धा सुसम्पन्न जन्म जयन्ती सारा नेपाली गोर्खा जातिले उहाँलाई नमन गर्दै सम्झना गरे र उहाँको जन्म कहिले अनि कहाँ भएको थियो कृपया बताइदिनुहुन्छ कि आदरणीय सञ्चालक ठुल्दाई, अनि कुनै पनि समयमा समय मिल्यो भने उहाँले गाउनुभएको यो गीत कृपया हाम्रो श्रोतावृन्दलाई सुनाइदिनुहुने विनम्र आग्रह गर्दछु। गीत यस प्रकारको छ, देशले रगत मागे मलाई बलि चढाऊ। अनि हामी सबै सबैलाई थाहा हुनुपर्ने कुराहरू भनेर लेख्नु भएको छ, पहिलो छ सबैभन्दा छोटो दिन 22 डिसेम्बरमा हुन्छ, सबैभन्दा लामो दिन 21 जुनमा हुन्छ, सबैभन्दा अग्लो भवन बुर्ज खलिफा, सबैभन्दा ठूलो मरुभूमि सहारा मरुभूमि, सबैभन्दा लामो नदी नायल नदी, सबैभन्दा लामो पर्खाल चीनको गेट वाल, सबैभन्दा ठूलो ग्रह बृहस्पति, अनि सबैभन्दा हलुका ग्यास हाइड्रोजन। बटुल बाटुलबाट समय निकालेर अवश्य पढ्नुहोस्। पहिलो छ दाजुभाइलाई यी तीन कुराले छुट्याउँछ, पैसा, श्रीमती र जग्गा जमिनले। दोस्रो छ यी तीन कुराले कसैलाई पर्खिँदैन, समय, मृत्यु र ग्राहकले। अर्को छ जीवनमा यी तीन कुरा एकपल्ट मात्र पाइन्छ, आमा, बुवा र जवानी। अनि यी तीन कुरा सधैँ सम्झिनुपर्छ, यी हुन् सत्य, कर्तव्य र मृत्यु। कसैले पनि यी तीन कुरा चोर्न सक्दैन, चरित्र, बुद्धि र सिप। अनि अर्को छ सधैँ यी तीन कुराको सम्मान गर्नुपर्छ, आमा, बुवा र शिक्षकको। धन्यवाद। सुखबीर थापा सिङ्गुली मिरिक भनेर लेख्नु भएको छ।
3: सुखबीर थापाज्यूले सिङ्गुली मिरिकबाट हामीलाई हाम्रो कार्यक्रम डाकपोतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले सुरुमै भन्नुभएको छ साप्ताहिक कार्यक्रम प्रश्नोत्तर कार्यक्रममा हामी दुवैलाई यहाँले सम्झना गर्नुभएको छ अनि अरू साथीहरूलाई पनि सम्झना गर्नुभएको छ। जस्तै मालबजारका धनुकाजी, सिक्किमका आदरणीय देवकुमारी बस्नेतजी, पोखरेबुङका अड्काजी भाइ दिपेन बुहारी, सिलगढीका आदरणीय बन्सीधर सरजी, सैनिक उरीका डिबी चामलिङज्यू अनि अरू अरू श्रोता साथीहरूलाई पनि सम्झना गर्दै यो पत्र लेखेको भनेर भन्नुभएको रहेछ र अनि एक दुईवटा प्रश्नहरू पनि लेखी पठाउनु भएको छ। ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। यदि सही उत्तर नलागेमा तपाईँले कुनै अर्को कार्यक्रममा सही उत्तर पनि लेखेर पठाउन सक्नुहुनेछ कुनै पत्रमा। सर्वप्रथम त यहाँले भन्नुभएको छ हिजस्ति मात्रै 26 अगस्त 2026 दिन 84 वर्ष पुग्नुभएका हाम्रो वरिष्ठ गायक गोपाल योञ्जन श्रद्धा सुसम्पन्न जन्म जयन्ती सारा नेपाली संसारमा मनाइयो र उहाँको जुन योगदान छ नेपाली सङ्गीत जगतमा त्यो एकदमै शिखरमा छ भनेर भन्नुभएको छ र उहाँको जन्म चाहिँ कहाँ भएको थियो भनेर यहाँले जान्न चाहनु भएको रहेछ र ती प्रश्नको उत्तरमा हामी भन्दछौँ 26 अगस्त 1943 दार्जिलिङ अहिले त्यति बेला भारत स्वाधीन भएकै थिएन, त्यस ब्रिटिस भारतको दार्जिलिङमा जन्म भएको थियो, पछि भारत स्वाधीन भए। र अर्को कुरो भन्नुभएको रहेछ यहाँले कुनै पनि समय मिल्यो भने उहाँले गाउनु भएको यो गीत कृपया श्रोतावृन्दलाई सुनाइदिनु होला भनेर विनम्र आग्रह गर्नुभएको रहेछ र समय मिले हामी कुनै समयमा या त कुनै ठाउँमा तपाईँलाई सुनाउने कोसिस गर्नेछौँ र त्यो गीत रहेछ देशले रगत मागे मलाई बलि चढाऊ भन्ने एउटा देशभक्ति गीत हो यो र यसरी नै अरू केही रोचक कुराहरू पनि लेखी पठाउनु भएको छ। सबैभन्दा छोटो दिन 22 डिसेम्बर हुन्छ, सबैभन्दा लामो दिन 21 जुनमा हुन्छ, सबैभन्दा अग्लो भवन बुर्ज खलिफा हो, सबैभन्दा ठुलो मरुभूमि सहारा मरुभूमि हो, अनि सबैभन्दा लामो नदी नायल नदी हो, र सबैभन्दा लामो पर्खाल चीनको ग्रेट वाल हो, सबैभन्दा ठुलो ग्रह बृहस्पति र त्यसरी नै सबैभन्दा हलुका ग्यास हाइड्रोजन ग्यास हो भनेर बडा रोचक कुराहरू लेखी पठाउनु भएको छ। तपाईँले लेखी पठाउनु भएको कुराहरू पढ्दा हामीलाई पनि धेरै राम्रो लाग्यो, श्रोता साथीलाई पनि मजा लाग्नेछ भन्ने लागेको छ। त्यस्तै अरू बटुल बाटुलबाट भनेर लेख्नु भएको रहेछ, ती कुराहरू पनि खुबै चिन्तन गर्न पर्ने कुराहरू लेख्नु भएको रहेछ। दाजुभाइहरूलाई तीन कुराले छुट्याउन सक्छ, ती हुन् पैसा, श्रीमती र जग्गा जमिनले भनेर भन्नुभएको रहेछ। अनि तीनटा कुराले मान्छेलाई कहिले पनि पर्खिँदैन, समय, मृत्यु र ग्राहकले। त्यस्तरी नै जीवनमा तीनपल्ट मात्र पाइने कुरा चाहिँ आमा, बाबु र जवानी हो भनेर भन्नुभएको रहेछ। अनि त्यसरी नै सधैँ सम्झिनु पर्ने तीन कुराहरू चाहिँ सत्य, कर्तव्य र मृत्यु। अनि तीन कुरा जुन चाहिँ चोर्न सक्दैन कसैले पनि त्यो हो चरित्र, बुद्धि र सिप। बडा रोचक लाग्यो, यसरी नै उहाँले भन्नुभएको रहेछ तीनटा कुराको सधैँभरि सम्मान गर्नुपर्छ आमा, बाबु र शिक्षकको भनेर। यति धेरै ज्ञानका कुराहरू लेखी पठाउनु भएको छ। यसरी नै हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला, सुनिरहनु होला डाकपोतली कार्यक्रममा। यसरी नै पत्र पनि लेखेर पठाउँदै गर्नुहोला आउने दिनहरूमा, कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
2: र यो अर्को पत्र रहेको छ प्रतिमा तामाङज्यूको, रोज ब्याङ्क रानी हिटी दार्जिलिङबाट। र उहाँले लेख्नु भएको छ सेवामा, महोदय ठुल्दाई अनि महोदय सुनकेसरीलाई सप्रेम नमस्कार।
3: नमस्कार, यहाँलाई पनि हाम्रो तर्फबाट।
2: 5 तारिकको डाकपुतली कार्यक्रम मार्फत मेरो प्रश्नको उत्तर पाउन सके बडो दुःख लाग्यो। मेरो साथीको आत्माले चिर शान्ति पाउन्। तपाईँहरू दुवैजनालाई मुरीमुरी धन्यवाद। भविष्यमा पनि कति प्रश्न गर्नु पर्ला यसको निम्ति डाकपुतली कार्यक्रम नियमित सुन्ने गर्छु। अन्तमा दुई हात जोडी धन्यवाद भन्न चाहन्छु भनेर लेख्नु भएको रहेछ।

0: ज्यू प्रतिमा तामाङज्यूले रोज ब्याङ रानीटी दार्जिलिङबाट हामीलाई हाम्रो कार्यक्रम डाकपोथलीमा पत्र लेखेर पठाउनु भएको रहेछ र पत्रमा केही प्रतिक्रियाहरू लेखी पठाउनु भएको छ। खास गरेर बितेको दिन 5 तारिकको दिन डाकपोथली कार्यक्रम मार्फत उहाँले पठाउनु भएको जुन पत्रमा प्रश्न थियो त्यो प्रश्नको उत्तर उहाँले पाउनु भए फपत बडो दुःख लाग्यो भनेर भन्नुभएको थियो। जुन प्रश्नमा जुन पत्रमा उहाँले आफ्नो साथीको बारेमा खोज खबर लिनुभएको थियो यहाँबाट हामीले उत्तर दिएका थियौँ कि उहाँ हुनुहुन्न भन्ने कुरा, त्यसोसले गर्दा उहाँले पनि चिर शान्ति पाउन् भनेर प्रार्थना गर्नुभएको छ। यसरी नै आउने दिनहरूमा पनि अनि हामी दुवैलाई मुरीभरि धन्यवाद डाकपोथली कार्यक्रमलाई भन्नुभएको रहेछ। त्यसोसले गर्दाखेरि कतिपय कार्यक्रमहरू कति कुरा जान्नको निम्ति पनि डाकपोथली कार्यक्रमलाई सुन्ने गर्छु भनेर भन्नुभएको रहेछ। यो तपाईँको पत्र पढ्दा हामीलाई पनि धेरै खुसी लागिरहेको छ। यसरी नै हाम्रो कार्यक्रम डाकपोथलीलाई आकाशवाणी खरसाङलाई सुनिरहनु होला, सुन्दै गर्नुहोला। आउने दिनहरूमा पनि यस्तै पत्रहरू लेखेर पठाउँदै गर्नुहोला, हामीसँग सधैँ नै रहिरहनु होला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको चाहिँ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ गङ्गी परियार रानीहिट्टी राजबारीबाट। र उहाँले लेख्नु भएको छ, सुनकेसरी बहिनी अनि अति प्रिय ठुलदाईलाई हार्दिक अभिवादन सहित धेरै धेरै सम्झना। हामीले साप्ताहिक कार्यक्रम डाकपुतली प्रत्येक शनिबार सुन्ने गर्छौ, अति नै रमाइलो लाग्छ। तर कतिको प्रश्न साह्रै लामो लाग्छ, कति श्रोताले बुझेर नै छोटो तर मिठो प्रश्न लेखिदिए राम्रो हुन्छ जस्तो लाग्यो, कारण अरू श्रोताको पनि पत्र पढ्ने मौका पाइन्थ्यो जस्तो लाग्छ भनेर लेख्नु भएको रहेछ उहाँको।
0: ज्यू गङ्गी परिवारज्यूले रानीहेटी राजबारीबाट हामीलाई हाम्रो कार्यक्रम डाकपोथलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले केही प्रतिक्रियाहरू लेखी पठाउनु भएको छ, खास गरेर हामी दुवैलाई सम्झना पनि भनेर भन्नुभएको छ। तपाईँको सम्झनालाई हामी स्वीकार गर्दछौँ र कार्यक्रम डाकपोथली कार्यक्रम यहाँहरूले सधैँ सुन्ने गर्नुहुन्छ, रमाइलो लाग्छ भनेर भन्नुभएको छ। अनि कतिजना श्रोताहरूले पठाउनु भएको पत्रहरू या प्रश्नहरूको बारेमा यहाँले प्रतिक्रिया लेखी पठाउनु भएको छ। लामो प्रश्नहरू लेखेर पठाउँदाखेरि ती श्रोताहरूको प्रश्नहरू पढ्दाखेरि धेरै समय खर्चिने कारणले गर्दाखेरि कतिजना श्रोताहरूले चाहिँ जानेर बुझेर नै छोटो प्रश्न गर्नुहुन्छ र त्यसको मिठो प्रश्नको उत्तर पनि पाउनुहुन्छ। त्यसोसले गर्दाखेरि त्यसरी अरू श्रोता साथीहरूले पनि छोटो लेखिदिए चाहिँ धेरैभन्दा धेरै अरू श्रोता साथीहरूको पनि कार्यक्रममा प्रश्नहरू पत्रहरू सामेल हुन सक्थ्यो भन्ने यहाँको सुझाव पनि रहेछ। र यसरी नै हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला, सुनिरहनु होला, आउने दिनहरूमा पनि पत्रहरू पनि लेख्दै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ जगत भट्टराईज्यूको बाँसबोटे गैरीगाउँबाट। र उहाँले लेख्नु भएको छ, सेवामा ठुल्दाई अनि बहिनी सुनकेसरीमा सेवा प्रणाम।
0: प्रणाम छ।
1: आज फेरि एउटा कविता पठाइरहेको छु, कृपया पठन गरिदिनु होला भन्ने हार्दिक अनुरोध गर्दछु भनेर लेख्नु भएको छ है। र उहाँको कविताको शीर्षक छ आजको परिवेश। र कविता यस प्रकार छ, बुद्धि भ्रष्ट भयो सबमा लाग्यो यो कली, हत्या हिंसा बलात्कार सुन्दैछ अनेक वाली, धर्म कर्म संस्कार सबै छोडे अब, चार जात 36 वर्ण एक मुष्ट भए सब, नकल झकल स्वाङ बढ्यो संसार नै भरि, वैवाहिक सम्बन्ध हुन लाग्यो फोनको माध्यमले गरी, भोलिको भविष्य के हुने हो त्यसको सञ्चय छैन, मौज मस्ती गर्न लागे सब होइन, भारत सरकारले चामल गहुँ आटा दिइरहेछ त्यसमा जनताहरू खुसी पनि भइरहेछ, प्रकृतिले पनि समय समयमा चेतावनी दिँदैछ, ठाउँ ठाउँमा भयानक दुर्घटना पनि हुँदैछ, छल कपट ईर्ष्या पनि भित्रभित्र चल्दैछ, भ्रष्टाचारीहरू पनि अब बिस्तार बिस्तार डल्लो पर्दैछ, मानी अहंकार घमण्ड र भ्रष्टाचार खराब जानी, सधैँ ल्याऊ इमान्दार सत्य बोल्ने बानी, हाय हायको छ अजम्बरी यहाँ, आत्मा छ उडेर जान्छ परमात्मामा भनेर एकदमै राम्रो कविता लेख्नु भएको छ उहाँले।
0: जगत भट्टराईज्यूले हामीलाई बाँसबोटे गैरी गाउँबाट कार्यक्रम डाकपोथलीमा पत्र लेखेर पठाउनु भएको छ र यहाँ यसरी नै अरू बेला पनि पत्रहरू ज्ञान गुणका कुराहरू पनि लेखेर पठाउने गर्नुहुन्छ र आज भने यहाँले पत्रमा एउटा कविता लेखी पठाउनु भएको रहेछ। त्यो कविताको शीर्षक रहेछ आजको परिवेश भन्ने, आजको परिवेशलाई व्यङ्ग्य गरेर लेख्नु भएको कविता। तपाईँको लेख्ने शैली एकदमै राम्रो छ, झन्डै भानुभक्तको कविताको शैलीमा लेख्नु भएको कविता जुन व्यङ्ग्यात्मक छ। यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनु होला, आउने दिनहरूमा पनि हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नु होला, कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नु होला। र अब भने श्रोताको पत्र पढौं, कसको छ हेरौं।
1: र यो अर्को पत्र रहेको छ दिपेन प्रधानको मंगरजुङ चियाबारीबाट। र उहाँले लेख्नु भएको छ, पत्रको सुरुमा लेख्नु भएको छ हार्दिक श्रद्धाञ्जली, र पत्र यसरी सुरु गर्नुभएको छ, डाकपोथली कार्यक्रमका अति आदरणीय सञ्चालक दाई अनि सञ्चालिका दिदीमा, म भाइ दिपेन प्रधान अनि बुहारी माधुरी सुब्बा

0: ग्रुपमा बडा परिचित हुनुहुन्थ्यो। नयाँ पुराना लुगाफाटाहरू सिउने र ग्राहकको घर घरसम्म पुर्याइदिने एकजना सोझो र इमान्दार बडा थिए। काममा उमेर पाकेका व्यक्ति थिए। आकाशवाणी खरसाङ केन्द्रलाई माया गर्ने मानिस थिए। बडासँग गफ गफ गरेपछि समय बितेको थाहा नै पाइनथ्यो। डाकुदली कार्यक्रम त झनै उहाँको प्रिय थियो। आज आएर उहाँलाई यसरी गुमाउनु पर्दा साँच्चै मन रुएको छ। अब फर्किएर आउने छैनन् पलहरू, कहीँ कतै देखिने छैन अनुहार र मान्छे। बडाको पवित्र आत्माले स्वर्गमा बास पाउन् भनी आउनुहोस् दाई अनि दिदी लगायत आकाशवाणी खरसाङका श्रोतावर्ग। एक मिनटको निम्ति यसै कार्यक्रम मार्फत मौन धारण गरौं, ईश्वरमा प्रार्थना गरौं। अन्तमा अजा डीके प्रधान, बहिनी रुबिना प्रधान, अजा धनबहादुर प्रधान, पाजु गणेश जोशी, निनी बिन्द्या जोशी, बडा भूषण प्रधान, गणेश प्रधान, अजा कोठी गाउँ, ठुलो गाउँ, बीच गाउँ, मंगरजोङ, चियाबारी, नागरी फार्म, पोखरीबुङ, सिक्किम, दार्जिलिङ, सिलगढी वरिपरिका सम्पूर्ण नयाँ पुराना श्रोता मित्रवर्गमा उस्तै सम्झना आजलाई यति भनेर लेख्नु भएको रहेछ।
1: दिपेन प्रधानज्यूले हामीलाई हाम्रो कार्यक्रम डाकको थलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रको शुरूआतमा यहाँले आज भने एउटा शीर्षक दिनुभएको रहेछ, हार्दिक श्रद्धाञ्जली भन्ने कुरा। र यहाँनिर यहाँले एउटा कुरा साझा गर्नुभएको छ, त्यो के रहेछ भन्दाखेरि हाम्रो कार्यक्रम डाकको थली र आकाशवाणी खरसाङ एक नियमित श्रोता हुनुहुन्छ, धारी गाउँ निवासी भल्ला सुनवारज्यूको आकस्मिक निधन भएको कारणले गर्दाखेरि यो श्रद्धाञ्जली स्वरूप एउटा पत्र भनेर लेख्नु भएको रहेछ। हाम्रो तर्फबाट पनि कार्यक्रम डाकको थलीको तर्फबाट पनि यहाँको आत्माले शान्ति पाउन् भन्ने हाम्रो एउटा श्रद्धाञ्जली स्वरूप यहाँबाट हामी पनि प्रार्थना गर्दछौँ। र यहाँले सधैँ नै हाम्रो कार्यक्रमलाई सुन्ने गर्नुहुन्थ्यो, यहाँले आफ्नो पेसाले एकजना शिल्पीको रूपमा लुगाफाटाहरू सिउने काम गर्नुहुन्थ्यो, तर आफ्नो बजारमा सधैँ नै चिनेका जानेकासँग सबै गफ गर्नुहुन्थ्यो र मिठो कुरा गर्नुहुन्थ्यो, मृदु भाषी हुनुहुन्थ्यो, कसैलाई पनि नबिजाउने, सबैको मनमा बस्नु सक्ने हाम्रो एकदमै नियमित श्रोता भनेर सम्झना गर्नुभएको छ। र श्रोतालाई घुमाउनु पर्दाखेरि यहाँले भन्नुभएको छ हाम्रो मन खिन्न भएको छ, त्यस्तै हामीलाई पनि दुःख लागेको छ। र अनि अन्तमा भने यहाँले आफ्नो अरू श्रोता साथीहरूलाई सम्झना गर्दै पत्र अन्त गर्नुभएको रहेछ। र अजा डीके प्रधानज्यू, बहिनी रुबिना प्रधान, अजा धनबहादुर प्रधान, पजु गणेश जोशी, निनी बिन्द्या जोशी, बडा भूषण प्रधान, गणेश प्रधान, कोठी गाउँ, ठुलो गाउँ, बीच गाउँ, मगरजुङ, चियाबारी, नागरी फार्म, पोखरेबुङ, सिक्किम, दार्जिलिङ, सिलगढी वरिपरिका सबै नयाँ पुराना श्रोता साथीहरूलाई पनि सम्झना गरेको छु भनेर भन्नुभएको रहेछ पत्रमा। र यसरी श्रोताहरूले पठाउनु भएको पत्रहरू पढ्दा पढ्दै श्रोताहरूले पठाउनु भएको पत्रमा पठाउनु भएको प्रश्नको उत्तर दिँदै दिँदै आजको कार्यक्रमको समय सीमा टुङ्गिसकेको कारणले गर्दाखेरि हामी यहाँबाट बिदा भन्दा एकपल्ट फेरि पनि सुन केसर बहिनीले पत्रचार गर्ने ठेगाना बताउनुहुनेछ।
0: हजुर, अवश्य पनि। र हामीलाई पत्रचार गर्ने ठेगाना यस प्रकार रहेको छ। कार्यक्रम डाकपुतली मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ, हुला खरसाङ, जिल्ला दार्जिलिङ र पिनकोड संख्या रहेको छ 7342033।
1: ज्यू, र अब भने अर्को सप्ताहसम्मको लागि यहाँबाट हामी बिदा हुन्छौँ।
0: नमस्कार।

0: समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। सुरु गरौँ यस बुलेटिनका प्रमुख समाचारहरूबाट। केरलको ब्लू इकोनोमी अर्थात् समुद्री अर्थतन्त्रको ठूलो सम्भावना रहेको केन्द्रीय गृहमन्त्री अमित शाहको भनाई। आन्ध्र प्रदेशलाई उड्डयन हब बनाउने केन्द्रको तयारी, कुर्नुलमा पाइलट प्रशिक्षण केन्द्र सञ्चालन। विदेश मन्त्री डाक्टर एस जयशङ्करद्वारा कृत्रिम बुद्धिमत्ताका सम्भावनाको सदुपयोग गर्दै यसका सम्भावित जोखिम र दूरगामी परिणामप्रति सचेत रहनुपर्नेमा जोड, अनि पटनामा देशकै पहिलो पीडित अधिकार केन्द्र सञ्चालन, अब कानुनी सहायता र मानसिक परामर्श एउटै ठाउँमा उपलब्ध हुने। अब समाचार विस्तारमा। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहले केरलको भविष्यमा ब्लू इकोनोमी अर्थात् समुद्री अर्थतन्त्रको ठूलो सम्भावना रहेको बताउँदै सहकारी क्षेत्रले यसको लाभ उठाउनु पर्नेमा जोड दिनुभएको छ। कुण्डारामा राष्ट्रिय सहकारी उपभोक्ता महासङ्घ एनसिसिएफ अन्तर्गतका विभिन्न विकास पहलको उद्घाटन गर्दै उहाँले स्वतन्त्रतापछि लामो समयदेखि छुट्टै सहकारिता मन्त्रालयको माग हुँदै आएको र नरेन्द्र मोदी सरकार आएपछि यसलाई मूर्त रूप दिएको बताउँदै यसबाट विशेष गरी किसानलाई उल्लेखनीय लाभ पुगेको उल्लेख गर्नुभयो।
1: अब तक देशको सबै किसानका और कोऑपरेटिव सेक्टर से जुड़े हुए सभी लोगों का एक मांग था कि केंद्र में कोऑपरेटिव मिनिस्ट्री बने, मगर वो पूरा नहीं होता था। नरेंद्र मोदी जी ने कोऑपरेटिव मिनिस्ट्री बनाकर देश के ग्रामीण विकास, कृषि विकास और वीमेन एम्पावरमेंट के लिए बहुत बड़ा कदम उठाया है।
0: शाहले महिला उद्यमीलाई बजारसँग जोड्न सीमाट अवधारणा प्रभावकारी हुने बताउँदै एनसिसिएफले देशभर 25,000 भन्दा बढी खुद्रा बिक्री केन्द्र सञ्चालन गर्ने जानकारी दिनुभयो। उहाँले केन्द्र सरकारका योजना तथा पहलहरू केरलमा पनि प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो। कार्यक्रममा केन्द्रीय राज्यमन्त्री सुरेश गोपी, केरलका मन्त्रीहरू तथा अन्य जनप्रतिनिधिको उपस्थिति थियो। कार्यक्रमपछि मन्त्री शाहले सहकारी क्षेत्रका उत्पादनहरू प्रदर्शन गरिएका स्टलहरूको अवलोकन समेत गर्नुभयो। केन्द्रीय नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले आन्ध्र प्रदेशलाई उड्डयन हबका रूपमा विकास गर्न केन्द्र सरकारले काम गरिरहेको बताउनु भएको छ। कुर्नुलमा विमानस्थलमा आज राज्यकै पहिलो फ्लाइट ट्रेनिङ अर्गनाइजेसन एफटिओ ओरिएन्ट फ्लाइट्स एभिएसन एकाडेमीको उद्घाटन गर्दै उहाँले कुर्नुललाई उड्डयन तथा ड्रोन गतिविधिको प्रमुख केन्द्रका रूपमा विकास गरिने बताउनुभयो। मन्त्री नायडूका अनुसार उड्डयन क्षेत्रको विकास विमानस्थल निर्माणमा मात्र सीमित नराखी पाइलट प्रशिक्षण, विमान मर्मत, ग्राउन्ड अपरेसन र विमानस्थल व्यवस्थापन सहितको पूर्ण उड्डयन प्रणाली निर्माणमा जोड दिइएको छ। उहाँले सन् 2014 देशमा 74 विमानस्थल रहेकामा अहिले यो संख्या करिब 166 पुगेको जानकारी दिनुभयो। विदेश मन्त्री डाक्टर एस जयशङ्करले कृत्रिम बुद्धिमत्ताका सम्भावनाको सदुपयोग गर्दै यसका सम्भावित जोखिम र दूरगामी परिणामप्रति सचेत रहनुपर्नेमा जोड दिनुभएको छ। ग्रिसका विदेश मन्त्री जर्ज गेरा पेट्रिटिससँगको सहअध्यक्षतामा आयोजित अन्तर्राष्ट्रिय शान्ति र सामुद्रिक सुरक्षाको सन्दर्भमा एआई सम्बन्धी कार्यक्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो। डाक्टर जयशङ्करले संयुक्त राष्ट्रसङ्घमा एआई र सामुद्रिक सुरक्षा भारतको उच्च प्राथमिकतामा रहेको बताउँदै नयाँ दिल्ली घोषणापत्रले एआईमा लोकतान्त्रिक पहुँच, सुरक्षित तथा विश्वसनीय प्रणाली र मानव क्षमताको विकासमा जोड दिएको उल्लेख गर्नुभयो। सामुद्रिक क्षेत्रमा एआईले निगरानी, खोज तथा उद्धार विवाद व्यवस्थापन, शङ्कास्पद गतिविधिको पहिचान तथा बन्दरगाह र महत्त्वपूर्ण पूर्वाधारको सुरक्षामा सहयोग पुर्याउन सक्ने उहाँले बताउनुभयो। तर एआईको दुरुपयोगबाट पानी जहाज, सञ्चार, सञ्जाल तथा पानी मुनिका पूर्वाधारमाथि साइबर आक्रमण र अन्य सुरक्षा जोखिम बढ्न सक्ने चेतावनी पनि उहाँले दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणीबाट प्रसारण हुने मासिक रेडियो कार्यक्रम मन की बात मार्फत देश विदेशका जनतासँग आफ्ना विचार साझा गर्नुहुनेछ। यो मन की बातको 138 श्रृङ्खला हुनेछ। कार्यक्रम आकाशवाणी र दूरदर्शनका सम्पूर्ण सञ्जालका साथै आकाशवाणी समाचारको वेबसाइट र न्यूज अन एयर मोबाइल एप मार्फत प्रसारण हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा 25 वर्ष पूरा गर्नुभएको सन्दर्भमा देशभर उहाँको सेवा र सुशासनको यात्रासँग जोडिएका पहलहरू प्रस्तुत भइरहेका छन्। यही क्रममा परीक्षा पे चर्चा विद्यार्थी सशक्तिकरणको एउटा उल्लेखनीय उदाहरण बनेको छ। सन् 2018 सुरु भएको परीक्षा पे चर्चाले विद्यार्थीलाई परीक्षा र परिणामको दबावभन्दा माथि उठेर आत्मविश्वासको तनाव व्यवस्थापन, अध्ययन र शैली र जीवन सिपमा ध्यान दिन प्रेरित गर्दै आएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचारको हरेक अपडेटसँग जोडिनुहोस् हाम्रो आधिकारिक एक्स ह्यान्डल @airnews_gantok र फेसबुक पेज आकाशवाणी न्युज गान्तोकलाई फलो गर्न नबिर्सनुहोस्। भारतका प्रधान न्यायाधीश जस्टिस सूर्यकान्तले आज पटनामा देशकै पहिलो पीडित अधिकार केन्द्रको उद्घाटन गर्नुभएको छ। बिहार राज्य कानुनी सेवा प्राधिकरणको परिसरमा स्थापना गरिएको केन्द्रले अपराध पीडितलाई मुद्दाका विभिन्न चरणमा आवश्यक कानुनी सहायता, मनोवैज्ञानिक सहयोग र परामर्श एउटै छानामुनि उपलब्ध गराउनेछ। उद्घाटन समारोहमा प्रधान न्यायाधीशले न्याय प्रणाली सहायता खोज्दै पीडित आउने प्रतीक्षामा बस्न नहुने, बरु आवश्यकतामा परेकाहरूसम्म आफै पुग्नुपर्ने बताउनुभयो। धेरै पीडितलाई आफ्ना कानुनी अधिकार र सहायता प्राप्त गर्ने स्थानबारे जानकारी नहुने पनि उहाँले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,
2: एरेस्ट इज वन इम्पोर्टेन्ट ब्यारियर बाइ हेल्पिङ ए पर्सन नेभिगेट एन्टाइटलमेन्ट्स दैट अलरेडी एक्जिस्ट बट देयर इज अनदर ब्यारियर दैट अराइजेस इवन अर्लियर ए पर्सन मे नॉट इवन नो वेयर टू रन वेयर टू टर्न और द जस्टिस सिस्टम मे सिंपली नॉट रीच देम द इनिशिएट वी हैव लॉन्च टुडे सीक टू एड्रेस दैट वाइडर गैप दे टेक जस्टिस क्लोजर टू पीपल हु टू ओपन स्ट्रगल टू एक्सेस टू इट।
0: पीडित केन्द्रित मुद्दा व्यवस्थापन प्रणालीका रूपमा सञ्चालन हुने केन्द्रमा विभिन्न प्रक्रियाका लागि समय सीमा तोकिनेर मुद्दाको प्रगति नियमित रूपमा अभिलेख तथा समीक्षा गरिनेछ। केन्द्रलाई हाल पटना जिल्लामा एक वर्षका लागि प्रयोगत्मक परियोजनाका रूपमा सञ्चालन गरिने र सफल भए राज्यका अन्य जिल्लामा विस्तार गरिने बताइएको छ। ग्राहकको सुविधा ध्यानमा राख्दै सार्वजनिक क्षेत्रका ब्याङ्क तथा क्षेत्रीय ग्रामीण ब्याङ्कहरू भोलि आइतबार खुला रहने भएका छन्। वित्त मन्त्रालयका अनुसार युनाइटेड फोरम अफ ब्याङ्क युनियन UFBU यही 28 23 सेप्टेम्बरसम्म आह्वान गरेको 3 दिने राष्ट्रव्यापी ब्याङ्क हडताल र त्यसअघिका सप्ताहन्त विदालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो। भारतीय रिजर्भ ब्याङ्कले आइतबार ब्याङ्कका शाखा कार्यालय र एटिएम सम्बद्ध शाखा तथा करेन्सी चेस्ट पूर्ण रूपमा सञ्चालनमा राख्न स्वीकृति दिएको छ। यसैबीच केही सार्वजनिक क्षेत्रका ब्याङ्कहरूले हडतालका 3 दिनमा मासिक निशुल्क सीमाभन्दा बढी एटिएम कारोबारमा लाग्ने शुल्क समेत मिनाहा गर्ने निर्णय गरेका छन्। नयाँ दिल्लीमा आज बसेको निर्वाचन आयोगको बैठकले विशेष गहन पुनरीक्षण SIR अन्तर्गत नोटिस पाएका मतदाताहरूलाई सहजता प्रदान गर्ने निर्णय गरेको छ। आयोगका अनुसार बुथ लेभल अधिकारी BLO सम्बन्धित व्यक्तिको घरमै पुगेर आवश्यक कागजात सङ्कलन गरी ECI नेटमा अपलोड गर्नेछन्। सामान्य अवस्थामा त्यस्ता व्यक्तिलाई सुनवाईका लागि निर्वाचन कार्यालयमा बोलाइने छैन, असाधारण अवस्थामा मात्र अनलाइन सुनवाई हुनेछ। आयोगले बिहार र पश्चिम बङ्गालसहित 20 राज्य तथा केन्द्रशासित प्रदेशमा SIR पुरा भएको जनाएको छ। पुनरीक्षणका क्रममा नाम छुटेका योग्य मतदाताले सम्बन्धित मतदाता पञ्जीकरण अधिकारी समक्ष आवेदन दिन सक्नेछन्। यसका लागि विशेष अभियान सहायता केन्द्र तथा आवश्यकता अनुसार विशेष शिविर सञ्चालन गरिनेछ। उत्तराखण्डमा प्रतिकूल मौसमका कारण 4 धाम यात्रा भोलिसम्मका लागि स्थगित गरिएको छ। विपद व्यवस्थापन सचिव विनोद कुमार सुमनले तीर्थयात्रीहरूको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय लिएको बताउनु भएको छ। तीर्थयात्रीहरूलाई मौसमको अवस्थाबारे जानकारी राख्न र प्रशासनद्वारा जारी निर्देशनहरूको पालना गर्न आग्रह गरिएको छ। सचिव सुमनले मौसममा सुधार आएपछि मात्र यात्रा पुनः सञ्चालन हुने जानकारी दिनुभयो। राजधानी देहरादून लगायत राज्यका अधिकांश भागमा निरन्तर वर्षा भइरहेको छ, जसका कारण तापक्रममा पनि गिरावट आएको छ। मौसम विभागले समुद्री उछालको सम्भावनालाई ध्यानमा राख्दै आजदेखि 28 सेप्टेम्बरसम्म केरल, माहे, लक्षद्वीप र दक्षिणी तामिलनाडुका तटीय क्षेत्रमा

0: सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो। अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले केरलमको कुन्द्रामा भारतीय राष्ट्रिय सहकारी उपभोक्ता संघको सीमार्ट पहल अन्तर्गत धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुभयो। निर्वाचन आयोगले भनेको छ बुथ स्तरका अधिकारीले विशेष गहन पुनरीक्षणको समयमा नोटिस जारी गरिएका व्यक्तिहरूको घरमा गएर आवश्यक कागजातहरू संकलन गर्नेछन्। वित्त मन्त्रालयले ग्राहकहरूको सुविधाका लागि भोलि आइतबार सबै सार्वजनिक क्षेत्रका ब्याङ्क र क्षेत्रीय ग्रामीण ब्याङ्कहरू खुल्ला रहने घोषणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणीको मन की बात कार्यक्रम मार्फत मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ र भारतीय पुरुष र महिला कबड्डी टीमले एसियाली खेलहरूमा इरानलाई पराजित गरी स्वर्ण पदक जितेको छ। अब समाचार विस्तारमा। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहले केरलमको भविष्यको लागि नीलो अर्थव्यवस्थामा अपार सम्भावना रहेको र सहकारी क्षेत्रले यसको फाइदा उठाउनु पर्ने बताउनु भएको छ। श्री शाहले केरलमको कुन्द्रामा आज भारतीय राष्ट्रिय सहकारी उपभोक्ता संघको सी मार्ट पहल अन्तर्गत धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुभयो। उहाँले भन्नुभयो स्वतन्त्रतादेखि नै मानिसहरूले केन्द्रमा सहकारिता मन्त्रालयको माग गर्दै आएका छन्। नरेन्द्र मोदी सरकार सत्तामा आएपछि यस दिशामा कदम चालिएको छ जुन किसानहरूका लागि धेरै लाभदायक साबित भएका छन्।
2: आजादी से अब तक देश के सभी किसानों का और कोऑपरेटिव सेक्टर से जुड़े हुए सभी लोगों का एक मांग था कि केंद्र में कोऑपरेटिव मिनिस्ट्री बने, मगर वो पूरा नहीं होता था। नरेंद्र मोदी जी ने कोऑपरेटिव मिनिस्ट्री बनाकर देश के ग्रामीण विकास, कृषि विकास और वीमेन एम्पावरमेंट के लिए बहुत बड़ा कदम उठाया है।
1: गृहमन्त्रीले भन्नुभयो केन्द्र सरकारले केरलममा आफ्ना सबै योजना र कार्यक्रमहरू शुरू गरिरहेको छ। श्री अमित शाहले सहकारी क्षेत्रका उत्पादहरू प्रदर्शन गर्ने मण्डपको पनि भ्रमण गर्नुभयो। यस कार्यक्रममा केन्द्रीय राज्यमन्त्री सुरेश गोपी, राज्य सरकारका मन्त्री एम लिजो र पीसी विष्णुनाथ, सांसद एनके प्रेमचन्द्रन, भाजपा प्रदेश अध्यक्ष तथा विधायक राजीव चन्द्रशेखर लगायत अन्यहरूको उपस्थिति रहेको थियो। निर्वाचन आयोगले भनेको छ बुथ स्तरका अधिकारी बीएलओले विशेष गहन पुनरीक्षण एसआईआरको समयमा नोटिस जारी गरिएका व्यक्तिहरूको घरमा गएर आवश्यक कागजातहरू संकलन गर्नेछन्। त्यसपछि बीएलओले यी कागजातहरू ईसीआईएनईटी प्लेटफर्ममा अपलोड गर्नेछन्। यो निर्णय नयाँ दिल्लीमा आयोगको बैठकमा गरिएको हो। आयोगले स्पष्ट पारेको छ कि त्यस्ता व्यक्तिहरूलाई मतदाता पञ्जीकरण अधिकारीहरूले सुनवाईको लागि बोलाउने छैनन्। सुनवाई असाधारण परिस्थितिहरूमा मात्र अनलाइन सञ्चालन गरिनेछ। यदि सुनवाई आवश्यक परेमा मतदाताहरूले आफ्नो परिवारको कुनै पनि वयस्क सदस्यलाई आफ्नो तर्फबाट उपस्थित हुन अधिकार दिन सक्छन्। बिहार र पश्चिम बंगाल सहित 20 राज्य र केन्द्र शासित प्रदेशहरूमा एसआईआर सम्पन्न भइसकेको छ। दिल्लीका मुख्य निर्वाचन अधिकारीको अनुरोधपछि आयोगले दावी र आपत्ति दर्ता गर्ने अवधि 30 अक्टोबरसम्म बढाएको छ। नोटिस दावी र आपत्तिको निपटानको अवधि पनि 30 नोभेम्बरसम्म बढाइएको छ। वित्त मन्त्रालयले ग्राहकहरूको सुविधाका लागि भोलि आइतबार सबै सार्वजनिक क्षेत्रका ब्याङ्कहरू र क्षेत्रीय ग्रामीण ब्याङ्कहरू खुल्ला रहने घोषणा गरेको छ। ब्याङ्क कर्मचारी संगठनहरूको संयुक्त मञ्च युनाइटेड फोरम अफ ब्याङ्क युनियनले 28 सेप्टेम्बर 30 देशव्यापी हडताललाई ध्यानमा राख्दै यो निर्णय लिएको हो। भारतीय रिजर्व ब्याङ्कले आइतबार सबै ब्याङ्क शाखा कार्यालय, एटीएम लिङ्क शाखा र ब्याङ्क तथा एटीएमका लागि नगद जम्मा गर्ने करेन्सी चेस्टहरू पूर्ण रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ। यसैबीच सार्वजनिक क्षेत्रका कैयन ब्याङ्कहरूले हडतालको समयमा एटीएमबाट निशुल्क मासिक सीमाभन्दा धेरैपल्ट लेनदेनको शुल्क माफ गर्ने निर्णय पनि गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवामा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। यो उहाँको अटल समर्पण र जनसेवा मार्फत राष्ट्रको सेवा भन्ने मन्त्रले सम्भव भएको हो। सेवा र सुशासनको यो दृष्टिकोणबाट प्रेरित सरकार 2047सम्ममा भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य हासिल गर्न अथक प्रयासमा छ। यो समर्पणले समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत मानिसहरूको जीवनलाई रूपान्तरण गरिरहेको छ। आज हाम्रो विशेष श्रृङ्खलामा हामी परीक्षा पे चर्चा पहलले यो सपनालाई कसरी वास्तविकतामा परिणत गरेको छ भन्ने बारे छलफल गर्नेछौ।
3: परीक्षा पे चर्चा एक वार्षिक संवाद कार्यक्रम है जिसमें प्रधानमंत्री नरेंद्र मोदी छात्रों, शिक्षकों और अभिभावकों से बातचीत करते हैं और परीक्षा के तनाव को कम करने के साथ साथ पढ़ाई को आनंददायक बनाने के तरीकों पर चर्चा करते हैं। 2018 में एग्जाम वॉरियर्स अभियान के तहत शुरू की गई यह पहल युवाओं को तनाव के बजाय आत्मविश्वास के साथ परीक्षा का सामना करने के लिए प्रेरित करती है। इस पहल ने परीक्षा को डर या दबाव के बजाय सीखने पर जोर दिया है। परीक्षा पे चर्चा के तहत आयोजित एक कार्यक्रम में छात्रों से बातचीत करते हुए प्रधानमंत्री मोदी ने उन्हें खुद को मजबूत बनाने और हर तरह के दबाव का सामना करने में सक्षम बनने की सलाह दी।
4: किसी भी प्रकार के प्रेशर को झेलने के लिए सामर्थ्यवान बनाना चाहिए। रोते बैठना नहीं चाहिए, मान के चलना चाहिए कि जीवन में आता रहता है, दबाव बनता रहता है, तो खुद को तैयार करना पड़ता है। दबाव को हमने अपने तरीके से मन से एक बार इस स्थिति से जीतना है, एक तो संकल्प करना।
3: आकाशवाणी समाचार से बात करते हुए मध्य प्रदेश की छात्रा कृतिका सेन ने बताया कि परीक्षा पे चर्चा से उन्हें प्रेरणा मिली और परीक्षाओं में अच्छा प्रदर्शन करने में मदद मिली।
5: पीएम नरेंद्र मोदी जी बहुत सरल स्वभाव के हैं। उन्होंने हमें बताया कि एग्जाम्स की तैयारी से लेकर फाइनल एग्जाम तक हमें कैसे तैयारी करनी चाहिए। हमें डरना नहीं चाहिए, हमें एग्जाम्स के एकदम वॉरियर्स की तरह लड़ना चाहिए। फिर वहां से आके हमने बहुत अच्छे से एग्जाम्स दिए और हमने बहुत अच्छा स्कोर किया।
3: इस कार्यक्रम में सिर्फ अक्षय
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मीडिया ह्यान्डल @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणीको मन की बात कार्यक्रम मार्फत देश र विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। यस 138 संस्करणको प्रसारण आकाशवाणी र दूरदर्शनको सम्पूर्ण नेटवर्कका साथै आकाशवाणी समाचारको वेबसाइट र न्यूज अन एआईआर मोबाइल एपमा हुनेछ। कार्यक्रमको सोझो प्रसारण आकाशवाणी समाचार, डीडी न्यूज, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलमा पनि गरिनेछ। हिन्दी प्रसारण को लगत्तै पछि विभिन्न क्षेत्रीय भाषाहरूमा यसको प्रसारण गरिनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मोज जलडमरू मध्यलाई ट्रम्प जलडमरू मध्यको रूपमा देखाउने एक मानचित्र जारी गर्नुभएको छ। ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण जलमार्ग होर्मोज जलडमरू मध्य पुनः खोल्ने इरानको साथ दिने प्रस्ताव अस्वीकार गरेको घोषणा गरेपछि यो घटनाक्रम प्रकाशमा आएको हो। ट्रम्पले इरानलाई परमाणु हतियार प्राप्त गर्न दिने छैन भनेर दोहोर्याउनुभयो। उहाँले अमेरिकाको मागहरू पूरा गर्न इरानको तत्परतामाथि पनि शंका व्यक्त गर्नुभयो। राष्ट्रपतिले इरानमाथि अर्को अमेरिकी सैन्य हमलाको सम्भावना रहेको चेतावनी समेत दिनुभएको छ। भारतीय पुरुष र महिला कबड्डी टीमले एसियाली खेलहरूमा स्वर्ण पदक जितेको छ। जापानमा खेलिएको फाइनलमा भारतीय पुरुष टीमले इरानलाई 34 अन्तरले पराजित गरी स्वर्ण पदक जित्यो। भारतीय महिला टीमले पनि रोमाञ्चक फाइनलमा इरानलाई 37-34 अन्तरले पराजित गरियो। आज भएको खेलहरूमा भारतले कबड्डी, एथलेटिक्स, सुटिङ र स्क्वासमा 6 पदक जितेर पदकहरूको संख्यामा बढत बनाएको छ। अब भारत पदक तालिकामा 10 स्थानमा रहेको छ र कुल पदकहरूको संख्या 30 भएको छ। यसमा 4 स्वर्ण, 12 रजत र 14 काश्य पदक सामेल छन्। एथलेटिक्समा तेन्जिन्दर पाल सिंह तोरले पुरुषहरूको सर्टपुट स्पर्धामा रजत पदक जितेका छन्। सुटिङमा तिलोत्तमा सेन, विदर्भ के विनोद र आशी चौक्सेले महिलाहरूको 50 मिटर राइफल 3 पोजिसन टीम इभेन्टमा रजत पदक जितेका छन्। प्राची चौधरीले महिलाहरूको 400 मिटर दौड़मा काश्य पदक जितेकी छिन्। ज्योत्सना चिनप्पा र वेलवन सेन्थिल कुमारले मिक्स डबल्स र स्क्वासमा काश्य पदक जितेका छनृ राष्ट्रपति द्रौपदी मुर्मूले एसियाली खेलहरूमा स्वर्ण पदक जितेकोमा कबड्डी टीमलाई बधाई दिनुभएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले केरलमको कुन्द्रामा भारतीय राष्ट्रिय सहकारी उपभोक्ता संघको सीमाट पहल अन्तर्गत धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुभयो। निर्वाचन आयोगले भनेको छ बुथ स्तरका अधिकारीले विशेष गहन पुनरीक्षणको समयमा नोटिस जारी गरिएका व्यक्तिहरूको घरमा गएर आवश्यक कागजातहरू संकलन गर्नेछन्। वित्त मन्त्रालयले ग्राहकहरूको सुविधाका लागि भोलि आइतबार सबै सार्वजनिक क्षेत्रका ब्याङ्कहरू र क्षेत्रीय ग्रामीण ब्याङ्कहरू खुल्ला रहने घोषणा गरेको छ र भारतीय पुरुष र महिला कबड्डी टीमले एसियाली खेलहरूमा इरानलाई पराजित गरी स्वर्ण पदक जितेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र श्रोताहरू अब प्रस्तुत गर्न लागिरहेछौँ फिल्म संगीत। प्रथममा सुन्नुहोस् लता मङ्गेशकर, इला अरुण अनि साथीहरूको समस्वरमा लम्हे फिल्मबाट।

श्रोताहरूले सुन्दै हुनुहुन्छ फिल्म संगीतको कार्यक्रम आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा। अघिल्लो गीत स्वीकार्नुहोस् लता मंगेशकरको स्वरमा घर फिल्मबाट।

श्रोताहरूले अहिले सुन्नुभयो भूपेन्द्र सिंह अनि सुरेश वाटकरको युगल आवाजमा मासुम फिल्मबाट। सुन्दै हुनुहुन्छ फिल्म सङ्गीतको कार्यक्रम आकाशवाणीको खरसाङ केन्द्रबाट। अघिल्लो गीत सुन्नुहोस् उदित नारायण अनि अलका याज्ञिकको युगल आवाजमा कयामत से कयामत तक फिल्मबाट।

0: श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो फिल्म संगीतको कार्यक्रम। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ।
1: आज हामीसित हाम्रो स्टुडियोमा हुनुहुन्छ श्री सत्यव्रत राजपूत। उहाँ एकजना उदयमान खेलाडी हुनुहुन्छ तथा पेशागत रूपमा शिक्षक हुनुहुन्छ अनि क्रिकेटको एउटा राम्रो खेलाडी हुनुहुन्छ। आज खेलो इन्डिया मिशन बारे उहाँसित हामी छलफल गर्नेछौ। आकाशवाणी समाचारको चर्चा चौतारी कार्यक्रममा आज हामीसित स्टुडियोमा उपस्थित हुनुहुन्छ श्री सत्यव्रत राजपूत। उहाँ एकजना राम्रो स्पोर्ट्सम्यान हुनुहुन्छ, क्रिकेट खेलाडी हुनुहुन्छ र पेशागत दृष्टिकोणमा शिक्षक हुनुहुन्छ। आज उहाँसित हामी खेलो इन्डिया मिशन बारे चर्चा गर्नेछौ र चर्चा चौतारी कार्यक्रममा तपाईँलाई स्वागत र नमस्कार छ सत्यव्रतजी।
2: हजुर नमस्कार।
1: सत्यव्रतजी, खेलो इन्डिया अभियान के हो र कहिलेदेखि कसले सुरु गर्नुभयो?
2: खेलो इन्डिया इनिसिएटिभ भारत सरकारको एक खेलकुद विकास कार्यक्रम हो। खेलो इन्डिया अभियान युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्ने, प्रतिभा खोज्ने र खेलकुदको विकास गर्ने उद्देश्यले सुरु गरेको एउटा राष्ट्रिय कार्यक्रम हो।
1: हजुर।
2: यसको मुख्य लक्ष्य स्कुल र कलेज स्तरबाट राम्रो खेलाडीहरू तयार गर्नु हो। यो खेल 2018 दिल्लीमा सुरु भएको अनि यसलाई सुरु गर्ने मिनिस्ट्री अफ युथ अफेयर्स एन्ड स्पोर्ट्स हो।
1: हजुर।
2: यस खेलको नाम पहिला खेलो इन्डिया स्कुल गेम्स थियो, तर 2019 यसलाई चेन्ज गरेर खेलो इन्डिया युथ गेम्स राखियो।
1: हजुर।
2: हाम्रो दुईटा स्टेट महाराष्ट्र र हरियाणा टप टू स्टेटमा जोडिन्छ यो कम्पिटिसनको।
1: हजुर।
2: खेलो इन्डिया अभियान सुरु गर्नेको मुख्य कारणहरू भारतमा खेलकुद संस्कृतिको विकास गर्न अनि स्कुल र कलेजमा खेलकुदलाई प्रोत्साहन दिनु। यस अन्तर्गत खेलो इन्डिया युथ गेम्स, खेलो इन्डिया युनिभर्सिटी गेम्स अनि खेलो इन्डिया विन्टर गेम्स जस्तो कम्पिटिसन पनि आयोजना हुन्छ।
1: हजुर हजुर। अच्छा सत्यव्रतजी, हाम्रो वित्त मन्त्री श्रीमती निर्मला सीतारमणले वर्ष 2026-27 बजटमा खेलो इन्डिया मिशनको बजट पेश गर्दै उहाँले के भन्नुभयो हामी सुनौ।
3: Forward the systematic nurturing of sports talent which is set in motion through the Khelo India program earlier, I propose to launch a Khelo India mission to transform the sports sector over the next decade. The mission will facilitate an integrated talent development pathway supported by training centers which are foundational, intermediate and elite levels. B. Systematic development of coaches and support staff. C. Integration of sports science and technology. D. Competitions and leagues to promote sports culture and provide platforms. And E. Development of sports infrastructure for training and competition.
1: Shatmabji, you jun Nirmala Sitaramanji le budget pace garnu bhayo. र यो बजटमा एउटा विशेष प्रावधान राखियो, त्यो चाहिँ के हो भन्दाखेरि अहिलेसम्म भारतमा खेलको विकासको निम्ति वित्त वर्ष 2014-15 1,643 करोड रुपियाँ आवंटन थियो र स्वाभाविक 2014-15 भन्दा अगाडि यो बजट कम्ती नै थियो होला, तर 2025-26 यो बजट 3,794 करोड भन्दा बढी राख्यो र 2026-27 त झन यसलाई 44,000 करोडसम्म लगिएको छ। अब विषय उठ्छ कि निर्मला सीतारमणजीले जुन यो बजटमा इन्डिया खेलो मिशनको निम्ति प्रस्तावित बजट राख्नुभयो, यसबारे तपाईँ के भन्नु?
2: यो कुरालाई म अलिकति विस्तारमा बुझाउने गइरहेको छु। भारत विश्वको सबैभन्दा ठुलो युवा आबादी भएको देश हो।
1: हजुर।
2: जसको 35% जनसङ्ख्या 35 वर्षभित्रको छ र यसैले गर्दा देशको विकासमा युवाहरूको महत्वपूर्ण भूमिका हुने अनि यसैले गर्दा खेलको ठूलो भूमिका खेल्न सकिन्थ्यो। तर देशमा विगतका सरकारहरूले खेलको क्षेत्रमा ध्यानै दिएन। प्रधानमन्त्री नरेन्द्र मोदी देशको प्रधानमन्त्री बनेपछि यस युवा शक्तिको पहिचान गर्नुभयो। उहाँले देश विकासमा युवाहरूलाई एउटा ड्राइभिङ फोर्सको रूपमा तयार गर्ने काम थाल्नु र खेलको क्षेत्रमा पनि यो युवा शक्तिलाई पनि अव्वल प्रदर्शन गर्नु सक्छ भन्ने विश्वासको साथ 2016-17 खेलो इन्डिया अभियान थाल्नुभयो, जसको लक्ष्य थियो देशमा खेलको विकास अनि यसको लागि ठूलो संख्यामा युवाहरूको पार्टिसिपेसन अनि खेलको उत्कृष्टता विकास प्रति विशेष ध्यान दिनुभयो। भारतमा यो पहिलो अवसर थियो खेलो इन्डियाको यस अभियानमा ग्रामीण अर्थात गाउँलाई पनि सामिल गर्नुभयो। यसभन्दा अगाडि खेल भनेको सहरको मान्छेहरूको लागि मात्र थियो। जिल्ला भयो, राज्य भयो, राष्ट्रिय भयो अनि अन्तर्राष्ट्रिय स्तरमा पनि सहरकै खेलाडीहरू मात्रै देखिन्थ्यो।
1: हजुर,
2: कारण खेलको लागि ग्राउन्ड चाहिन्थ्यो, इन्डोर आउटडोर स्टेडियम चाहियो।
1: हजुर,
2: इन्डोर आउटडोर स्टेडियम चाहियो, खेलाडीहरूलाई विकसित गर्ने सुविधाहरू चाहियो, ट्रेनिङ दिने मान्छे चाहियो। यो सब गाउँमा सम्भव नै थिएन र गाउँको मान्छे सहरमा गएर खर्चिलो संसाधन जुटाउनु नै नसक्ने। तर प्रधानमन्त्री नरेन्द्र मोदीले यस खेलो इन्डिया मिसनद्वारा गाउँको कुना कप्चीमा रहेको खेल प्रतिभालाई खोज्ने, सरकार खर्चमा ट्रेनिङ दिने, उसको पढाइको खर्च उठाउने आदि व्यवस्था गर्नुभयो साईको मद्दतले।
1: हजुर, साई भनेको स्पोर्ट्स अथोरिटी अफ इन्डिया। हजुर हजुर,
2: म एउटा एक्जाम्पलद्वारा आकाशवाणीका लिसनर
1: हजुर श्रोताहरूलाई
2: जानकारी जनाउन चाहन्छु। वर्ष 2014-15 भारतको खेलको र युवाको लागि 1643 करोड,
1: हजुर हजुर, 1643 करोड रुपियाँ मात्र थियो, होइन?
2: हजुर, यति मात्रै एलोकेट गरेको थियो।
1: हजुर,
2: जो प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा वर्ष 2025-2026 बजेटमा 130.9%
1: इन्क्रिज भयो, 130.9% यसमा वृद्धि भयो, होइन?
2: हामीले हजुर यसको क्यालकुलेसन गरे भने 3,346.54 करोड रुपियाँ भयो,
1: 3,346.54 करोड, होइन?
2: हजुर, एकदम
1: हजुर।
2: अहिले 2026-27 बजेटमा यसलाई झन बढाएको छ र यो अब 4,479.88 करोड रुपियाँ परेको छ,
1: माने 4,479.88 करोड रुपियाँ गरिएको छ, 4,479.88 करोड रुपियाँ गरिएको छ, होइन?
2: हजुर, एकदमै। अन्त हेरौँ भने यो एउटा रेकर्ड पनि हामीले बनाएको छौँ
1: स्पोर्ट्सको क्षेत्रमा। रेकर्ड बजेट हो यो, होइन? बजेट आवंटन रेकर्ड गरियो, जो 2025-26 भन्दा 26-27 1,133 करोड रुपियाँ अधिक आवंटित गरिएको छ, होइन?
2: हजुर
1: हजुर,
2: यसमा 500 करोड रुपियाँ त स्पोर्ट्स गुड्स म्यानुफ्याक्चरिङ प्रमोसनको लागि मात्र थियो,
1: माने खेल सामग्रीहरूको उत्पादनलाई सम्वर्धन गर्नुको निम्ति 500 करोड यसमा आवंटित गरिएको छ, त्यही भन्नुभएको?
2: हजुर, एक हजुर। अनि 1,000 करोड त खेल इन्डिया मिसनको लागि गरिएको छ।
1: यो जुन खेल इन्डिया मिसन छ, यो मिसन अन्तर्गत के रहेछ भन्दाखेरि इन्टिग्रेटेड ट्यालेन्ट डेभलपमेन्ट इन्फ्रास्ट्रक्चर, खेलको लागि पूर्वाधार विकास, खेलको लागि कोचिङ र प्रविधि टेक्नोलोजी उपलब्ध गराउनु, कम्पिटिसन र लिग्सहरूको आयोजना गर्नु, महिला खेलहरूलाई विकसित गर्नु अर्थात् खेलको क्षेत्रमा महिलाहरूलाई अगाडि ल्याउनु र यो वित्तीय प्रतिबद्धता सुनिश्चित गर्नु जसले खेलको पूर्वाधारलाई र खेलको प्रशिक्षणलाई र खेलाडीलाई ठूलो टेवा दिन्छ, यही भन्नुभएको?
2: हजुर
1: हजुर,
2: यसमा भारतको लक्ष्य छ 2036
1: सम्म
2: 2036 सम्म भारतलाई विश्वकै खेलमा अव्वल 10 देशहरूको लिस्टमा ल्याउने।
1: अनि तपाईँले भन्नु खोज्नु हुँदैछ कि भारत सरकार जुन मिसन मोडमा यो काम गर्दैछ, खेलो इन्डिया मिसन ल्याएको छ, यो मिसन योजनाले 2036 सम्ममा भारतलाई विश्वको शीर्ष 10 देशहरू जो खेलको क्षेत्रमा, जसरी ओलम्पिक भयो, अन्य खेलहरू भयो, जसमा फर्स्ट सेकेन्ड थर्ड, र यसरी विश्वको शीर्ष 10 खेलमा अव्वल पदक जित्ने देशहरूमा भारतलाई सामेल गर्नु हो।
2: हजुर हजुर, यति मात्रै होइन, भिजन त भारतको के छ भन्दाखेरि 2047 सालमा टप 5 नेसन्समा आउनु हो,
1: माने भारतलाई विश्वको खेलको क्षेत्रमा विश्वको 5 औं सर्वश्रेष्ठ देशहरूको सूचीमा ल्याउनु।
2: हजुर
1: सत्यव्रतजी, प्रधानमन्त्री नरेन्द्र मोदीजीले भन्नुहुन्छ खेलो अभियानले हाम्रो देशको केवल खेल प्रतिभालाई विकसित मात्र नगरेर यसले एउटा टिम स्पिरिट, स्वस्थ भारत र कुना काप्चा जसरी अघि भन्नुभयो ग्रामीण क्षेत्रमा शहरी क्षेत्रमा बस्ने जुन ट्यालेन्ट छ, खेल प्रतिभा छ, त्यसलाई विकसित गरेर खेलको क्षेत्रमा पनि भारतलाई एउटा विश्वकै अव्वल देश बनाउनु रहेको छ। र उहाँले यसबारे के भन्नुहुन्छ सुनौ।
4: साथियों, आज केन्द्र सरकार देश के आप सभी युवा खिलाड़ियों को हर स्तर पर सपोर्ट कर रही है। हम अपनी युवा प्रतिभाओं के लिए खेलने के ज्यादा से ज्यादा मौके बना रहे हैं। खेलो इंडिया, स्कूल गेम्स, यूथ गेम्स, यूनिवर्सिटी गेम्स और सांसद खेल महोत्सव, इन सबसे प्रतिभाओं की पहचान हो रही है। स्पोर्ट्स अथॉरिटी ऑफ इंडिया की टीमें हर कोने में जाकर नए खेल सितारे खोज रही है। आज हमारे देश के टियर 2 और टियर 3 शहरों में विश्व स्तरीय खेल सुविधाएं बन रही है। खिलाड़ियों की डाइट से लेकर उनकी ट्रेनिंग, कोचिंग, हर फिटनेस तक की हर सुविधा उपलब्ध कराई जा रही है। साथियों, आज केंद्र सरकार देश के आप सभी
1: इस बारे तपाईँ के भन्नुहुन्छ?
2: प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीले जे भन्नुभयो त्यो एकदमै यथार्थ भन्नुभयो। खेलो इन्डिया इनिसिएटिभले देश खेल प्रतिभाहरू खोजेर एउटा ठूलो भूमिका खेलिरहेको छ। देशको खेल प्रतिभालाई विकसित गर्ने ठूलो भूमिका खेलिरहेको छ।
1: हजुर,
2: यसैले स्कूल र कलेज स्तरमा खेलहरू आयोजना गरेर राम्रो खेलाडीहरूलाई सेलेक्ट गर्छ। सेलेक्ट भएका खेलाडीहरूलाई स्कलरसिप अनि अरू सुविधा पनि प्रदान गर्छ। यस खेलो इन्डिया युथ गेम्स, खेलो इन्डिया युनिभर्सिटी गेम्स अनि खेलो इन्डिया विन्टर गेम्स जस्तो खेलबाट देशभरिका युवा खेलाडीहरूको प्रतिभा खोज्ने र उनीहरूलाई अघि बढ्ने मौका दिन्छन्।
1: हजुर हजुर,
2: यसरी खेलो इन्डियाले देशको राम्रो खेलाडीहरूलाई सेलेक्ट गरेर उनीहरूलाई विकास गर्ने सहायता गरेको छ।
1: हजुर हजुर,
2: खेलो इन्डियाको नाम नै भारतले खेलोस् भन्ने सन्देश दिन्छ भनी बुझ्न सकिन्छ।
1: हजुर हजुर,
2: यो अभियानको उद्देश्य देशभरिका युवाहरूलाई खेलकुदमा भाग लिन इन्करेज गर्नु हो।
1: हजुर,
2: जब श्री नरेन्द्र मोदीजीले खेलो इन्डिया अभियान सुरु गर्नुभयो उनले भारतमा खेलकुदको महत्व बढाउनु र युवाहरूलाई स्वस्थ जीवनतिर लग्ने उत्कृष्ट गर्नु भएको थियो।
1: हजुर,
2: मेरो विचारमा पनि एउटा राम्रो अभियान हो।
1: हजुर,
2: किनभने यसले युवाहरूलाई खेलकुदमा अगाडि बढ्ने र देशको लागि राम्रो खेलाडी तयार गर्ने अवसर दिन्छ
1: र देशको नाम यसले बढ्छ।
2: हजुर,
1: आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा आफ्नो बहुमूल्य समय दिएर हाम्रो श्रोताहरूलाई गहन जानकारी दिनुभएकोमा सत्यव्रत राजपूतजीलाई धेरै धेरै धन्यवाद।